0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
2: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
1: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
2: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
2: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
3: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: सबैको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 6 बज्यो।
3: पक्षको औसी तिथि
4: काया कैरनका साथमा
5: किसान पाइप प्रोडक्ट्स प्राली
4: राष्ट्रको शान किसान
5: अ कम्प्लिट पाइपिङ सोलुसन्स।
6: आज वार्षिक उत्सव मनाउँदै गरेका सुर्खेतको बुलबुले एफएम 107.6 मेगाहर्ज र बझाङको रेडियो बझाङ 91 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन सुरु गरौँ। मुख्य खबरका शीर्षकहरूबाट
3: मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा लचिलो नीतिगत व्यवस्था यथावत, विदेशी मुद्रा सञ्चिति बलियो तर जोखिम कायमै,
6: सार्वजनिक खर्चमा पारदर्शिता र वित्तीय अनुशासन कायम नहुँदा बेरुजु रकम वर्षेनी बढ्दै, आफूले दिएका सुधारका उपायलाई अक्षरश कार्यान्वयन गर्न महालेखाको सुझाव,
3: 100 रुपियाँ भन्दा बढीका सामानको भन्सार लिने व्यवस्थामा सर्वोच्चको रोक, एनआइएमबी एका सिओ पाण्डेलाई थुनामुक्त गर्न आदेश,
6: इरानले 20 वर्षे आणविक कार्यक्रम निलम्बन गरे पुग्ने ट्रम्पको भनाई, इरानसँगको अमेरिकी धैर्यता टुट्दै गइरहेको चेतावनी,
3: र विश्वकप क्रिकेट लिग टूमा नेपालले आज अमेरिकासँग खेल्दै आइपिएल क्रिकेटमा लखनऊले चेन्नईलाई 7 विकेटले हरायो।
7: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
8: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिस गरिएको बालीमा सिफारिस मात्रामा सुरक्षित तवरले प्रयोग गरौ। विषादी प्रयोग पछि पर्खनु पर्ने अवधिको पालना गरौ।
7: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
8: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
9: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
10: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: काया कैरनमा अब खबरको सिलसिला। राष्ट्र बैङ्कले आर्थिक वर्ष 2082-83 मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै हालको लचिलो नीतिगत व्यवस्थालाई निरन्तरता दिएको छ। केन्द्रीय बैङ्कले विदेशी विनिमय सञ्चिति पर्याप्त रहेको, मुद्रास्फीति लक्ष्यभन्दा कम रहेको र वित्तीय क्षेत्र स्थिर रहेको निष्कर्ष निकाल्दै नीतिगत व्यवस्थामा ठूलो परिवर्तन नगरेको जनाएको छ। राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्षको सुरुदेखि अपनाइएको लचिलो मौद्रिक नीति आर्थिक वर्षको अन्त्यसम्म नै जारी रहनेछ। हिजो जारी भएको तेस्रो त्रैमासिक समीक्षामा ब्याज दर करिडोर, बैङ्क दर, अनिवार्य नगद मौजदात सिआरआर र वैधानिक तरलता अनुपात एलएसएलआर जस्ता व्यवस्थामा कुनै परिवर्तन गरिएको छैन। यद्यपि ब्याज दर करिडोरलाई अझ प्रभावकारी बनाउन बैङ्क तथा वित्तीय संस्थालाई दिइने स्थायी निक्षेप सुविधाको व्यवस्था पुनरावलोकन गरिने उल्लेख गरिएको छ। चालू आर्थिक वर्षको पहिलो नौ महिनामा औसत उपभोक्ता मुद्रास्फीति 2.39% मात्र रहेको छ, जुन राष्ट्र बैङ्कको 5% लक्ष्यभन्दा निकै कम हो। तर बैङ्कले मध्य पूर्वमा जारी युद्धले आउँदो महिनामा मूल्य वृद्धिमा दबाव पार्न सक्ने चेतावनी दिएको छ। राष्ट्र बैङ्कका अनुसार विदेशी मुद्रा सञ्चित निकै सहज अवस्थामा छ। 82 चैतसम्मको सञ्चितले 18.4 महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमता राख्छ, जबकि लक्ष्य कम्तीमा 7 महिनाको आयात धान्न पर्याप्त सञ्चित कायम गर्नु हो। राष्ट्र बैङ्कले विगत 3 वर्षदेखि वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था रहेको जनाएको छ। कर्जा विस्तार अपेक्षाभन्दा सुस्त रहेको छ। बैङ्क तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा सामान्य बढेको राष्ट्र बैङ्कले स्वीकार गरेको खबर आजको नयाँ पत्रिकाले लेखेको छ।
3: सरकारी सार्वजनिक खर्चमा पारदर्शिता, आर्थिक मितव्ययिता र वित्तीय अनुशासन कायम नहुँदा बेरुजु रकम वर्षेनी बढ्दै गएको छ। आर्थिक वर्ष 2081-82 वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुसार देशको कुल बेरुजु कारबाही गरी टुङ्गो लगाउनु पर्ने सहित 15.43 अर्ब रुपैयाँ पुगेको छ। महालेखाले पछिल्लो समय अध्यावधिक बेरुजु र कारबाही गरी टुङ्गो लगाउनु पर्ने रकम भने बेरुजुलाई 2 शीर्षकमा विभाजन गर्ने गरेको छ, जसअनुसार आवधिक बेरुजु 7.55 अर्ब 17 करोड रुपैयाँ हो भने कारबाही गरी टुङ्गो लगाउनु पर्ने रकम 7.87 अर्ब 86 करोड देखिन्छ। महालेखा परीक्षकको कार्यालयले हिजो सार्वजनिक गरेको वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष 81-82 मात्रै बेरुजु 88.09 करोड 11 लाख रुपैयाँ रहेको छ। गएको भदौ 23 र 24 भएको नवयुवा आन्दोलनका क्रममा भौतिक क्षतिका कारण सेस्त्रा पेश नभएर 179 कार्यालयको 1.47 अर्ब 90 करोड रुपैयाँको लेखा परीक्षण हुन नसकेको महालेखाले जनाएको छ। महालेखा परीक्षक तोयाम रायले सरकारी निकायमा सुशासन कायम नहुँदा बेरुजु रकम बढ्दै गएको बताउनुभयो। महालेखा परीक्षकको कार्यालयले औँल्याएका सुधारका उपायलाई अक्षरश कार्यान्वयन नहुँदा बेरुजु अङ्कमा वृद्धि देखिएको उहाँको भनाइ छ। सार्वजनिक गरिएको बेरुजु मध्ये सबैभन्दा ठूलो हिस्सा सङ्घ मातहतका कार्यालय तथा निकायको रहेको छ। महालेखाले सुझाएको मार्गचित्र अनुसार महालेखाले वित्तीय अनुशासनका लागि कानुन संशोधनदेखि अनुत्पादक र निष्प्रभावी संस्थाको पुनर्संरचनासम्म सुधार गर्नुपर्ने उल्लेख छ। वित्त व्यवस्थापन, वैदेशिक सहायता, विकास व्यवस्थापन, सार्वजनिक सम्पत्ति व्यवस्थापन, सूचना प्रविधि, सार्वजनिक प्रशासन र सुशासन अन्तर्गत 24 शीर्षकमा सुधारको उपाय सुझावका रूपमा प्रस्तुत गरिएको छ। खर्चमा दोहोरोपन अन्त्य, विकास सहायता, गैर सरकारी संस्थाको खर्चमा एकद्वार प्रणाली, पूर्वानुमान योग्य बजेट र आयोजना, त्यसको नियमित अनुगमन, स्रोत बिनाका आयोजनालाई निरुत्साहन गर्न पनि महालेखाले सरकारलाई बुदागत रूपमा सुझाव दिएको छ। महालेखाले शासकीय सुधार अन्तर्गत कानुन तर्जुमा तथा संघीयता कार्यान्वयनलाई जोड दिएको छ। संविधान कार्यान्वयन गर्ने विषयसँग प्रत्यक्ष रूपमा सम्बन्धित संघीय निजामती सेवा, शिक्षा सेवा लगायतका सेवा प्रवाहलाई प्रभावकारी बनाउन आधारभूत कानुन तर्जुमा र समय सापेक्ष बनाउनुपर्ने महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ। विद्यमान कानुनमा बाजिएका तथा अस्पष्ट प्रावधान संशोधन गर्न पनि महालेखाले सुझाव दिएको छ। वस्तु वा सेवा खरिदको विषयमा देखिएका व्यतिथि अन्त्य गर्नुपर्ने प्रतिवेदनमा भनिएको छ। विकास आयोजनामा मुआवजाको आवरणमा हुने रकम दुरुपयोग नियन्त्रण गर्नुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ। कान्तिपुर दैनिकले खबर छापेको छ।
6: सर्वोच्च अदालतले सीमा नाकामा 100 रुपियाँभन्दा बढीका सामानमा भन्सार लिने व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। 100 रुपियाँभन्दा बढीको सामानमा भन्सार उठाएको विषय अव्यवहारिक भन्दै दायर रिटमा सुनवाई गर्दै न्यायाधीशहरू हरिप्रसाद फुँयाल र टेकप्रसाद ढुङ्गानाको इजलासले हिजो अन्तरिम आदेश जारी गरेको हो। अन्तरिम आदेश जारी भएसँगै अब सीमा पारीबाट तरकारी, औषधि, लत्ता कपडा लगायतका दैनिक उपभोग्य सामग्री ल्याउँदा तत्कालका लागि रोकआउट नहुने भएको छ।
3: सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क लिमिटेड एनआइएमबीका प्रमुख कार्यकारी अधिकृत सिओ ज्योति प्रकाश पाण्डेलाई थुनामुक्त गर्न आदेश दिएको छ। वैशाख 29 पक्राउ परेका उहाँलाई प्रहरीले जाहेरी जमानतमा थुनामुक्त समेत गरिसकेको छ। पाण्डेको तर्फबाट श्रीमती निरु दहालले बन्दी प्रत्यक्षीकरणको निवेदन दिनुभएको थियो। सर्वोच्चले पाण्डेलाई हाजिरी जमानतमा रिहा गर्न 3 शर्त राखेको छ। देश बाहिर जान परे अदालतको अनुमति लिनुपर्ने, अनुसन्धान अधिकारी आफैले खोजेको समयमा उपस्थित हुनुपर्ने र निवेदकले रोजेको एक वरिष्ठ अधिवक्ताको जिम्मा लगाउने शर्त सर्वोच्चका रहेका छन्। नेपाल प्रहरीले नेपाल सरकारको सम्पत्तिमा बेइमानीपूर्वक हक समाप्त गर्ने उद्देश्यले लिलामी प्रक्रियामा अनियमितता गरिएको आरोपमा लोन रिकभरी कमिटी एलआरसीका अध्यक्ष समेत रहेका पाण्डेलाई अनुसन्धानका लागि पक्राउ गरेको थियो। ऋण लिलामीमा व्यापारिक विश्वासघातको अर्थ लगाई सिओ पाण्डे पक्राउ पर्नु भएको थियो।
6: काया कैरनमा मूल्य पारदर्शिता सप्ताह बारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: समृद्धि योजना, योजना साथमा प्रतिफल हातमा। यही 2083 वैशाख 29 गतेदेखि म्युचुअल फन्डको आवेदन खुल्दैछ। रिलायबल समृद्धि योजना 2 को छिटोमा जेठ 1 गतेसम्म यो आवेदन बन्द हुनेछ। त्यसैले मिति याद राखौ, 2083 वैशाख महिनाको 29 गते रिलायबल म्युचुअल फन्डको आइपिओ खुल्दैछ है। इकाइमा लगानी पूर्ण रूपमा जोखिम मुक्त नहुने हुँदा लगानी गर्नु पूर्व विवरण पुस्तिका राम्ररी अध्ययन गर्नुहोला। बेचर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा लचिलो नीतिगत व्यवस्था यथावत, सार्वजनिक खर्चमा पारदर्शिता र वित्तीय अनुशासन कायम नहुँदा बेरुजु रकम वर्षेनी बढ्दै 100 रुपियाँभन्दा बढीका सामानको भन्सार लिने व्यवस्थामा सर्वोच्चको रोक, एनआइएमबीका सिइओ पाण्डेलाई थुनामुक्त गर्न आदेश लगायतका खबर प्रस्तुत गर्यौँ।
2: अब बाँकी प्रसङ्ग। बजारमा सामान किन्दा मूल्य फरक फरक हुनु, अधिकतम खुद्रा मूल्य एमआरपी भन्दा बढी रकम असुल्नु, बिल नदिनु वा मूल्य सूची नै नराखी बिक्री गर्नु जस्ता समस्या उपभोक्ताको लागि नौलो विषय होइनन्। यस्ता गुनासो बढिरहेकै बेला सरकारले अहिले मूल्य पारदर्शिता सप्ताह सञ्चालन गरेको छ। मूल्य पारदर्शिता सप्ताह अभियानको मुख्य उद्देश्य बजारमा मूल्य पारदर्शिता कायम गर्नु, उपभोक्तालाई सचेत बनाउनु र व्यवसायलाई कानुनी दायरामा ल्याउनु। थप जानकारी सहित साथी महेश गिवाली।
3: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सञ्चालन गरेको मूल्य पारदर्शिता सप्ताह अभियान कार्यान्वयन गर्ने जिम्मेवारी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई दिइएको छ। विभागले आफ्ना निरीक्षण अधिकृतको टोली तथा देशभर रहेका वाणिज्य कार्यालयहरू मार्फत दैनिक बजार अनुगमन गरिरहेको जनाएको छ। विभागका अनुसार दैनिक 3-5 टोली बजारमा परिचालन गरिएका छन् भने 5 वाणिज्य कार्यालयले पनि नियमित निरीक्षण भइरहेको विभागका शाखा अधिकृत विशाल मिश्र बताउनुहुन्छ।
4: त्यसको लागि हामी विभागको काम अन्तर्गत अनुगमन गर्ने, लेभलको सुनिश्चितता गर्ने भन्ने जिम्मेवारी थियो। हामीले हाम्रो निरीक्षण अधिकृतको टोली र वाणिज्य कार्यालय समेतबाट दैनिक अनुगमन गरिरहेछौँ।
3: विभागका अनुसार यो नयाँ कानुन नभई पहिलेदेखि नै उपभोक्ता संरक्षण ऐनमा व्यवस्था गरिएका प्रावधानलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रयास हो। बजारमा कृत्रिम अभाव सृजना गर्ने, कालोबजारी गर्ने, मूल्य बढाएर बेच्ने वा उपभोक्तालाई ठगी गर्ने प्रवृत्ति नियन्त्रणका लागि पनि अभियान उपयोगी हुने अपेक्षा गरिएको छ। यद्यपि विभागले यसलाई पूर्ण समाधान भन्दा पनि सचेतना र निगरानी केन्द्रित अभियानका रूपमा व्याख्या गरेको छ। नियमित अनुगमनका क्रममा कानुन विपरीत गतिविधि भेटिए उपभोक्ता संरक्षण ऐन अनुसार कारवाही भइरहेको छ। अभियानले बजारमा तत्काल ठूलो परिवर्तन ल्याउने दावी नगरे पनि उपभोक्तामा चेतना वृद्धि हुने विश्वास गरिएको छ। पछिल्लो समय खाद्यान्न खरिद गर्दा उत्पादन मिति र म्याद सकिने मिति हेर्ने बानी बसे जस्तै अब उपभोक्ताले एमआरपी पनि हेरेर सामान किन्ने संस्कार विकास होस् भन्ने उद्देश्य अभियानको हो।
4: नियमित अनुगमनको क्रममा उपभोक्ता संरक्षण ऐन अनुसार चाहिँ प्रतिकूल केही देखिएमा त्यसको कारवाही हुने गर्छ। त्यसको हामीले दैनिक विज्ञप्ति पनि निकाल्ने गरेका छौँ। अहिले पनि उपभोक्ताले आफूले खरिद गर्दाखेरि मूल्य हेरेर खरिद गर्नु भन्ने खालको सन्देश पनि प्रवाह गरेछौँ हामीले। हिजो अस्ति खाद्यान्न वस्तुमा म्यानुफ्याक्चरिङ डेट र एक्सपायरी डेट हेर्ने बानी बसाले जस्तै एमआरपी पनि हेर्ने बजारमा अलिकति अवेरनेसको लेभल बढेको छ। हाम्रो यहाँ आएको इन्क्वायरी अरू हिसाबले पनि त्यो कुरा चाहिँ मूल्य पारदर्शितामा रोल प्ले गर्छ।
3: विभागका अनुसार बजारलाई पारदर्शी बनाउने जिम्मेवारी सरकारको मात्र होइन, व्यवसायी, निजी क्षेत्र र उपभोक्ता सबैको साझा भूमिका आवश्यक हुन्छ। यदि उपभोक्ताले मूल्य नहेरे सामान किन्ने प्रवृत्ति त्यागे र मूल्य सूची माग गर्न थाले भने त्यसले व्यवसायीलाई पनि नियम पालना गर्न दबाब बढ्छ। उपभोक्ताले बजारमा ठगी, बढी मूल्य असुली वा अन्य अनियमितता भेटे वाणिज्य विभाग, वाणिज्य कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न विभागका शाखा अधिकृत विशाल मिश्र आग्रह गर्नुहुन्छ।
4: एउटा निकाय त हामी पनि भयौँ, वाणिज्य विभागमा पनि गर्न पाइयो, 1137 हटलाइन नम्बर हो। त्यस बाहेक सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सहायक प्रमुख जिल्ला अधिकारीले निरीक्षण अधिकृत तोकिएको छ, वाणिज्य कार्यालयहरू छन्, तत्त ठाउँमा चाहिँ सजिलो

0: तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले प्रधानमन्त्री कार्यालय मातहत रहेको यस विभागलाई गृह मन्त्रालय अन्तर्गत राख्ने निर्णय गरेको थियो। नेपाल सरकारका चार सुरक्षा निकायमध्ये प्रमुख इन्टेलिजेन्स संस्थाका रूपमा स्थापित यो विभाग आन्तरिक एवं राष्ट्रिय सुरक्षाको लागि आवश्यक सबै प्रकारका सूचना सङ्कलन गर्ने जिम्मेवारी बोकेको सङ्घीय संरचना हो। स्थापना कालदेखि नै नीतिगत स्पष्टता नहुँदा गुप्तचर विभाग राजनीतिक नेतृत्वको तानातानमा पर्दै आएको छ। अहिलेसम्म यस विभागलाई कुन निकाय मातहत राखेर सञ्चालन गर्ने भन्ने विषयमा स्थायी नीति बन्न नसकेको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
1: सगरमाथा आधार शिविर वैशाख 29/2083 फुर्दिकी शेर्पा 51 वर्षीय शेर्पा शिखर सुन उक्लनु अघिको अभ्यास अन्तर्गत 3 दिन लगाएर क्याम्प 3 पुगेर बेस क्याम्पमा फर्किनु भएको छ। उहाँ सगरमाथा होइन यसपटक लोत्से चढ्दै हुनुहुन्छ। बेस क्याम्पबाट हिँडेको 24 घन्टामा शिखर छोएर फेरि बेस क्याम्प फर्किने र नयाँ रेकर्ड राख्ने सपनासहित, तर उहाँको आरोहण करियरबारे कुरा थाल्दा भविष्यको आफ्नो सपनाभन्दा पहिले विगतमा श्रीमानले देखेका सपनाको कुरा गर्नुहुन्छ। श्रीमान मिङमा शेर्पा आइसफल डाक्टर हुनुहुन्थ्यो, उहाँ सम्झिनुहुन्छ आइसफल डाक्टर अर्थात् त्यस्ता अनुभवी शेर्पाहरू जसले आरोहीका लागि सुरक्षित बाटो बनाइदिन्छन् र त्यसको मर्मत सम्मार पनि गर्छन्। फुर्दिकीका श्रीमानले त्यसो गर्दा गर्दै जीवन गुमाउनु भएको थियो भन्छन्। एभरेस्टको टुप्पोमा पुग्नु उहाँको धेरै इच्छा थियो। खुम्बु आइसफलमा एक्सिडेन्ट भयो, उहाँको एउटा सपना थियो त्यो पुरा भएन। सन् 1975 जापानकी जुनको ताबेईले पहिलोपटक सगरमाथाको चुचुरोमा पाइला राखे यता 50 वर्षमा 100 महिलाले उहाँको पच्चा पछ्याए, कोही फर्किएनन्। सगरमाथाको काखमा अन्तिम विश्राम लिए फर्किनेले इतिहास रचे र रचिरहेका छन्। सगरमाथा चढिरहेका फुर्दिकीहरू शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
0: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगञ्ज र काठमाडौँ कलङ्कीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353 के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
4: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मातहतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
3: हाम्रा सेवाहरू
4: ओपिडी सेवा
3: विशेषज्ञ ओपिडी सेवा
4: निशुल्क औषधि वितरण
3: सशुल्क फार्मेसी सेवा
4: फिजियोथेरापी सेवा
3: अकुपंचर सेवा
4: योग परामर्श सेवा
3: क्रियाकल्प सेवा
4: पूर्व कर्म पञ्चकर्म सेवा
3: छार सूत्र सेवा
4: जलौका सेवा
3: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
4: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
3: विस्तृत जानकारीका लागि
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरी गाउँ काठमाडौँ फोन नम्बर 01-4110-6-96-98-514-24-063
5: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेसन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। बिहानै गोलभेडाको बोट बोकेर कृषि मेला स्थलतर्फ हिँड्दै गर्दा काभ्रेको पाँचखाल नगरपालिका चारका किसान भरत दुनवारको मन भारी थियो। केही हप्ता यता उहाँको गोलभेडा खेतीमा समस्या देखिएको थियो। बिरुवाका पात सुक्दै जाने, डाँठ कमजोर हुने र फल कुहिन थालेपछि उहाँ चिन्तित बन्नुभएको थियो। उहाँले गाउँघरका एग्रोभेट धाउनुभयो, घरेलु उपचारको विधि पनि अपनाउनुभयो, कम घातक विषादीको पनि प्रयोग गर्नुभयो, तर समस्या झन बढ्दै गयो। अब त खेती नै सखाप हुने हो कि भन्ने डर लागेको थियो।

0: किसान भरत दुनुवारले भन्नुभयो, तर उहाँलाई एउटा कुरा थाहा थिएन, मानिसको जस्तै बिरुवाको पनि उपचार हुन्छ र त्यसका पनि प्लान्ट डाक्टर हुन्छन्। प्यारो हरियो नेपाल र पाँचखाल नगरपालिकाले आयोजना गरेको दुई दिने कृषि मेलाबारे जानकारी पाएपछि उहाँ गोलबेडाका बिरुवा नै बोकेर मेलास्थल पुग्नुभयो। त्यहाँ पुगेपछि प्लान्ट डाक्टरले बिरुवाको परीक्षण गरे, समस्या आलुबाट सर्ने रोगका कारण भएको पहिचान भयो। मानिस बिरामी हुँदा अस्पताल पुग्छन्, पशु बिरामी हुँदा पशु चिकित्सक खोजिन्छ, तर बिरुवामा रोग लाग्दा धेरै किसान अझै पनि अनुमानकै भरमा विषादी हाल्ने गर्छन्। यही कारण उत्पादन घट्ने, लागत बढ्ने र किसान निराश बन्ने समस्या बढिरहेको कृषिका प्राविधिकहरू बताउँछन्। यस्ता समस्या समाधानको लागि पछिल्लो समय प्लान्ट डाक्टर सेवा प्रभावकारी बन्दै गएको छ। प्लान्ट डाक्टरहरूले बिरुवाको रोग पहिचान मात्र गर्दैनन्, किसानलाई बालीचक्र, मौसम अनुसार खेती, माटो व्यवस्थापन, सिंचाई तथा रोगको रोकथामबारे समेत परामर्श दिने गर्छन्। बिरुवाका पनि डाक्टर शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
1: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रममा 20 वर्षको निलम्बनलाई स्वीकार गर्ने बताउनु भएको छ। ट्रम्पले इरानले 20 वर्ष आणविक कार्यक्रम निलम्बन गरे पुग्ने बताएको बीबीसीले जनाएको छ। यसअघि उहाँले इरानलाई युरेनियम सम्वर्धन स्थायी रूपमा बन्द गर्न आह्वान गर्दै आउनुभएको थियो। इरानसँग अमेरिकी धैर्यता टुट्दै गइरहेको र वार्तामा कुनै सफलताको सङ्केत नरहेको पनि ट्रम्पले बताउनु भएको छ। इजरायल र अमेरिकी सेनाले गएको फेब्रुअरी 28 इरानमा हवाई आक्रमण सुरु गरेका थिए। यसबीचमा वार्तालाई सहज बनाउन युद्धविराम गरिएको छ। हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प 3 भ्रमण सकेर चीनबाट अमेरिका फर्काउनु भएको छ। चीनमा दुई देशबीचको सम्बन्धका साथै इरानसँगको वार्ता लगायतका विषयमा छलफल भएको थियो।
0: अब खेल खबर। आइसिसी विश्वकप क्रिकेट लिग टू श्रृङ्खलामा नेपालले आज अमेरिकासँग खेल्दैछ। खेल बिहान 9:30 तिर्वी क्रिकेट रङ्गशाला किर्तिपुरमा सुरु हुँदैछ। नेपालमा भइरहेको लिग टू एकदिवसीय त्रिदेशीय श्रृङ्खलामा नेपाल, अमेरिका र स्कटल्यान्ड सहभागी छन्। अङ्क तालिकामा नेपाल 25 18 अङ्कसहित 7 स्थानमा छ। अमेरिका 25 36 अङ्क जोडेर दोस्रो स्थानमा छ। यो श्रृङ्खला अघि शीर्ष स्थानमा रहेको अमेरिका स्कटल्यान्डले लगातार 2 जित निकालेपछि दोस्रोमा झरेको हो। स्कटल्यान्ड 30 38 अङ्क जोडेर शीर्ष स्थानमा छ। किर्तिपुरमा यसअघि मङ्गलबार र बिहिबार भएको खेलमा स्कटल्यान्डले नेपाल र अमेरिकालाई समान 2 रनले हराएको थियो। खेलकै अर्को खबरमा आइपिएल क्रिकेटमा लखनऊ सुपर जायन्ट्सले चेन्नई सुपर किङ्सलाई 7 हराएको छ। हिजो लखनऊमा भएको खेलमा चेन्नईले दिएको 188 रनको लक्ष्य लखनऊले 16 ओभर 4 बलमा 3 गुमाउँदै भेटायो। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित 20 ओभरमा 5 गुमाउँदै 187 रन बनाएको थियो। अङ्क तालिकामा चेन्नई 12 अङ्कसहित 6 र समान खेलमा 8 अङ्कसहित लखनऊ पुछारमा छ। आइपिएल क्रिकेटमा आज बेलुका 7:45 कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्सले खेल्दैछन्।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। आज मधेस, लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले आज बेलुकी र राति मधेस, लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेकाले सावधानी अप्नाउन आग्रह गरेको छ। आज दिउँसो कोशीका केही ठाउँ, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाडी भागका थोरै ठाउँ तथा सुदूरपश्चिम प्रदेशको हिमाली पहाडी भागका र मधेस प्रदेशको 1-2 ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
0: सन् 2017 साउदी युवराज मोहम्मद बिन सलमानले घोषणा गरेको फ्युचर सिटी अर्थात् नियम परियोजना क्रमशः बन्द हुँदैछ। उच्च लागत र बदलिदो भू राजनैतिक परिस्थितिका कारण 500 अर्ब अमेरिकी डलरको यो परियोजना अन्तर्गतका ठेक्काहरू रद्द हुने क्रमसँगै 80,000 नेपाली श्रमिकको रोजगारी सङ्कटमा परेको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: कुनै समय विज्ञापन राख्नका लागि पालो कुर्नुपर्ने होर्डिङ बोर्डहरू अहिले भने खाली र सुनसान देखिन थालेका छन्। सहरका चोकमा, घरका छतमा र सडकका छेउछाउमा ठडाइएका धेरै बोर्डहरूमा यति बेला विज्ञापन छैनन्। विज्ञापन नभएपछि व्यवसायले तिनको मर्मत सम्भारमा समेत चासो दिएका देखिँदैन। डिजिटल बजार र नीतिगत अस्पष्टता बाधक रहेको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
0: महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदनले सरकारी निकायहरूमा सूचना प्रविधि र उपकरण खरिद एवं प्रयोगमा हुने लापरवाहीको उजागर गरेको छ। ठूलो पैसा खर्च गरेर सफ्टवेयर, ल्यापटप, ट्याब्लेट जस्ता उपकरण खरिद गर्ने तर तिनको उचित प्रयोग र पुनः प्रयोग नगर्ने प्रवृत्तिले राज्यकोषमा व्यवहार थपिएको आशय प्रतिवेदनमा छ।
1: सांसदहरूले वर्खे धान रोप्न ठिक्क परेका किसानलाई मागे जति रासायनिक मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका छन्।
0: महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनले सामाजिक सुरक्षा भत्ता वितरण तथा अनुगमन पद्धतिमा विभिन्न कमी कमजोरी रहेको औँल्याएको छ। प्रतिवेदनका अनुसार निष्क्रिय लाभ गराएका खाता समेत सक्रिय रहँदा मृत व्यक्तिको खातामा समेत सामाजिक सुरक्षा भत्ता जाने जोखिम कायम रहेको देखिएको छ।
1: आउँदो आर्थिक वर्षका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा बजेट पठाउनुपर्ने मिति गुज्रिरहँदा पनि बागमती प्रदेशका मन्त्रालयहरूले आवश्यक सिलिङ समेत प्राप्त गर्न नसकेको खबर नयाँ पत्रिकाले लेखेको छ।
0: आफ्नै गाउँका नागरिकले वर्षौंदेखि भोग्दै आएको सडक र सञ्चार समस्याप्रति राज्यको ध्यानाकर्षण गराउन सल्यानको कालीमाटी गाउँपालिका साथका वडा अध्यक्ष मित्रलाल रिजाल प्रदेश राजधानीमा धरनामा बस्नु भएको खबर नागरिक दैनिकले छापेको छ।
1: काया कैरनमा अब पालो उखानको
0: छरछिमेक हेरेर मान्छे चिनिन्छ।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
0: मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा लचिलो नीतिगत व्यवस्था यथावत, विदेशी मुद्रा सञ्चित बलियो तर जोखिम कायमै।
1: सार्वजनिक खर्चमा पारदर्शिता र वित्तीय अनुशासन कायम नहुँदा बेरुज रकम वर्षेनी बढ्दै, आफूले दिएका सुधारका उपायलाई अक्षरश कार्यान्वयन गर्न महालेखाको सुझाव।
0: 100 रुपियाँ भन्दा बढीका सामानको भन्सार लिने व्यवस्थामा सर्वोच्चको रोक, एनआइएमबीका सिईओ पाण्डेलाई थुनामुक्त गर्न आदेश।
1: इरानले 20 वर्षे आणविक कार्यक्रम निलम्बन गरे पुग्ने ट्रम्पको भनाई, इरानसँगको अमेरिकी धैर्यता टुट्दै गइरहेको चेतावनी।
0: र विश्वकप क्रिकेट लिग टूमा नेपालले आज अमेरिकासँग खेल्दै आइपिएल क्रिकेटमा लखनऊले चेन्नईलाई 7 विकेटले हरायो।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौँ। सरकारले कर्मचारीलाई राजनीतिक क्रियाकलापमा भाग लिन रोक लगाएको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ दुईजना कर्मचारी जस्ता देखिने मान्छे गफ गरिरहेका छन्। नजिकै रहेको पत्रिकामा लेखिएको छ, कर्मचारीले राजनीति गर्न नपाउने, अनि त्यो हेरेर एकजना कर्मचारी भन्दैछन्, जानेको काम नै त्यही थियो, देश त ठप्पै हुने भयो नि। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौँ। नमस्कार।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
2: राम्रो सँगसँगै बलियो, बस्नु योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
1: बस्नु योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
2: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
2: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
3: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
5: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
6: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
5: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों
1: मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।

0: नमस्कार तथा शुभ प्रभात। रेडियो पत्रिका आजको परिवेशमा सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओलीको तपाईँलाई हार्दिक स्वागत छ। आज विक्रम सम्बत 2083 साल जेठ 2 गते, तदनुसार सन् 2026 मे 16 तारिक शनिबार।
1: दाङको रेडियो प्रकृतिले उत्पादन गरेको यो कार्यक्रम पश्चिम दाङको रेडियो हापुले, सल्यानको रेडियो राप्ती, रेडियो कपुरकोट, रोल्पाको रेडियो रोल्पा, रेडियो हलेरी, प्युठानको रेडियो छुलेनी, रेडियो महिला आवाज र रुकुम पश्चिमको रेडियो नयाँ नेपालबाट एकैसाथ प्रसारण भइरहेको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट।
0: लुम्बिनी प्रदेशमा साउनदेखि मन्त्रालय संख्या 8 वटा मात्रै बनाउने तयारी। अब लुम्बिनीका 12 वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रदान गरिने। दाङको राप्ती प्रादेशिक अस्पतालमा कार्यालय समयमा डाक्टर नभेटिँदा सेवा प्रवाहमा समस्या।
2: 1 बजेतिर सबै बन्द भइगयो भनेर भन्छन्, अनि तिनीहरू चाहिँ बिल काट्दैन।
3: त्यस्तो कुनै टेन्टेटिभ इलेक्ट्रिक एडमिसनको टिकट काट्ने भनेर छैन, बस्न पर्ने चाहिँ अब 3 बजेसम्म हो।
1: मूल्य समायोजन गर्न सल्यानका निर्माण व्यवसायको माग। प्युठानमा गाडी दुर्घटना हुँदा 2 जनाको ज्यान गयो। मनसुनबाट यस वर्ष 2 लाख भन्दा धेरै जनसंख्या प्रभावित हुने अनुमान।
0: र अनुदानमा उपलब्ध गराएको मलमा कालो बजारी गर्नेलाई कारवाही गरिने। नेपालमा बेरोजगारी 7.5 खर्ब नाग्यो। मन्त्रालय संख्या घटाएसँगै 25,000 कर्मचारीको दरबन्दी पनि कटौती।
4: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
5: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
6: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
5: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01, मोबाइल नम्बर 97-485-060-11 र 98-578-40-601।
1: आज हामीसँग दाङबाट प्रकाशित नयाँ बुद्ध राष्ट्रिय दैनिक र गोरक्षी राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। यी पत्र पत्रिकाले फरक फरक खबर प्रकाशित गरेका छन्।
0: लुम्बिनी प्रदेश सरकारले साउन 1 गतेदेखि मन्त्रालय संख्या 8 वटा कायम गर्ने गरी तयारी अघि बढ़ाएको छ। प्रदेश सरकारको कार्य सम्पादनलाई चुस्त, छरितो र मितव्ययी बनाउने उद्देश्यसहित मन्त्री परिषदको बैठकले संगठन र व्यवस्थापन सर्वेक्षण समितिलाई यथाशीघ्र मन्त्रालयको संगठन संरचना पुनरावलोकन गरी प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको छ। लुम्बिनी प्रदेशमा अहिले 12 वटा मन्त्रालय रहेका छन्। सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले प्रमुख सचिव कृष्ण प्रसाद काप्रीको संयोजकत्वमा यसअघि गठन भएको संगठन र व्यवस्थापन सर्वेक्षण समितिलाई प्रदेश सरकार कार्य विभाजन नियमावली 2079 आवश्यक संशोधनको मस्यौदा सहित प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।
1: लुम्बिनी प्रदेशका 12 वटै जिल्लाबाट आगामी आर्थिक वर्ष साउनदेखि यातायात व्यवस्था सम्बन्धी सेवा प्रभाव हुने भएको छ। लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका 6 जिल्ला सहित 7 स्थानबाट सवारी दर्ता किताब नवीकरण र अस्थायी बाटो इजाजत सेवा सञ्चालन गर्ने गरी यातायात सेवा विस्तार गर्ने निर्णय गरेको हो। हिजो बसेको मन्त्री परिषद बैठकले यातायात व्यवस्था कार्यालय नभएका जिल्ला गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, रूकुम पूर्व र बर्दियासहित दाङको घोराईबाट सवारी दर्ता किताब नवीकरण र अस्थायी बाटो इजाजत सेवा प्रवाह गर्ने निर्णय गरेको उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले जानकारी दिनुभएको छ। संहिताको मर्म अनुसार नागरिकले सुलभ रूपमा सेवा प्रदान गर्ने लक्ष्यमा प्रदेश सरकार रहेको मन्त्री न्यौपानेले बताउनुभयो। सरकारको यही लक्ष्य अनुरूप यातायात व्यवस्था कार्यालय नभएका जिल्लाहरूमा सवारी दर्ता किताब नवीकरण र अस्थायी बाटो इजाजत सेवा सञ्चालन गर्ने निर्णय भएको र यसले सर्वसाधारणलाई ठूलो राहत प्रदान हुने पनि उहाँको भनाइ छ। ती जिल्लाहरूबाट पनि यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह शुरू भयो भने प्रदेशका 12 वटै जिल्लाबाट यातायात सम्बन्धी सेवा प्रारम्भ हुने बताइएको छ।
0: दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालले ओपीडी सेवा बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म सञ्चालन हुने भन्दै सूचना सार्वजनिक गरेको छ। अस्पतालले सार्वजनिक गरेको सूचना अनुसार सोमबारदेखि शुक्रबारसम्म दिउँसो 1 बजेसम्म ओपीडी नाम दर्ता र बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म बिरामी जाँच सेवा सञ्चालन हुने उल्लेख गरिएको छ। तर अस्पतालको सूचना र व्यवहार भने फरक देखिएको भन्दै सेवा गराईले गुनासो गरेका छन्। अस्पतालमा उपचारका लागि बिरामी लिएर आउनुभएकी ऋतु परियारले प्रादेशिक अस्पतालमा एक बजे नै भिडियो एक्सरे बन्द भएको भनेर कर्मचारीले बिल काट्न नै नमान्दा समस्या भएको बताउनुभयो।
2: एक बजेतिर सबै बन्द भइगयो भनेर भन्छन्, भिडियो पनि बन्द भइगयो भन्छन्, अनि तिनीहरूले चाहिँ बिल काट्दैनन् हुन्न अहिले अहिले भनेर भने।
3: कति बजे?
2: एक बजेतिर।
3: एक बजे नै बिल काट्दैनन्?
2: एक बजे बिल काट्दैनन् कि, भिडियो एक्सरे बन्द भइगयो भनेर एक बजेतिर। अनि त्यसपछि अनि कस्तो गाह्रो भए चाहिँ गएर सोधेँ, अनि सोध्ने बेला अनि बन्द भइसके तपाईँको हुँदैन अनि भनेर भन्छ।
3: यसरी गर्नु पनि गर्नुभयो नि त?
2: यसरी भएन।
0: अस्पतालले पाँच बजेसम्म सेवा दिने भने पनि डाक्टर नभेटिने गरेको र अन्तिममा निजी अस्पतालमा जानुपर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो रहेको छ। अस्पतालमा कार्यरत केही डाक्टरहरू दिउँसो दुई बजे नै अस्पतालबाट बाहिरिने र निजी अस्पताल तथा क्लिनिकहरूमा बिरामी जाँच तथा भिडियो एक्सरे गर्न जाने गरेको आरोप उठेको छ। सेवाग्राहीका अनुसार अस्पतालमा समयमै चिकित्सक नबस्दा बिरामीले स्वास्थ्य खेप्नु परेको हो। विशेष गरी भिडियो एक्सरे सेवामा समस्या देखिएको गुनासोपछि फिल्डमै गएर बुझ्दा भिडियो एक्सरे डिपार्टमा दुई बजीदेखि नै कोही पनि डाक्टर नदेखेपछि हामीले त्यहीबाट टेलिफोन मार्फत प्रमुख कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर रामेश्वर देवकोटालाई यसबारे सोधेका छौँ।
3: आज हामी तिनैजनाको ड्युटी थियो, एकजना बिरामी परेर निस्किनु भयो क्या चाल।
7: कति बजीसम्म जाँच गर्नुपर्ने हो बिरामी तपाईँ प्रादेशिक अस्पतालमा?
3: हामीले साढे एक बजीसम्म हामी बिरामी क्लियर गर्नु पर्यो क्या खास गरी।
7: त्योभन्दा पछि तपाईँ यहाँ बस्नु पर्दैन?
3: त्यसपछि हामी पछि पनि आएर बस्छौँ होइन, हाम्रो ड्युटी सेड्युल अनुसार बस्छौँ क्या। भएको बिरामी सब क्लियर गर्नै पर्छ, लगभग सयजना बिरामी हुन्छ त्यो हामीले क्लियर गर्नै पर्छ क्या।
7: त्यसपछि चाहिँ तपाईँ यहाँ नबस्दा पनि हुन्छ?
3: नमस्कार त हुँदैन, हामी चाहिँ तिन बजीसम्म त बस्नै पर्छ, दुई तिन बजीसम्म त तिन बजीसम्म।
7: तिन त अहिले भर्खर बजे तपाईँ हुनु न यहाँ दुई बजीदेखि।
3: अनि म लखनऊबाट आएको थिएँ, म एकछिन अफिस लिएको हो क्या।
7: कति बजी निस्किनु भयो तपाईँ भन्नु त?
3: दुई बजी निस्किनु।
7: दुई बजीभन्दा पछाडि बिरामी आयो भने के हुन्छ, जाँच हुँदैन?
3: अरू डक्टर हुनुहुन्छ चाहिँ?
7: अरू को हुनुहुन्छ? कोही हुनुहुन्न,
3: बिरामी छैन होला त। अनि
0: उहाँले आफू दुई बजे निस्किए पनि अन्य डाक्टरले सेवा दिइरहेको बताए पनि अस्पतालमा कार्यरत कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर राजु पण्डित तुलसीपुर स्थित सिटी अस्पतालमा भिडियो एक्सरे सेवा दिइरहेको अवस्थामा भेटिनु भएको छ। सार्वजनिक रूपमा घोषणा गरिएको समय अनुसार चिकित्सक उपस्थित नभएर निजी अस्पतालमा सेवा दिइरहेको अवस्थामा भेटिनु सरकारी स्रोत साधनको दुरूपयोग र सेवाप्रति गैर जिम्मेवारी भएको भन्दै नागरिकले प्रश्न उठाउन थालेका छन्। सरकारी अस्पतालमा कार्यरत चिकित्सकले तोकिएको समयमा नियमित सेवा दिए नदिएको विषयमा सम्बन्धित निकायले अनुगमन गर्नुपर्ने माग समेत उठेको छ। यसैबीच हामीले अस्पतालका निमित्त प्रमुख डाक्टर शिशिर पोखरेललाई समेत यसबारे सोधेका छौँ।
3: नियम त अब नर्मल सबै ओपिडीहरू चाहिँ बिहान एक घन्टा राउन्ड, साँझ एक घन्टा राउन्ड राखेर नौदेखि तिन चाहिँ ओपिडी चलाउने प्रोपर, अनि त्यसपछि बाँकी तिनदेखि पाँचको दुई घन्टालाई चाहिँ एक घन्टा बिहान राउन्ड, एक घन्टा साँझको राउन्ड जोड्या हो। त्यो हिसाबले हाम्रो नर्मल ओपिडी चाहिँ नौदेखि तिन चलिरहेको छ।
7: तिन बजेसम्म चाहिँ डाक्टर बस्नुपर्ने हो अनिवार्य?
3: तिन बजेसम्म हुनुपर्ने हो।
7: अनि किन हुनुहुन्न त्यहाँ? दुई नबज्दै डक्टर निस्किनु हुँदो रहेछ, त्यहाँबाट बिरामीहरू गुनासो आइरहेको छ। भिडियो एक्सरेको डक्टर चाहिँ अब प्राइभेट हस्पिटलमा भिडियो एक्सरे गरिरहेको अवस्थामा भेटिनु भयो, अञ्चल अस्पतालमा आएको बिरामीले चाहिँ सेवा नपाएर फर्किनु पर्ने, तिन बजीसम्म बसेर सेवा दिने भनेका जो डक्टरहरू हुन्छ उहाँ चाहिँ कोही कता हिँड्दिने, कोही कता हिँड्दिने, कोही प्राइभेटमा गएर भिडियो एक्सरे गरिदिने भनेपछि त यो कस्तो यो नियम राम्रोसँग नभएको हो कि, तपाईँहरूको नियमलाई चाहिँ डक्टरले नटेरेको हो कि, नपत्याएको हो कि, के हो खास कुरो भन्नु भनेको?
3: हामीले अब सर्कुलर चाहिँ त्यही हिसाबले गरेका छौँ, मान्ने नमान्ने कुरामा चाहिँ अब हामीले अब सबै फलोअप अब कम्प्लेन आएपछि हुन्छ धेरै कुराहरू, यस्तो नभए नर्मली चाहिँ काम सकेपछि डाक्टर कोही कता गइराख्नु भएको हुन्छ। बाहिर गएर हेरेको टाइमभित्र केही प्रुफ छ भने तपाईँले त्यो टेस्ट गर्नु भने हामी त्यही अनुसारले अगाडि बढ्छौँ होइन।
7: त्यहाँबाट डक्टर दुई बजी निस्किनु मिल्ने हो र?
3: होइन होइन, ओपिडी टाइम चाहिँ हामीले क्लियरली नौदेखि तिन सबैलाई भनेकै छौँ।
7: तपाईँको त्यहाँ भिडियो एक्सरे सेवा जो छ नि त्यो कति बजीसम्म बिल काट्नु पर्ने हो? तिनजना डक्टर बस्ने, तिन बजेसम्म त्यहाँ सेवा दिने भनिसकेपछि त अनि बिल सेवा एक बजे बन्द गर्न मिल्छ त्यसरी?
3: नयाँ ओपिडी टिकट चाहिँ एक बजे बन्द गर्ने हो, बिलको विषयमा त अब भित्रबाटै डिसाइड गर्ने हो।
7: तिनीहरूले तपाईँबाट जवाब चाहेको के हो भन्दाखेरि, भिडियो एक्सरे गर्नुपर्ने अवस्थाको बिरामी त्यहाँ अन्तर्वस्थामा गयो भने उसले कति बजेसम्म चाहिँ त्यहाँ टिकट काट्यो भने भिडियो एक्सरे गर्न पाउँछ?
3: ओपिडी टिकट एक बजेसम्म काट्छ, अब त्यसपछि अब भिडियो एक्सरेको ट्याक्कै यति बजे भिडियो एक्सरे टिकट बन्द गर्ने भन्ने त हामीले त्यस्तो क्लियर कट त भनेको छैन कि, त्यस्तो कुनै टेन्टेटिभ यति बजेसम्म टिकट काट्ने भनेर छैन। बस्न पर्ने चाहिँ अब तीन बजेसम्म हो।
7: तीन बजेसम्म त्यहाँ डक्टर हुनुहुन्छ भने बिरामी गयो भने बिल काट्न पाउँछ उसले।
3: अब यस्तो हुन्छ त लोड हेरेर पनि हुन्छ तपाईँको
7: बिरामीलाई टिकट सेवा एक बजे बन्द गरिदिने अनि 1:30 बजे बिरामी सकिन्छ त्यसपछि डक्टर निस्कने भने त डक्टर बिरामी सक्यो अनि हामी निस्क्यौँ के भने आज त्यस्तो पनि हुन्छ भने
3: त्यो
7: एक बजे बन्द गरिदिएपछि को बिरामी जान्छ त्यहाँ भिडियो सेट गर्ने ठाउँमा 1:30 बजे बिरामी सकिन्न अनि त्यसपछि बिरामी थिएन नि त्यो हामी त्यहाँ बसेनौँ भने डक्टर चाहिँ निस्किने बाहिर बिरामी नभए हामी त्यहाँ किन बस्ने भन्नुहुन्छ। अब एक बजे नै बिल काउन्टर त्यहाँ जाने मुखमै बन्द गरिदिएपछि त्यहाँ को जान्छ त्यहाँ बिरामी सक्यो भन्ने हुन्छ त्यसरी
3: होइन यस्तो एक बजे बिल काउन्टर बन्द गरे होइन एक बजे नयाँ ओपिडी टिकट बन्द गरे हो
7: ओपिडी होइन बिलै बन्द भएछ त बिलै बन्द भइसकेपछि समस्या भयो यहाँ
3: त्यो विषयमा चाहिँ म पनि बुझौँ त्यो विषयमा म पनि अनभिज्ञ भए कुनै त्यसरी आधिकारिक सूचना चाहिँ यति बजेसम्म मात्रै बिल काट्ने भन्ने चाहिँ प्रशासनबाट गएको जस्तो मलाई लाग्दैन।
1: नेपाल निर्माण व्यवसाय संघ सल्यानले निर्माण सामग्री र इन्धनको मूल्य वृद्धिका कारण विकास निर्माणका काम संकटमा परेको भन्दै सरकारले तत्काल मूल्य समायोजनको व्यवस्था गर्नुपर्ने माग गरेको छ। संघले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा ज्ञापन पत्र पठाउँदै हालको दर रेटमा काम गर्न नसकिने अवस्था आएको जनाएको हो। संघले मूल्य समायोजन सम्बन्धी नीतिगत निर्णय तत्काल नगरे सल्यान सहित देशभर सञ्चालनमा रहेका निर्माण आयोजना प्रभावित हुने चेतावनी समेत दिएको छ। जिल्लामा सड़क भवन खानेपानी लगायतका विकास आयोजना सञ्चालन गरिरहेका व्यवसायी अहिले चर्को लागतका कारण आर्थिक दबावमा परेको संघको भनाई छ। ज्ञापन पत्रमा मध्यपूर्व युद्ध अघि प्रति लिटर 139 रूपियाँ रहेको डिजलको मूल्य हाल 225 रूपियाँ पुगेको तथा बिटुमिनको प्रति केजी 75 रूपियाँबाट बढ़ेर 155 रूपियाँ पुगेको उल्लेख गरिएको छ। ढुवानी खर्च र श्रमिक ज्वाला समेत बढ़दा पुरानो इस्टिमेटमा काम गर्दा व्यवसायी घाटामा गएको संघले जनाएको छ। नेपाल निर्माण व्यवसाय संघ सल्यानका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठको नेतृत्वमा व्यवसायीहरूले ज्ञापन पत्र बुझाएका हुन्। नेपाल निर्माण व्यवसाय महासंघले यसअघि मूल्य समायोजनको निर्णय गर्न सरकारलाई अल्टिमेटम पनि दिएका थिए तर कुनै सुनवाई नभएको भन्दै संघले सरकारको ध्यान आकर्षण गराएको हो। निर्माण उद्योगले लाखौं मानिसलाई रोजगारी दिँदै आएको र देशको आर्थिक गतिविधिसँग प्रत्यक्ष जोड़िएको क्षेत्र भए पनि राज्यले समस्या व्यवस्था गरेको व्यवसायीहरूको गुनासो छ। छिमेकी मुलुक भारतले समेत इन्धन लगायत निर्माण सामग्रीमा भइरहेको मूल्य वृद्धि अनुसार मूल्य समायोजन दिइरहेको अवस्थामा नेपाली निर्माण व्यवसायलाई त्यसबाट वञ्चित गरिएकोमा पनि संघले गुनासो गरेको छ।
0: प्युठानको मान्डपी गाउँपालिका एक स्थित डाम्री खोलामा एक मारुति भ्यान हिजो दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै ज्यान गएको छ। देवी स्थान दाङ सडक खण्डमा गुडिरहेको लुम्बिनी प्रदेश 02/001/0104 नम्बरको भ्यान अनियन्त्रित भई सड़कबाट करिब 200 मिटर तल खसेर दुर्घटनामा परेको हो। दुर्घटनामा परि ज्यान जानेमा भ्यानका चालक प्युठान नगरपालिका 4 का अन्दाजे 24 वर्षीय दिलीप परियार र मल्लरानी गाउँपालिका 5 धोदी निवासी अन्दाजी 26 वर्षीय अभिषेक कंवर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी समेत रहेका इन्स्पेक्टर हरिप्रसाद भट्टराईले जानकारी दिनुभएको छ। दुर्घटनामा गम्भीर चोट लागेका दुवैजनाको घटनास्थलमै ज्यान गएको दुर्घटनाको कारणबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
1: कर्णाली प्रदेश सरकारको नेतृत्व फेरबदलको चर्चा औपचारिक रूपमै सतहमा आएको छ। परिवर्तित परिस्थितिमा पार्टी केन्द्रबाट कुनै सर्कुलर नआएको भन्दै यसअघि कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवन बहादुर स्वाही मौन रहनु भएको थियो। तर सोमबार कांग्रेस कर्णाली प्रदेशको भेलामा सभापति गगन कुमार थापा उपसभापति विश्वप्रकाश शर्माले अब कांग्रेसको नेतृत्वमा सरकार पुनर्गठन गर्न भनेपछि मुख्यमन्त्री फेरबदलको बहस औपचारिक रूपमा शुरू भएको हो। तत्कालीन केन्द्रको समीकरण अनुसार अब कर्णाली सरकारको नेतृत्व कांग्रेसले गर्ने भेला आएको सभापति थापाले बताउनुभयो। उक्त भेलामा प्रदेश सभा संसदीय दलका नेता साई पनि सहभागी रहनु भएको थियो। तत्कालीन कांग्रेस एमालेको केन्द्रीय समीकरण अनुसार 2081 साउनदेखि कांग्रेसको समर्थनमा एमाले संसदीय दलका नेता यामलाल करेल मुख्यमन्त्री रहनु भएको छ। दुई दलबीचको सहमति अनुसार आधा आधा कार्यकाल भागवण्डा गर्दा चैत महिनामै कांग्रेस संसदीय दलका नेता साई मुख्यमन्त्री बन्नुपर्ने हुन्थ्यो। यद्यपि साईले आफ्नै पार्टीभित्र र फेरिएको नेपालको राजनैतिक परिस्थितिमा तत्काल मुख्यमन्त्री बन्न हतार गर्न चाहनु भएन। कांग्रेसको प्रदेश समितिदेखि सांसदले समेत सरकारको नेतृत्व लिन आग्रह गर्दा पनि साई मौन रहनु भएको छ। साईले यसअघि नै आफूले केन्द्रका नेताहरूसँग गएर कुरा राखेको तर सुनवाई नभएको बताउनुभयो। उहाँले अहिले आएर मुख्यमन्त्री फेरबदल हुने कुरा उपयुक्त नभएको पनि बताउनु भएको छ।
0: आजको परिवेशमा अब छोटो विश्राम।
8: किसानहरूका लागि खुशीको खबर।
5: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिटप्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
8: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4-16-002 र मोबाइल नम्बर 98-578-23-971।
1: विश्रामपछि तपाईँलाई पुनः स्वागत छ। अब बाँकी खबर।
0: कर्णाली प्रदेश सरकारको सामूहिक बीमा कार्यक्रम पुनः परिमार्जन गरिएको छ। अब जंगली जनावरको आक्रमण, भीरबाट लडेर भीरबाट खसेको ढुङ्गाले लागेर ज्यान गएका तथा खोला नदीमा डुबेर ज्यान गुमाएका परिवारले पनि क्षतिपूर्ति सहित बीमा रकम पाउने भएका छन्। 2076 साल असोजदेखि लागू भएको कार्यक्रम अन्तर्गत यसअघि हिमपात, असिना, हिमपहिरो, हिमताल विस्फोटन, भूकम्प, बाढ़ी तथा जलमग्न पहिरो, जमीन भसिने, डुबान, हावाहुरी, आधी बेहरी, शीतलहर, तातो हावाको लहर, चट्याङ, आगलागी, डडेलो जस्ता घटना समेटिएका थिए। थप प्राकृतिक विपदबाट हुने मृत्युका घटनालाई समेटेर बीमा कार्यक्रमलाई परिमार्जन गरिएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका उपसचिव तथा शान्ति, सुरक्षा तथा विपद व्यवस्थापन महाशाखा प्रमुख उत्तम गौतमले जानकारी दिनुभएको छ। उहाँका अनुसार अहिले थप एक वर्षका लागि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र राष्ट्रिय बीमा कम्पनी लिमिटेड बीच बिहिबारदेखि लागू हुने गरी सम्झौता भएको हो।
1: दिनानुदिन बढ्दै गएको देशको बेरोजगार रकम 7 खर्ब माथि पुगेको छ। महालेखा परीक्षक कार्यालयले हिजो राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदनमा बेरोजगार रकम 7 खर्ब 55 अर्ब बराबर पुगेको उल्लेख गरिएको छ। महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष 2081-82 संघीय प्रदेश स्थानीय तह संगठित संस्था र संघीय कानूनद्वारा तोकिएका अन्य संस्था तथा समितिको 94.84 अर्ब 50 करोड बराबरको लेखा परीक्षण गरेको छ। महालेखा परीक्षक तोयम रायका अनुसार गत भदौ 23 र 24 आन्दोलन र घटनाका कारण 179 कार्यालय तथा निकायको लेखा र सो सम्बन्धी श्रेष्ठता पेश नभएकाले 1 खर्ब 47 अर्ब 94 करोड़ बराबरको लेखा परीक्षण गरिएको छैन। लेखा परीक्षणबाट विभिन्न नीतिगत तथा प्रणालीगत सुधार गर्नुपर्ने सैद्धान्तिक बेहोराका 88 अर्ब 9 करोड़ बराबरको बेरुजु फैला परेको छ। संघीय सरकारी कार्यालयतर्फ 53 अर्ब 49 करोड़, प्रदेशतर्फ 5 अर्ब 23 करोड़ र स्थानीय तहतर्फ 19 अर्ब 5 करोड़, समिति र अन्य संस्थातर्फ 10 अर्ब 32 करोड़ बराबरको बेरोजगार रहेको उहाँले जानकारी दिनुभएको छ। यसैबीच आर्थिक वर्ष 2081-82 सात प्रदेशमध्ये सबैभन्दा धेरै बेरोजगार मधेसमा कायम भएको छ। महालेखा परीक्षकका अनुसार यस वर्ष मधेस प्रदेशको बेरोजगार प्रतिशत 3.77 पुगेको छ। यस प्रदेशका 150 कार्यालयको 49 अर्ब 69 करोड़ रूपियाँ बराबरको लेखा परीक्षण गरिएको थियो, जसबाट 1 अर्ब 87 करोड़ बराबर बेरोजगार देखिएको छ। सबैभन्दा कम बागमती प्रदेशको 0.83% बेरोजगार कायम भएको छ। बागमतीका 209 कार्यालयको 83 अर्ब 15 करोड़ रूपियाँ बराबरको लेखा परीक्षण भएको थियो, जसबाट 69.37 करोड़ बेरोजगार भएको छ। यस्तै कोशीमा 208 कार्यालयको 52 अर्ब 38 करोड़ लेखा परीक्षणबाट 55.55 करोड़ बेरोजगार कायम भएको छ। यसै गरी गण्डकीका 180 कार्यालयको 41.45 करोड़ बराबर लेखा परीक्षण भएको थियो, जसमा गण्डकी प्रदेशको बेरोजगार 54.3 करोड़ कायम भएको छ। त्यसै गरी लुम्बिनी प्रदेशका 214 कार्यालयको 57.20 करोड़ लेखा परीक्षण भएको छ, जसबाट 63.32 करोड़ बेरोजगार कायम भएको छ। यसै गरी उता सुदूरपश्चिम प्रदेशका 159 कार्यालयमा 39.49 करोड़ लेखा परीक्षण गरिएको थियो, जसबाट 55.59 करोड़ बराबरको बेरोजगार भएको छ। यसै गरी देशभरका 753 स्थानीय तहको सरकारको एक वर्ष अर्थात आर्थिक वर्ष 2081-82 कुल बेरोजु 19.5 करोड रुपियाँ बराबर भएको पाइएको छ। प्रतिवेदन अनुसार स्थानीय तहको कुल बेरोजु 19.4 करोड 77 लाख रुपियाँ बराबर रहेको छ। यसमध्ये असुल गर्नुपर्ने 2 अर्ब 1 करोड र नियमित गर्नुपर्ने 15 अर्ब 18 करोड तथा पेस्की 1 अर्ब 84 करोड रुपियाँ रहेको छ।
0: कृषि वन तथा पर्यावरण मन्त्रालयले मल आयातकर्ता र डिलरहरूले रासायनिक मल नियन्त्रण आदेशमा उल्लेखित रासायनिक मलको स्पेसिफिकेशन अनुसार मलको कारोबार गर्न निर्देशन दिएको छ। मन्त्रालयले आदेशको प्रावधान विपरीत गलत विवरण र लेभल राखी रासायनिक मलको पैठारी र मिश्रण बिक्री वितरण नगर्न आग्रह गरेको हो। सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्ने व्यापारीलाई प्रचलित कानून बमोजिम कड़ा कार्यवाही गर्ने मन्त्रालय का कृषि अर्थविज्ञ महानन्द जोशीले चेतावनी समेत दिनुभएको छ।
1: सरकारले प्रशासनिक पुनर्संरचना गरी साबिकका 22 वटा मन्त्रालय घटाएर 18 वटा कायम गरी अनावश्यक कार्यालय खारेज गर्ने तयारी गरेसँगै झण्डै 25,000 कर्मचारी दरबन्दी कटौती हुने भएका छन्। सरकारले फजुल खर्च कम गरी अनावश्यक कार्यालय र कर्मचारीको दरबन्दी घटाउने उद्देश्यसहित 22 मन्त्रालयबाट घटाएर 18 मन्त्रालय कायम गरेको छ। त्यस्तै सरकारले अनावश्यक र कार्यजिम्मेवारीमा दोहोरो र तेह्रोपना भएका करिब 550 वटा कार्यालय खारेज गर्ने तयारी समेत गरेको छ। ती मन्त्रालय र कार्यालय खारेज हुँदा करिब 25,000 कर्मचारी दरबन्दी कटौती हुने अनुमान गरिएको छ।
0: यो वर्ष मनसून जन्ने विपदबाट 2,26,000 जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले देशैभर करिब 51,868 घरधुरीका 256,661 जनसंख्या प्रभावित हुने अनुमान गरेको हो। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसूनमा सरदरभन्दा कम वर्षा र सरदरभन्दा बढ़ी गर्मी हुने प्रक्षेपण समेत गरेको छ। यो अवस्थाले केही उच्च हिमाली भेगमा हिमपात विस्फोटन भएर तल्लो तटीय क्षेत्रबाट बाढ़ी पहिरो डुबान जमिन कटान र आकस्मिक बाढ़ी जस्ता मनसून जन्य विपदको जोखिम हुन सक्ने सम्भावना देखिएको छ।
1: र आज मध्य लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले आज बेलुका र राति मध्य लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह गरेको छ। यसै गरी आज दिउँसो कोशी सहित बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भागमा साधारणतया बादल लाग्ने बताइएको छ।
0: यिनै खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाईँ श्रोतालाई धन्यवाद दिँदै सहकर्मी प्रेमकुमारी मगरसँगै म चेतन ओली पनि विदा हुन्छौं। नमस्कार।

यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धि

0: तपाईँको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: अहिले बिहानको 7 बज्यो।

0: अब रमाइलो सुरु भयो।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपैयाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
0: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
0: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भवनमा हिजो राष्ट्रपति समक्ष महालेखा परीक्षक तोयम रायाले प्रतिवेदन पेश गर्नुभएको हो। त्यस अवसरमा राष्ट्रपति पौडेलले बढ्दो बेरुजुप्रति चिन्ता व्यक्त गर्नुहुँदै सार्वजनिक निकायले जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रपति पौडेलले फजूल खर्चलाई निरुत्साहित गरी आर्थिक अनुशासन कायम भएमा मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा हुने विश्वास व्यक्त गर्नुभयो। प्रतिवेदनले औल्याएका विषयवस्तु सम्बन्धित निकाय र सरोकार भएकाहरूलाई जवाफदेही हुन प्रेरित गर्ने विश्वास पनि राष्ट्रपतिले व्यक्त गर्नुभयो। बेरुजु कम गर्दै आर्थिक अनुशासन, जवाफदेहिता, पारदर्शिता कायम गर्न महालेखा परीक्षकको कार्यालयको भूमिका महत्वपूर्ण हुने हुँदा भविष्यमा पनि संस्थागत क्षमता, पेशागत हित अभिवृद्धि र आन्तरिक सुशासन कायम गर्नेतर्फ कार्यालय अझ क्रियाशील हुनुपर्नेमा राष्ट्रपति पौडेलले जोड़ दिनुभयो। सरकारले सार्वजनिक खरिदमा मितव्ययिता अपनाउन तथा अत्यावश्यक बाहेक अन्य अवस्थामा कुनै किसिमका नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारका सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, सरकारी निकाय, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय तथा सबै प्रदेशमा परिपत्र पठाउँदै खर्चमा मितव्ययिता अपनाउन निर्देशन दिएको हो। मन्त्री परिषदको कार्यालयले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न तथा मौजूदा औजार, उपकरण, फर्निचर र सवारी साधनहरूलाई चालू अवस्थामा राख्न अनुरोध गरेको छ। इट्टाको चाङले थिचिएर सर्लाहीको हरिपुरमा एक भारतीय सहित 3 जनाको मृत्यु भएको छ भने 2 जना घाइते भएका छन्। हिजो साँझ हरिपुर नगरपालिका 5 मजुरवा गाउँमा रहेको कृष्ण इट्टा उद्योगमा इट्टा निकाल्ने क्रममा इट्टाको चाङले थिचिएर 3 जनाको मृत्यु भएको हो। इट्टाको चाङले थिचिएर भारतको लखिमपुर जिल्लाका 35 वर्षीय अंगद कुमार, सर्लाहीको गोडैता नगरपालिका 7 रामवनका 50 वर्षीय फिताई मनसुर र गोडैता नगरपालिका 9 का 35 वर्षीय शम्भु रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो। प्रहरीले घटनास्थलबाट थप 2 जना घाइतेको उद्धार गरेको छ। घाइते हुनेमा मलङ्गवा नगरपालिका 7 का 32 वर्षीय तुलसी महतोको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको प्रहरीले जनाएको छ। यस्तै सोही घटनामा परि घाइते मलङ्गवा नगरपालिका 7 का 52 वर्षीय सत्यनारायण महतोको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। दुवै जनाको शरीरको विभिन्न भागमा चोट लागेको भए पनि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। प्युठानको मान्डवी गाउँपालिका डाम्री खोलामा जीव दुर्घटना हुँदा 2 जनाको घटनास्थलमै मृत्यु भएको छ। देवीस्थान दाङ सड़क खण्डमा जीप अनियन्त्रित भई सड़कबाट करिब 200 मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा परि मृत्यु हुनेहरूमा जीप चालक प्युठान नगरपालिका 4 बस्ने अन्दाजी 24 वर्षीय दिलीप परियार र मल्लरानी गाउँपालिका 5 धुदी बस्ने अन्दाजी 26 वर्षीय अभिषेक कुवर रहेका छन्। कास्की जिल्लामा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मर्दी हिमाल पदयात्राका क्रममा 1 जना स्वदेशी पर्यटक बेपत्ता भएका छन्। काठमाडौँको संघाराम बुद्ध विहारका भिच्छु धामीसरो मर्दी पदयात्राका क्रममा यही वैशाख 30 गते दिउँसो 2 बजेदेखि सम्पर्कविहीन भएको माछापुच्छ्रे नौका वडाध्यक्ष हरिबहादुर छेत्री राजेन्द्रले जानकारी दिनुभयो। समुद्री सतहबाट 4,200 मिटर उचाइमा अवस्थित मर्दुकको भ्यू पोइन्ट स्थित टिसपमा आफ्नो झोला राखेर केही बेर वरिपरिको दृश्यावलोकनका लागि जान्छु भन्दै निस्किएका धामीस्वरो साँझसम्म नफर्किएपछि मर्दी हिमाल ट्रेक व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङको नेतृत्वमा स्थानीय पर्यटन व्यवसायीले बिहिबार बिहानदेखि नै खोजी सुरु गरेका थिए, तर हिजो साँझसम्म सम्पर्कविहीन पर्यटकको बारेमा कुनै जानकारी नपाइएको वडाध्यक्ष छेत्रीले बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि पेसालाई मर्यादित र आकर्षक बनाउन नीतिगत सुधार तथा स्रोत व्यवस्थापनमा मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भएको छ। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हिजो बसेको बैठकमा मन्त्री चौधरीले कृषि क्षेत्रको शिक्षा अनुसन्धान तथा प्रविधिलाई समयानुकूल परिमार्जन गरी जनमुखी बनाउने तयारी भइरहेको जानकारी दिनुभयो। मन्त्री चौधरीले रासायनिक मलको आयातमा मात्रै मन्त्रालयको झण्डै 50% बजेट खर्च हुने गरेकोले रासायनिक मलको आयात घटाउन जैविक मलको प्रयोग बढाउनु पर्ने बताउनुभयो। बैठकमा सांसदहरूले रासायनिक मलको अत्याधिक प्रयोगले माटोको उर्वरा शक्ति घटाउनुका साथै जनस्वास्थ्यमा समेत हानि पुर्याइरहेको बताउँदै राष्ट्रको जलस्रोत र विद्युत प्रयोग गरी ग्रीन हाइड्रोजन प्रविधि मार्फत मल उत्पादन सुरु गर्नुपर्ने बताउनुभयो। सांसदहरूले बाँझो जमिनलाई खेतीयोग्य जमिनमा रूपान्तरण गरी सुकुम्बासी तथा युवा पुस्तालाई उत्पादनमुखी रोजगारी र कृषि शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता उल्याउनुभयो। बैठकमा मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले कृषि क्षेत्रको व्यवसायीकरणका लागि संघ प्रदेश र स्थानीय तीनै तहबाट पर्याप्त बजेट लगानी नीतिगत सुधार तथा निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम थिमिलसेनाले संविधानले प्रत्याभूत गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता जस्ता मौलिक हक विरुद्ध सरकारले कुनै पनि कदम नचाल्ने स्पष्ट पार्नु भएको छ। संचारिका समूह नेपालसँग मन्त्रालयमा हिजो भएको भेटमा संचार मन्त्री डाक्टर थिमिलसेनाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै संचार माध्यम तथा नागरिक दुवैले अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा जिम्मेवारी बोध गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले प्रेस स्वतन्त्रता लोकतान्त्रिक शासन व्यवस्थाको आधारभूत स्तम्भ भएकाले सरकारले त्यसको सम्मान गर्दै संचार क्षेत्रलाई थप जिम्मेवार मर्यादित र व्यावसायिक बनाउन आवश्यक पहल गर्ने बताउनुभयो। लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ। प्रदेश मन्त्री परिषदको हिजो बसेको बैठकले प्रशासनिक खर्च कटौती गर्न साउन 1 गतेदेखि लागू हुने गरी प्रदेशमा 8 मात्र मन्त्रालय कायम गर्ने निर्णय गरेको हो। बैठकले प्रदेशका प्रमुख सचिव कृष्ण प्रसाद काप्रीको संयोजकत्वमा गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई प्रदेश सरकार कार्य विभाजन नियमावली 2079 आवश्यक संशोधनको मस्यौदा सहित प्रतिवेदन पेश गर्न निर्देशन दिएको सरकारका प्रवक्ता एवं कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो। लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित हाल 12 मन्त्रालय रहेका छन्। संसदीय सुनवाई समितिका सभापति बोध नारायण श्रेष्ठले संसदीय सुनवाई पश्चात नियुक्त हुने व्यक्तिले आफूले प्रस्तुत गरेको प्रतिबद्धता नतिजामा आधारित भई चौमासिक रूपमा सार्वजनिक गर्नुपर्ने व्यवस्था सुनवाई समितिले गरेको बताउनु भएको छ। संसद सचिवालयमा हिजो संसदीय मामिला हेर्ने पत्रकारहरूसँगको छलफलमा सभापति श्रेष्ठले संसदीय सुनवाई पश्चात नियुक्त हुने व्यक्तिले समितिमा प्रस्तुत गरेको नतिजामा आधारित कार्ययोजना सम्बन्धित निकायमा अभिलेख गराई चौमासिक रूपमा विद्युतीय माध्यमबाट सार्वजनिक गर्नुपर्ने व्यवस्था कार्यविधिमा गरिएको बताउनुभयो। उदयपुरको चौदण्डीगढी नगरपालिकाले दशकौंदेखि ऐलानी तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकलाई भोगाधिकार दर्ता प्रमाण पूर्जा वितरण गर्न सुरु गरेको छ। नगरपालिकाले भूमिहीन तथा अव्यवस्थित बसोबासीको लगत संकलन गरी हालसम्म 2500 परिवारलाई भोगाधिकार दर्ता प्रमाण पूर्जा वितरण गरेसँगै स्थानीयमा सुरक्षित बसोबासको आशा बढेको छ। उदयपुरबाट संवाददाता अञ्जनी कुमार अधिकारीको रिपोर्ट।
4: उदयपुरको चौदण्डीगढी नगरपालिकाले दशकौंदेखि ऐलानी तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकहरूलाई भोगाधिकार दर्ता प्रमाण पूर्जा वितरण शुरू गरेपछि स्थानीयमा सुरक्षित बसोबासको आशा बढेको छ। नगरपालिकाका अनुसार हालसम्म वडा नम्बर 2, 6 र 8 का 280 भन्दा बढी परिवारले भोगाधिकार दर्ता प्रमाण पूर्जा प्राप्त गरिसकेका छन्। पालिकाभित्र 10,000 भन्दा बढी भूमिहीन तथा अव्यवस्थित बसोबासीको लगत संकलन गरिएको छ भने करिब 2500 परिवारलाई भोगाधिकार दर्ता प्रमाण पूर्जा वितरणको अन्तिम प्रक्रिया अगाडि बढाइएको नगरपालिकाले जनाएको छ। चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले भोगाधिकार प्रमाण पूर्जा भविष्यमा लाल पूर्जा प्राप्तिको आधार बन्ने बताउनु भयो।
5: भोगाधिकार नपाएका अव्यवस्थित बसोबास गरिराख्नु भएको वर्षौंदेखि सुकुम्बासी भएर कुस्तेउली जिन्दगी बिताइराख्नु भएका दाजुभाइ तथा दिदी बहिनीहरूलाई जनविश्वास दिलाउनको निम्ति तपाईँहरूको व्यक्तिगत यो सम्पत्ति तपाईँहरूकै हो भन्ने पुष्टि दिँदै स्थानीय सरकारको तर्फबाट हामीले तपाईँहरूलाई सम्पत्तिको मालिक बनाइदिएको छौँ।
4: चौदण्डीगढी नगरपालिकाले वर्षौंदेखिको पीडालाई सम्बोधन गर्दै जग्गा भोगाधिकार पूर्जा वितरण गरेपछि स्थानीयले पनि अब डोजरको डर हट्दै गएको प्रतिक्रिया दिएका छन्। चौदण्डीगढी नगरपालिका 8 का पदम खड्काले भोगाधिकार प्रमाण पूर्जा पाएपछि आफूहरू ढुक्क भएको बताउनु भयो।
6: अव्यवस्थितलाई व्यवस्थित गराउने रहेछ भन्ने हामीलाई ठुलो विश्वास लागेको छ। सरकारले उठाउने हो कि शंका पनि भइरहेको थियो। नगरले धनी पूर्जा दिँदाखेरि सबैलाई ढुक्क भयो।
4: चौदण्डीगढी नगरपालिकाले नगर स्तरीय भूमि सम्बन्धी ऐन 2081 तथा कार्यविधि 2082 लागू गर्दै स्थलगत अध्ययन नापी र नक्सा तयार पछि भोगाधिकार दर्ता प्रमाण पूर्जा वितरण गरिरहेको जनाएको छ। नेपालमा भूमि सम्बन्धी समस्या केवल कानूनी होइन सामाजिक र ऐतिहासिक विषय पनि हो। भोगाधिकार प्रमाण पूर्जा पाएपछि स्थानीयले अब आफ्नो बसोबास राज्यको अभिलेख सुरक्षित भएको अनुभूत गर्न थालेका छन्। अञ्जनी कुमार अधिकारी, रेडियो नेपाल, उदयपुर।
3: वैदेशिक रोजगारीका लागि ग्रीस र युएई पठाइदिने भन्दै 26 लाख रुपियाँ ठगी गरेको अभियोगमा प्रहरीले 2 जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। काभ्रे पलाञ्चोक भुल्लु नगरपालिका 1 का 52 वर्षीय मधुसूदन पराजुलीले ग्रीस पठाउने भन्दै 23 लाख तथा पर्वत कुस्मा नगरपालिका 2 का 32 वर्षीय प्रकाश बास्तोलाले युएई पठाउने भन्दै 3 लाख रुपियाँ रकम लिई विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने पीड़ितहरूको उजुरीका आधारमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। यसपालि मनसूनको समयमा 2,26,000 भन्दा बढी नागरिकहरू प्रभावित हुने अनुमान गरिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हालै पारित गरेको मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा देशभर करिब 51,868 घर परिवारका 2,26,661 जनसङ्ख्या प्रभावित हुने आकलन गरिएको उल्लेख छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले त्यसमध्ये 1,000 देखि 4,000 घर परिवार प्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने अनुमान गरिएको जानकारी दिनुभयो। जुन सबैभन्दा खराब अवस्थाको परिदृश्यको करिब 10% बराबर हो। प्रदेश तथा स्थानीय तहमा विपद पूर्व तयारी गर्न सहज होस् भन्ने अभिप्रायले प्रदेशगत विश्लेषण गरी विपद जोखिम आकलन गरिएको उहाँले बताउनुभयो। हेटौडा ढल्केबर दुहवी 400 केभी प्रसारण लाइन निर्माण पुनः शुरू भएको छ। सरकारको पहलपछि लामो समयदेखि मुआब्जा र जग्गा विवादका कारण अवरुद्ध प्रसारण लाइनको निर्माण शुरू भएको छ। सन् 2012 निर्माण शुरू भएको प्रसारण लाइन अन्तर्गत हेटौडाको हटिया क्षेत्रमा टावर निर्माण रोकिँदा आयोजना वर्षौंदेखि प्रभावित बनेको थियो। काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न 1,466 शिक्षकलाई तालिम प्रदान गरेको छ। महानगरका शिक्षा अधिकारी नमराज ढकालले नगरपालिकाभित्रका सबै शिक्षकलाई क्षमता विकासको समान अवसर प्रदान गर्ने गरी तालिका समय र विषय छनौट गरेर तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो। सञ्चालन गरिएका तालिममा बाल विकास सहजकर्तातर्फ 124 जना, मनोवैज्ञानिक र मनोसामाजिक परामर्श सम्बन्धी तालिममा 134, नेपाल भाषा प्रशिक्षणमा सामुदायिक विद्यालयतर्फ 164 र संस्थागततर्फ 116 जना रहेका छन्। सूचना तथा प्रविधि सम्बन्धी तालिममा 385, एकीकृत पाठ्यक्रम कार्यान्वयन तथा मूल्याङ्कन र विषयगत रूपमा प्रश्नपत्र निर्माण तथा विद्यार्थी मूल्याङ्कन सम्बन्धी तालिममा 460 जना तथा प्रारम्भिक बाल शिक्षादेखि कक्षा 3 सम्म अध्ययनरत विद्यार्थीको अपाङ्गता पहिचान सम्बन्धी तालिममा 83 शिक्षक सहभागी हुनुभएको थियो। कैलाली र बर्दिया जिल्लालाई जोड्ने दौलतपुर घाटमा कर्णाली नदीमाथि बनिरहेको झुलुङ्गे पुल निर्माणको काम एक वर्षमै सकिने भएको छ। दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको भए पनि काम सुरु गरेको एक वर्षमै असारको पहिलो सातासम्ममा पुल निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने निर्माण कम्पनीले जनाएको छ। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
7: कैलाली र बर्दिया जोड्ने दौलतपुर घाटमा कर्णाली नदीमाथि बनिरहेको झुलुङ्गे पुल निर्माणको 90% काम सम्पन्न भइसकेको छ। गएको असारमा पुल निर्माणको काम सुरु गरेको र अहिलेसम्मको अवस्था हेर्दा पुलको निर्माण कार्य 90% सम्पन्न भएको छ। अब बाँकी जेठको अन्तिम वा असारको पहिलो साताभित्र पुलको निर्माण सबै काम सकिने निर्माण कम्पनीले बताएको छ। सम्झौता अनुसार 2084 साल असार 11 गतेसम्म निर्माण कार्यको म्याद रहेको भए पनि सबैको सहयोग र काम गर्ने स्थानको वातावरणले पनि आफूलाई काम गर्न सहज हुँदा सम्झौता मिति अगाडि नै काम सकिन लागेको बताउनुहुन्छ निर्माण व्यवसायी विक्रम बस्नेत।
8: म्यान पावर इक्विपमेन्ट सबैजना मिलेर डाइभर्सन खाले टाइम लाइन पाइलिङ गर्न पनि दिनमा दुईटा छोटे होला चारै हो। जताबाट सपोर्ट भयो स्थानीय प्लस प्राविधिक भयो हरेक चिज भयो पासवर्ड भयो चाँडै काम भयो। डेट अन्तिम नभए होइन असारको पहिलो हप्ता पुल दिन्छ।
7: लामो समयपछि दौलतपुर घाटमा कर्णाली नदीमाथि झुलुङ्गे पुल बन्न थालेको र त्यो पनि सम्झौता मिति अगाडि नै निर्माण कार्य सकिन लाग्दा यहाँका नागरिकहरू पनि खुसी भएका छन्। कैलालीको टिकाप्र एक व्यवसाय क्षेत्रका रूप बहादुर साउद।
9: असाध्यै खुसी, धेरै सालदेखिको यो नाउँमा यात्रा वारी पारेको थियो, अब त्यो अन्त्य हुने भयो। टिकापुर बासी पुरै यसको लागि अब धेरै खुसी छौँ।
7: यहाँ झुलुङ्गे पुल समेत नहुँदा हिउँदमा डुङ्गाको कठिनपूर्ण यात्रा र वर्षातमा कहिलेकाहीँ त्यही डुङ्गा पनि बन्द हुने भएकाले निकै समस्या हुने गरेको र अब यहाँ पुल बनेपछि बर्दियाबाट कैलाली र कैलालीबाट बर्दिया आवजावत गर्न धेरै सहज हुने बताउनुहुन्छ दौलतपुर कर्मी डाँडाका सामाजिक अगुवा सिंहराज बुढामगर।
10: तत्कालका लागि झुलुङ्गे पुल भए पनि हामीहरूलाई धेरै सपोर्ट हुन्छ। यहाँबाट हामीहरू बर्दिया आउन जानको लागि वर्षातका बेलामा नेपालगञ्ज राजापुरबाट आउनु पर्यो भने चाहिँ उतै बर्दिया जिल्लाको दौलतपुरमा बास बस्नुपर्ने समस्या त्यसले आउन जानको लागि धेरै सपोर्ट हुन्छ।
7: पुलमा अटो रिक्सा मोटरसाइकलसम्म आवजावत गर्न सक्नेछन् भने पुलको बीच भागमा अटो रिक्सा तथा मोटरसाइकल पार्किङ समेत गर्न सक्ने संरचना निर्माण गरिएको बताउनुहुन्छ पुनः निर्माण व्यवसायी विक्रम बस्नेत।
8: हाम्रो यसमा अटो बसिदिनु प्लस पोइन्ट भित्रको सेन्टर ब्लक गएर दुई चार अटो पार्किङ गर्न मिल्छ, प्लस अर्को छवटा बाइकहरू पनि त्यहाँ पार्किङ गर्न मिल्ने टाइपको स्ट्रक्चर फुलहरूमा चाहिँ त्यस्तो टाइपको संरचना डिजाइनहरू हुँदैन।
7: भ्याट बाहेक 15,73,00,000 निर्माण हुन लागेको पुलको लम्बाई 482.13 मिटर, चौडाई 1.7

0: मा मनोनयन गर्नुभएको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। जुम्लाका 8 स्थानीय तहमध्ये हालसम्म 6 स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका छन्। जन्मदेखि 23 महिनासम्म तथा नियमित खोप तालिकामा छुटेका सम्पूर्ण बालबालिकालाई खोप लगाइसकेपछि 6 स्थानीय तहले पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन्। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प 3 दिने चीन भ्रमण पूरा गरी स्वदेश फर्किनु भएको छ। चिनिया विदेश मन्त्री वाङ ईले विमानस्थलसम्म पुगेर राष्ट्रपति ट्रम्पको विदाई गर्नुभयो। प्रस्थान गर्ने क्रममा बेजिङ क्यापिटल इन्टरनेशनल एयरपोर्टमा राष्ट्रपति ट्रम्पलाई गार्ड अफ अनर दिइएको थियो। विदाईका क्रममा राष्ट्रपति ट्रम्पको विमान एयरफोर्स वन नजिकै चिनिया विद्यालयका बालबालिकाले अमेरिकी र चिनिया झण्डा फहराएका थिए। 3 दिनसम्म बेजिङमा रहँदा राष्ट्रपति ट्रम्पले 2 समकक्षी सी चिनफिङसँग वार्ता गर्नुभयो। हिजो चिनिया राष्ट्रपति सीसँग 2 एवं अन्तिम चरणको वार्ता गर्नुभएको थियो। स्वदेश फर्कनु अघि राष्ट्रपति ट्रम्पले चीनसँग उत्कृष्ट व्यापार सम्झौता भएको र सम्झौताबाट अमेरिका र चीन दुवैलाई फाइदा हुने बताउनुभयो। औपचारिक वार्ताका क्रममा द्विपक्षीय हित, इरान तथा युक्रेन युद्ध, ताइवानको विषय, हतियार खरिद सहितका थुप्रै द्विपक्षीय तथा बहुपक्षीय विषयमा छलफल भएको अधिकारीहरूले जनाएका छन्। दुवै पक्षले छलफल र सहमतिका विषय समेटेर छुट्टा छुट्टै विज्ञप्ति जारी गरेका छन्। अमेरिकी विज्ञप्तिमा चीनले अमेरिकी तेल किन्नु चीनको हितमा भएको र हर्मुज जलमार्गमा सैन्य अवरोधको विरोध गर्ने कुरा जनाएको उल्लेख छ भने चिनिया विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति सीले समकक्षी ट्रम्पलाई ताइवानबारे निकै गम्भीर चेतावनी दिएको उल्लेख छ। अब आर्थिक समाचार।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: मुलुकको कुल बेरुजु रकम 7 रुपियाँ भन्दा माथि पुगेको छ। महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदनमा बेरुजु रकम 7,55,00,000,000 रुपियाँ पुगेको उल्लेख छ। महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष 2081-82 संघीय, प्रदेश, स्थानीय तह, संगठित संस्था र संघीय कानूनद्वारा तोकिएका अन्य संघ संस्था तथा समितिको 94,84,50,00,000,000 रुपियाँ बराबरको लेखा परीक्षण गरेको जनाएको छ। गएको भदौ 23 र 24 आन्दोलनमा क्षति पुगेका 179 कार्यालय तथा निकायको लेखा र सो सम्बन्धी श्रेष्ठता पेश नभएकाले 1,47,90,00,000,000 रुपियाँ बराबरको लेखा परीक्षण हुन नसकेको महालेखा परीक्षक तोयम रायले बताउनुभयो। महालेखा परीक्षणबाट विभिन्न नीतिगत तथा प्रणालीगत सुधार गर्नुपर्ने सैद्धान्तिक बेहोराका 88,09,00,000,000 रुपियाँ बराबरको बेरुजु फेला परेको छ। यस्तै संघीय सरकारी कार्यालयतर्फ 53,49,00,000,000 रुपियाँ, प्रदेशतर्फ 5,23,00,000,000 रुपियाँ, स्थानीय तहतर्फ 19,05,00,000,000 रुपियाँ, समिति र अन्य संघ संस्थातर्फ 10,32,00,000,000 रुपियाँ बराबरको बेरुजु रहेको महालेखा परीक्षक रायले जानकारी दिनुभयो।
0: आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार।
3: राष्ट्रिय खेलकुद परिषद राखेपले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहित शुक्रबार बसेको बैठकले एन्फामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो।
0: आइसिसी लिग टू क्रिकेट प्रतियोगिता अन्तर्गत आज बिहान नेपालले अमेरिकाको सामना गर्दैछ। बिहान 9:30 त्रिभुवन विश्वविद्यालयको खेल मैदान किर्तिपुरमा प्रतिस्पर्धा हुँदैछ। यसअघिको खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको हो। अब मौसम सम्बन्धी जानकारी। आज कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भागमा साधारणतया बादल लाग्नेछ। बाँकी हिमाली, पहाड़ी र तराई भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली हिमाली र पहाड़ी भागका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाड़ी भागका र मध्य प्रदेशको एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मध्य लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.3 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 17 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको

अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:09 भयो भने सूर्यास्त भरे साँझ 6:53 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेश। सार्वजनिक निकायले आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड। मुलुकको कुल बेरुजू रकम 7 खर्बमाथि पुगेको प्रतिवेदनमा उल्लेख। इट्टाको चाङले थिचिएर सर्लाहीको हरिपुरमा एक भारतीय सहित 3 जनाको मृत्यु। प्युठानको मान्डवी गाउँपालिका डाम्री खोलामा जीव दुर्घटनामा 2 जनाको ज्यान गयो। यसपालि मनसुनको समयमा 2,26,000 भन्दा बढी नागरिक प्रभावित हुने विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुमान। र 3 दिने औपचारिक भ्रमण पूरा गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वदेश फिर्ता। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *1415 हैश डायल गर्नुहोस्।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: नमस्कार, आर्थिक नेपाल कार्यक्रमबाट तपाईँ यो कार्यक्रम प्रत्येक शनिबार बिहान 7 बजेको समाचार पछाडि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा संघीय संसदमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत। विनियोजन विधेयकमा 5 सिद्धान्त र 5 प्राथमिकता। आगामी बजेटले सीमित सार्वजनिक स्रोत र निजी लगानीलाई उच्च प्रतिफल, रोजगारी र मूल्य अभिवृद्धि हुने क्षेत्रतर्फ पुनः प्राथमिकीकरण गर्ने नीति अवलम्बन गर्ने अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथि प्रतिनिधि सभा र राष्ट्रिय सभामा यही जेठ 4 गतेदेखि छलफल हुने। चालु आर्थिक वर्षको 9 महिनामा विप्रेषण आप्रवाहमा 39.1% वृद्धि। सोही अवधिमा नेपालबाट हुने वस्तु निर्यातमा 18.5% वृद्धि लगायतका आर्थिक प्रसङ्ग प्रस्तुत गर्छौ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संघीय संसदका दुवै सदनको बिहिबारको छुट्टा छुट्टै बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता कर प्रस्ताव बाहेक प्रस्तुत गर्नुभएको छ। अर्थमन्त्री डाक्टर वाग्लेले प्रस्तुत गर्नुभएको प्रस्तावमा 5 सिद्धान्त र 5 प्राथमिकता रहेका छन्। विनियोजन विधेयकका 5 सिद्धान्तमा सुशासनको लाभांश, अर्थतन्त्रको पुनः संरचना, सन्निकटताका लागि एकीकृत पूर्वाधार, सर्वव्यापी सामाजिक उन्नयन र मध्यम वर्गको विस्तार तथा सौम्य शक्तिको सुदृढीकरण रहेका छन्। यसै गरी विनियोजन विधेयकका प्राथमिकतामा सेवा प्रवाहका लागि कानुनी संस्थागत सुधार र सूचना प्रविधिको समुपयोग, आर्थिक वृद्धिको क्षेत्रगत स्रोतको पुनः प्राथमिकीकरण, भौतिक पूर्वाधारका लागि बहुपक्षीय पुँजी परिचालन, अवसरको समानताका लागि सामाजिक लगानी, बहुआयामिक अन्तर्राष्ट्रिय सम्बन्धको विविधीकरण रहेका छन्। अर्थमन्त्री डाक्टर वाग्लेले सेवा प्रवाहका लागि कानुनी संस्थागत सुधार र सूचना प्रविधिको समुपयोग गर्ने बजेटको प्राथमिकता हुने बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले सहकार्यात्मक संघीय शासन प्रणाली मार्फत सबल राज्य संरचना निर्माण गर्नु बजेटको प्राथमिकता हुने बताउनुभयो।
3: संघलाई नीति निर्माण, अनुसन्धान, राष्ट्रिय मापदण्ड निर्धारण तथा रूपान्तरणकारी आयोजनामा केन्द्रित गर्नेछौँ भने प्रदेशलाई समन्वय, प्रादेशिक योजना र सेवा सहजीकरणको गतिशील पुलका रूपमा पुनर्संरचना गर्नेछौँ। स्थानीय तहलाई राज्यको कार्यान्वयन इकाइका रूपमा सुदृढ गर्न पर्याप्त वित्तीय स्रोत र संस्थागत क्षमता सुनिश्चित गर्नेछौँ। विशेष गरी शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा आधारभूत सेवा प्रवाहलाई स्थानीय सम्भावनासँग जोड्नेछौँ। लगानी, वित्तीय क्षेत्र र सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित कानुनहरूको पुनरावलोकन गर्दै एकद्वार, समयबद्ध र डिजिटल प्रशासनिक प्रणाली लागू गर्नेछौँ। नियामक र कार्यान्वयन निकायबीच स्पष्ट कार्य विभाजन गरी द्वैत भूमिका अन्त्य गर्नेछौँ। व्यवसाय दर्तादेखि अनुमति, कर, प्रशासन, भुक्तानी र नियमनसम्मका प्रक्रियालाई डिजिटल प्रणालीमा आबद्ध गर्नेछौँ। ठुला परियोजनाहरूको कार्यान्वयनमा देखिएका कानुनी, प्रक्रियागत र संस्थागत अवरोध हटाउनु सरकारको प्राथमिकता हो। आयोजना प्रमुखसँग कार्य सम्पादन सम्झौता गर्दै निश्चित कार्यकाल, स्पष्ट जिम्मेवारी र परिणाममा आधारित मूल्याङ्कन प्रणाली लागू गर्नेछौँ। वन, वातावरण, जग्गा प्राप्ति, सार्वजनिक खरिद तथा निर्माण सामग्री सम्बन्धी प्रक्रियालाई सरलीकृत गर्दै रणनीतिक आयोजनाहरूलाई मिशन मोडमा कार्यान्वयन गर्नेछौँ। स्वार्थको द्वन्द्व, कार्टेलिङ तथा एकाधिकार प्रवृत्ति विरुद्ध कडा नियामकीय व्यवस्था लागू गर्नेछौँ। सार्वजनिक खरिद, राजस्व प्रशासन, सेवा प्रवाह र नीतिगत निर्णय प्रक्रियामा निगरानी तथा जोखिममा आधारित अडिट प्रणाली कार्यान्वयन गर्नेछौँ। सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति विवरण र खर्च प्रणालीलाई पारदर्शी बनाई राज्यप्रति नागरिकको विश्वास पुनर्स्थापित गर्नेछौँ। थोरैले धेरै सेवा दिने आधुनिक प्रशासन निर्माण गर्दै सार्वजनिक सेवा प्राप्त गर्न लाइन, झन्झट र अनावश्यक मध्यस्थता भोग्नुपर्ने अवस्थाको अन्त्य गर्नु सरकारको प्राथमिकता हो। निजामती तथा सार्वजनिक प्रशासनलाई पेसागत, तटस्थ, सक्षम, उत्प्रेरित र परिणाममुखी बनाउनेछौँ। अति आवश्यक सार्वजनिक सेवाहरू 7 दिन उपलब्ध गराउने एकल सेवा केन्द्र विस्तार गर्नेछौँ। तथ्याङ्क, प्रविधि र कृत्रिम बुद्धिमत्तामा आधारित सार्वजनिक प्रशासनको रूपान्तरण सरकारको प्राथमिकता हो। एक पटक विवरण सबै सेवामा प्रयोगको सिद्धान्त अनुसार राष्ट्रिय परिचय पत्रमा आधारित एकीकृत डेटाबेस र अन्तर आबद्ध सरकारी प्रणाली विकास गर्नेछौँ। नागरिकता, व्यवसाय दर्ता, कर, स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा, भूमि, बैंकिङ तथा अन्य सार्वजनिक सेवाहरूलाई नागरिक एप र एकीकृत डिजिटल प्लेटफर्म मार्फत उपलब्ध गराउनेछौँ।
2: अर्थमन्त्री डाक्टर वाग्लेले आगामी बजेटले सीमित सार्वजनिक स्रोत र निजी लगानीलाई उच्च प्रतिफल, रोजगारी र मूल्य अभिवृद्धि हुने क्षेत्रतर्फ पुनः प्राथमिकीकरण गर्ने नीति अवलम्बन गर्ने उल्लेख गर्नुभयो।
3: आयातमूलक उपभोगमा आधारित अर्थतन्त्रलाई उत्पादकत्व, नवप्रवर्तन र निर्यातमा आधारित प्रतिस्पर्धी अर्थतन्त्रमा रूपान्तरण गर्दै कृषि, ऊर्जा, पर्यटन, सूचना प्रविधि तथा सेवा क्षेत्रलाई आर्थिक वृद्धिका सम्वाहकका रूपमा विकास गर्नेछौँ। सिर्जना भई पूर्ण रूपमा उपयोग हुन नसकेका पुँजीगत सम्पत्ति तथा निजी क्षेत्रको उत्पादन क्षमताको अधिकतम उपयोग गर्नु सरकारको प्राथमिकता हुनेछ। कृषि उत्पादन, प्रशोधन, भण्डारण, वितरण, बजार र उपभोग बीचको अन्तर सम्बन्धलाई प्रणालीगत रूपमा सुदृढ गर्दै कृषि क्षेत्रको पुनः संरचना गर्नु सरकारको अर्को प्राथमिकता हो। कृषिलाई ग्रामीण समृद्धि, खाद्य सुरक्षा, रोजगारी सिर्जना र आयात प्रतिस्थापनको आधारका रूपमा अगाडि बढाउनेछौँ। साना किसानको संरक्षण गर्दै उत्पादनको स्केल निर्माण गर्ने व्यावसायिक कृषि मोडल अवलम्बन गर्नेछौँ। सहकारी उत्पादक कम्पनी, करार खेती र कृषि उद्यम समूह मार्फत किसानलाई बजार, प्रविधि, वित्त, बिमा, प्रशोधन र मूल्य सुनिश्चिततासँग आबद्ध गर्नेछौँ। निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गर्नेछौँ। सार्वजनिक लगानीलाई रूपान्तरणकारी आयोजनामा केन्द्रित गर्दै वैकल्पिक विकास वित्त, पूर्वाधार बन्ड, अफसोर बन्ड, हरित बन्ड, डायस्पोरा पुँजी र सार्वजनिक निजी साझेदारी मार्फत दीर्घकालीन पुँजी परिचालन गर्नेछौँ। उपभोग हुन नसकेको संस्थागत बचत एवं कल्याणकारी कोषहरूका लागि समेत उत्पादन केन्द्रित गैर व्यापारिक लगानीका क्षेत्र पहिचान गर्नेछौँ। वैदेशिक सहायता र ऋणलाई राष्ट्रिय प्राथमिकता तथा उच्च प्रतिफल दिने आयोजनामा केन्द्रित गर्नेछौँ। सार्वजनिक संस्थानहरूको पुनर्संरचना, सम्पत्ति मौद्रिकीकरण, एसेट मोनेटाइजेसन र प्रभावकारी व्यवस्था मार्फत वित्तीय अनुशासन कायम गर्नेछौँ। नेपाललाई तौल रहित उच्च मूल्य सिर्जना गर्ने अर्थतन्त्रमा रूपान्तरण गर्ने उद्देश्यका साथ सफ्टवेयर, क्लाउड सेवा, डेटा सेन्टर, एआई कम्प्युटेसन, साइबर सुरक्षा तथा डिजिटल सेवाको निर्यात प्रवर्धन गर्नेछौँ। रिमोट वर्क, डिजिटल नोम्याड, अन्तर्राष्ट्रिय पेमेन्ट प्रणाली र डिजिटल उद्यमलाई कानुनी मान्यता दिँदै नेपाललाई क्षेत्रीय टेक हबका रूपमा विकास गर्नेछौँ। स्टार्टअप नेपाल तथा राष्ट्रिय उद्यम एवं नवप्रवर्तन कार्यक्रमहरूलाई एकीकृत स्वरूप दिनेछौँ।
2: अर्थमन्त्री डाक्टर वाग्लेले लामो समयदेखि अधुरा रहेका रूपान्तरणकारी परियोजनाहरूलाई यथाशीघ्र सम्पन्न गर्नु सरकारको अर्को प्रमुख प्राथमिकता रहेको बताउनुभयो।
3: निर्माणाधीन ऊर्जा उत्पादन, प्रसारण तथा वितरण आयोजनालाई तीव्रता दिँदै तयारी सम्पन्न भएका जलाशययुक्त आयोजनाहरूलाई अगाडि बढाउनेछौँ। ऊर्जा खपत वृद्धि, क्षेत्रीय ऊर्जा व्यापार विस्तार तथा ऊर्जामा आधारित उद्योग प्रवर्धन गर्नेछौँ। नवीकरणीय ऊर्जामा आधारित उद्योग विकासका लागि वित्तीय सहुलियत र लगानी सहजीकरण गर्नेछौँ। तराई मधेसका सिँचाइ सेवा नपुगेका क्षेत्रमा भूमिगत जलस्रोतमा आधारित सिँचाइ विस्तार गर्नेछौँ। पहाडी तथा हिमाली क्षेत्रमा लिफ्ट सिँचाइ र परम्परागत सिँचाइ प्रणालीको पुनर्स्थापन गर्नेछौँ। निर्माणाधीन ठुला सिँचाइ आयोजनाहरू यथाशीघ्र यसै वर्ष सम्पन्न गर्नेछौँ। राष्ट्रिय आर्थिक एकीकरण र बजार पहुँच विस्तारका लागि पुष्पलाल, हुलाकी, उत्तर दक्षिण कोरिडोर तथा काठमाडौँ तराई मधेस द्रुत मार्ग लगायत रणनीतिक सडक आयोजनाका बाँकी खण्डको निर्माण सम्पन्न गर्नेछौँ। सार्वजनिक डिजिटल पूर्वाधारलाई आर्थिक प्रतिस्पर्धात्मकताको आधारमा विकास गर्नेछौँ। डेटा सेन्टर, जी क्लाउड, उच्च गतिको इन्टरनेट, साइबर सुरक्षा तथा डिजिटल भुक्तानी पूर्वाधार विस्तार गर्नेछौँ।
2: अर्थमन्त्री डाक्टर वाग्लेले शिक्षा प्रणालीलाई राजनीतिक हस्तक्षेप मुक्त, प्रतिस्पर्धी र श्रम बजारसँग आबद्ध बनाउन आधारभूतदेखि उच्च तहसम्मै पुनः संरचना गरिने बताउनुभयो।
3: शिक्षाको सबै तहमा केवल विस्तार नबढाई गुणस्तरीय सिकाइलाई प्रधान प्राथमिकता दिनेछौँ। देशको आर्थिक रूपान्तरणलाई सहयोग गर्ने दिशामा शिक्षा प्रणालीलाई अघि बढाउनेछौँ। विद्यालय शिक्षालाई सबै बालबालिकालाई आधारभूत र आवश्यक सिकाइ प्रदान गर्नेतर्फ उन्मुख गराइनेछ। प्राविधिक तथा व्यावसायिक शिक्षालाई आर्थिक वृद्धि, रोजगारी र उत्पादनशीलता बढाउने मुख्य इन्जिनका रूपमा विकास गर्नेछौँ। उच्च शिक्षा क्षमता, ज्ञान, अनुसन्धान र नवप्रवर्धनको आधारशिला बनाउनेछौँ। विद्यालय म्यापिङ, विद्यालय सञ्जाल योजना, साझा गुणस्तर मापदण्ड, शिक्षक दरबन्दी मिलान तथा विद्यालय वर्गीकरण मार्फत सार्वजनिक शिक्षाको गुणस्तर सुधार गर्नेछौँ। सार्वजनिक र निजी सबै विद्यालयलाई न्यूनतम सिकाइ र समावेशीकरणको साझा मापदण्डभित्र ल्याउनेछौँ। शिक्षक र प्रधानाध्यापकलाई शिक्षा सुधारको केन्द्रमा राख्दै योग्यता, कार्य सम्पादन र पेसागत विकासमा आधारित प्रणाली लागू गर्नेछौँ। उच्च शिक्षालाई अनुसन्धानमुखी, प्रतिस्पर्धी र नवप्रवर्तन केन्द्रित बनाउँदै विश्वविद्यालय, उद्योग र अनुसन्धान संस्थाबीचको सहकार्य सुदृढ गर्नेछौँ। अनुसन्धान तथा विकास R&D लागि छुट्टै राष्ट्रिय अनुसन्धान तथा नवप्रवर्तन कोष स्थापना गरी विज्ञान, प्रविधि, कृषि, स्वास्थ्य, ऊर्जा, कृत्रिम बुद्धिमत्ता र डिजिटल अर्थतन्त्रसँग सम्बन्धित अनुसन्धान तथा नवप्रवर्तनलाई दीर्घकालीन वित्तीय आधार प्रदान गर्नेछौँ। खेल क्षेत्रको व्यवसायीकरण तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता अभिवृद्धि मार्फत खेलकुदलाई राष्ट्रिय गौरव, स्वास्थ्य, पर्यटन र समग्र अर्थतन्त्रसँग आबद्ध गर्नेछौँ। आधारभूत स्वास्थ्य सेवाको न्यूनतम मापदण्ड लागू गर्दै आवश्यक जनशक्ति, औषधि, उपकरण र पूर्वाधार सहितको एकीकृत स्वास्थ्य सेवा प्रणाली विकास गर्नेछौँ। स्थानीय तहसम्म आधारभूत अस्पताल र ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँच विस्तारलाई प्राथमिकता दिनेछौँ। स्वास्थ्य बिमा तथा स्वास्थ्यसँग सम्बन्धित सामाजिक सुरक्षा कार्यक्रमलाई पुनर्संरचना गरी नागरिक मैत्री बनाउनेछौँ। रोगको रोकथाम, मानसिक स्वास्थ्य, पोषण, नसर्ने रोग नियन्त्रण, टेलिहेल्थ सेवा तथा जनस्वास्थ्य प्रणाली सुदृढीकरणलाई प्राथमिकतामा राख्नेछौँ। आयुर्वेद, योग, ध्यान तथा वैकल्पिक उपचार पद्धतिलाई वैज्ञानिक र व्यवस्थित रूपमा प्रवर्धन गर्नेछौँ।
2: नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, आत्मसम्मान र राष्ट्रिय हितलाई सर्वोपरि राखी सन्तुलित, स्वाधीन र परिणाममुखी परराष्ट्र सम्बन्ध विकास गर्ने अर्थमन्त्री डाक्टर वाग्लेले उल्लेख गर्नुभयो।
3: परराष्ट्र नीतिलाई आर्थिक रूपान्तरणको संवाहक बनाई वैदेशिक लगानी, ऊर्जा व्यापार, पर्यटन, निर्यात, प्रविधि हस्तान्तरण र वैदेशिक रोजगारीको गुणस्तरीय विस्तारमा जोड दिनेछौँ। सूचना प्रविधि, शिक्षा, स्वास्थ्य सेवा, हरित ऊर्जा र डिजिटल सेवामा नेपाललाई आकर्षक केन्द्रका रूपमा स्थापित गर्न कूटनीतिक पहल गर्नेछौँ। विदेशमा रहेका नेपाली समुदायको पुँजी, ज्ञान, सिप, प्रविधि र अन्तर्राष्ट्रिय सञ्जाललाई राष्ट्रिय विकास महाअभियानमा परिचालन गर्न डायस्पोरा साझेदारी सुदृढ गर्नेछौँ। गैर आवासीय नेपालीको लगानी, वित्तीय सहभागिता र नवप्रवर्तनलाई सहजीकरण गर्न कानुनी तथा संस्थागत सुधार अगाडि बढाउनेछौँ। अन्तर्राष्ट्रिय वित्तीय स्रोत, जलवायु वित्त, प्रविधि र नवप्रवर्तनमा पहुँच विस्तार गर्दै नेपाललाई विश्व अर्थतन्त्रसँग अर्थपूर्ण रूपमा आबद्ध गर्नेछौँ।
2: आगामी आर्थिक वर्ष 2083-84 को बजेटले मुलुकमा विद्यमान आर्थिक चुनौतीहरूलाई सम्बोधन गर्दै समुन्नत नेपालको दिगो आधार तयार गर्ने अर्थमन्त्री डाक्टर वाग्लेले बताउनुभयो।
3: प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले रोजगारी केन्द्रित आर्थिक वृद्धि, संरचनागत सुधार, डिजिटल रूपान्तरण र सुशासनलाई केन्द्रमा राख्नेछ। निजी क्षेत्रको आत्मविश्वास पुनर्स्थापन, लगानी मैत्री वातावरण निर्माण र प्रविधि मैत्री सार्वजनिक सेवा प्रवाह मार्फत नागरिकको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने प्रतिबद्धता यसमा अन्तर्निहित छ। मैले आज यस सम्मानित सदन समक्ष पेश गरेको विनियोजनको सिद्धान्त तथा प्राथमिकता उपर माननीय सदस्यहरूका बीच गहन रूपमा छलफल हुने अपेक्षा गरेको छु।
2: आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथि प्रतिनिधि सभा र राष्ट्रिय सभामा यही जेठ 4 गतेदेखि छलफल हुने कार्यक्रम छ। संसदमा प्रस्तुत सिद्धान्त र प्राथमिकताका आधारमा सरकारले यही जेठ 15 गते आर्थिक वर्ष 2083-84 लागि बजेट प्रस्तुत गर्नेछ।
4: चालु आर्थिक वर्षको 9 महिनामा नेपालमा हुने विप्रेषणा प्रवाह 39.1% वृद्धि भएको छ। यस अवधिमा नेपालमा 16.59 अर्ब रुपियाँ बराबरको रेमिटेन्स भित्रिएको नेपाल राष्ट्र ब्याङ्कले प्रतिवेदनमा उल्लेख गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषणा प्रवाह 10.2% बढेको थियो। 2082 चैत्र महिनामा विप्रेषणा प्रवाह 209.75 अर्ब रुपियाँ पुगेको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषणा प्रवाह 139.54 अर्ब रुपियाँ रहेको थियो। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषणा प्रवाह 31.9% वृद्धि भई 11.55 अर्ब पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह 7.5% बढेको थियो।
5: आर्थिक वर्ष 2082-83 को 9 महिनामा नेपालबाट हुने कुल वस्तु निर्यात 18.5% वृद्धि भई 2,22,94,00,00,000 रुपियाँ पुगेको छ। नेपाल राष्ट्र ब्याङ्कले जारी गरेको मुलुकको पछिल्लो आर्थिक अवस्था सम्बन्धी प्रतिवेदनले अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात 65.2% वृद्धि भएको जनाएको छ। गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः 22.6% र 5.1% वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा 46.8% कमी आएको छ। वस्तुगत आधारमा बटमासको तेल, अलैची, पाम तेल, जुटका सामान, चाउचाउ लगायतका वस्तुको निर्यात बढेको छ भने जिंक सिट, पार्टिकल बोर्ड, चिया, उनी गलैचा, हस्तकलाका सामान लगायतका वस्तुको निर्यात घटेको छ। चालु आर्थिक वर्षको 9 महिनामा कुल वस्तु निर्यात 13.8% वृद्धि भई 14,90,50,00,00,000 पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात 12.2% वृद्धि भएको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट आयात भएको क्रमशः 7.8%, 21.3% र 24.2% वृद्धि भएको छ। चालु आर्थिक वर्षको 9 महिनामा कुल वस्तु व्यापार घाटा 13% वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा 6.4% वृद्धि भएको हो। सरकारले निकै लामो समयदेखि घाटामा सञ्चालन भइरहेका सार्वजनिक संस्थानहरूको सुधारका लागि नयाँ नीति लागू गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको शेयर र ऋण लगानी रहेका अधिकांश सार्वजनिक संस्थान हाल नोक्सानमा रहेकाले तिनको बोझ कम गर्न सरकारले विभिन्न विकल्प अघि सारेको बताउनुभयो। नयाँ नीति अनुसार अब त्यस्ता संस्थानलाई आपसमा गाभ्ने, निजी क्षेत्रसँग सहकार्य गर्ने वा रणनीतिक साझेदार भित्र्याउने प्रक्रिया सुरु गरिनेछ। यसका साथै सरकारले संस्थानहरूको शेयर बिक्री गर्ने नीतिलाई पनि प्राथमिकतामा राखेको छ।
2: हवस् त, कार्यक्रम आर्थिक नेपाल आजलाई यति नै। कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: नमस्कार, कार्यक्रम धितो पत्र तथा वस्तु विनिमयमा तपाईँ सम्पूर्णलाई हार्दिक स्वागत तथा अभिवादन गर्दछौ। कार्यक्रम धितो पत्र तथा वस्तु विनिमय नेपाल धितो पत्र बोर्डको सहयोगमा रेडियो नेपालको राष्ट्रिय प्रसारण मार्फत प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान 7:40 देखि 7:55 बजेसम्म प्रसारण हुने गर्दछ। कार्यक्रम धितो पत्र तथा वस्तु विनिमय रेडियो नेपालको राष्ट्रिय प्रसारणका अतिरिक्त देशभरका विभिन्न एफएम रिले स्टेशनहरूका साथै रेडियो नेपालको एप्स र अनलाइन पत्रिका www.onlineradionepal.gov.np मार्फत समेत प्रत्यक्ष रूपमा सुन्न सकिन्छ।
1: यो कार्यक्रममा नेपालको धितोपत्र बजार तथा वस्तु विनिमय बजारसँग सम्बन्धित विभिन्न विषयहरू, त्यस क्षेत्रका नीतिगत निर्णयहरू तथा बजारको अनुगमनसँग सम्बन्धित विविध सामग्रीहरू प्रस्तुत गर्ने गरिन्छ। कार्यक्रममा धितोपत्रको प्राथमिक बजारको अवस्था, शेयर बजारको उतार चढाव र धितोपत्र बजारमा हुने लगानी, सुरक्षा तथा नियमन लगायतका विषयहरू पनि समावेश गर्ने गरिन्छ। यो कार्यक्रम धितोपत्र बजारको विषयमा केन्द्रित नेपालको पहिलो रेडियो कार्यक्रम हो।
0: आजको कार्यक्रममा हामीले नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको लागि सरोकार भएका र सर्वसाधारणसँग यही जेठ 15 गते भित्र आइपुग्ने गरी राय सुझाव माग गर्यो। सरकारले राष्ट्रिय योजनाका सदस्य प्राध्यापक डाक्टर सञ्जय आचार्यको संयोजकत्वमा नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न गठित समिति पुनर्गठन, प्रारम्भिक सार्वजनिक निष्कासनको क्रममा केन्द्रीय निक्षेप प्रणालीको भूमिकाका बारेमा सिडिएसएन क्लियरिङ लिमिटेडका उपप्रबन्धक तथा सूचना अधिकारी सुरेश नेउपानेसँग गरिएको कुराकानी र पछिल्लो साताको नेपाली शेयर बजारको उतार चढाव सम्बन्धी समीक्षा लगायतका विषयहरू लिएर उपस्थित भएका छौँ। कार्यक्रम शुरू गरौँ। नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षको निजी तथा कार्यक्रमको लागि सरोकार भएका र सर्वसाधारणसँग यही जेठ 15 गते भित्र राय तथा सुझाव मागेको सम्बन्धी यो प्रसङ्गबाट
1: नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष 2083-84 को धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम तय गर्न सरोकार भएका र सर्वसाधारणसँग जेठ 15 गते भित्र आइपुग्ने गरी राय तथा सुझाव माग गरेको छ। बोर्डको नीति अनुसन्धान तथा प्रशिक्षण विभागले एक सूचना जारी गर्दै बजारको व्यवस्थित र प्रभावकारी विकास तथा विस्तारका लागि रचनात्मक र कार्यान्वयन योग्य सुझाव पठाउन अनुरोध गरेको छ। बोर्डले हरेक वर्ष पुँजी बजार, धितोपत्र बजार र वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा गरी सार्वजनिक गर्दै आएको छ। सूचना अनुसार बजारको विकास, विस्तार र सुधारका पक्षमा सरकारवाला, लगानीकर्ता तथा आम नागरिकले आफ्ना सुझावहरू दिन सक्नेछन्। इच्छुक व्यक्ति वा संस्थाले यही 2083 जेठ 15 गते भित्र बोर्डको आधिकारिक इमेल ठेगाना research@cbon.gov.np मा आफ्ना राय तथा सुझावहरू उपलब्ध गराउन अनुरोध गरेको छ। प्राप्त सुझावहरूको अध्ययन गरी बोर्डले आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गर्नेछ।
0: प्रारम्भिक सार्वजनिक निष्कासनको प्रक्रियामा केन्द्रीय निक्षेप प्रणाली सिडिएसएन क्लियरिङ लिमिटेडको भूमिका, उसले गर्ने काम लगायतका विषयहरूमा सिडिएसएन क्लियरिङ लिमिटेडका उपप्रबन्धक तथा सूचना अधिकारी सुरेश नेउपानेसँग गरिएको कुराकानी सहितको एक सामग्री अबको प्रस्तुतिमा। नेपाली शेयर बजारमा कारोबार सञ्चालनको क्रममा र लगानीकर्ताहरूलाई सहजीकरण गर्न सिडिएसएन क्लियरिङ लिमिटेडको भूमिका महत्वपूर्ण रहेको छ। यसलाई शेयर बजारको ब्याक बोन पनि भन्ने गरिन्छ। यसले शेयर बजारको लागि डिम्याट अकाउन्ट खोल्ने, शेयर प्रमाण पत्रहरूको अभौतिकीकरण गर्ने तथा मेरो शेयर मार्फत शेयर बजारका लगानीकर्ताहरूलाई सहजीकरण गर्ने काम गरेको हुन्छ। कुनै नयाँ कम्पनीले धितोपत्र बजारमा शेयरको निष्कासनका लागि आवेदन गरेपछि त्यसलाई कसरी प्रक्रियामा अघि बढाइन्छ र सिडिएसएन क्लियरिङ लिमिटेडको भूमिका कस्तो हुन्छ भन्ने बारेमा आज हामीले सिडिएसएन क्लियरिङ लिमिटेडका उपप्रबन्धक तथा सूचना अधिकारी सुरेश नेउपानेसँग कुराकानी गरेका छौँ। प्रस्तुत छ उहाँसँग गरिएको कुराकानी। नेपालको धितोपत्र बजारमा आइपिओ सार्वजनिक हुनुभन्दा पहिले अथवा पछि आइपिओको कारोबार गर्ने तहसम्म पुग्दा सिडिएसएन क्लियरिङ लिमिटेडको विभिन्न चरणमा भूमिका हुन्छ। आइपिओ निष्कासन गर्नको लागि सिडिएसएन क्लियरिङको कुन तहमा कस्तो भूमिका हुन्छ?
2: विशेष गरी सिडिएसएन क्लियरिङ लिमिटेड एउटा केन्द्रीय निक्षेप सेवा प्रदायक संस्था हो। यसले धितोपत्र बजारमा ब्याकबोनको रूपमा काम गर्छ। यसको मुख्य काम भनेको बजारमा जारी भएका धितोपत्रहरूलाई दर्ता गरेर उनीहरूले जारी गरेका धितोपत्रहरू सम्बन्धित लगानी लगानीकर्ताको डिम्याट खाता भन्छौँ हामी होइन, डिजिटल अकाउन्ट खोलेर सम्पूर्ण लगानीकर्ताको सेयर डिपोजिट गरेर राख्ने संस्था हो। यसको प्राइमेरी काम भने केन्द्रीय निक्षेपको काम गर्छ भने अर्को चाहिँ धितोपत्र बजारमा कारोबार भएका धितोपत्रहरूको राफसाफ तथा फर्चुट गर्ने काम पनि गर्छ। यो सँगसँगै आइपिओ निष्कासनमा लगानीकर्ताले अप्लाई गर्दाखेरि पनि अवधिकृत रूपमा नै अप्लाई गर्न मिलोस् र त्यो सेयर सोझै चाहिँ डिम्याट खाता अथवा चाहिँ अवधिकृत रूपमा नै आफ्नो खातामा आओस् भन्ने जुन चाहना छ त्यो चाहनालाई परिपूर्ति गर्दै सिरियस एन्ड क्लियरिङ लिमिटेडले चाहिँ आफ्नो एउटा प्रणाली पनि विकास गरेको छ। त्यो प्रणालीले एउटा सिआसबा सेन्ट्रलाइज्ड आसबा प्रणाली भनेर हामीले एउटा चाहिँ सिआसबा भन्ने सिस्टम बनाएका छौँ। त्यसै गरी लगानीकर्तालाई पहुँच दिनको लागि चाहिँ मेरो सेयर भन्ने जनमासमा अहिले अनलाइन एउटा चाहिँ ब्याङ्किङ जस्तै गरी चाहिँ सेयरको एउटा चाहिँ अनलाइन प्रणाली छ, मेरो सेयर भन्ने प्रणाली, त्यो प्रणाली सञ्चालनमा ल्याएका छौँ। कुनै कम्पनीले आइपिओ जारी गर्नुको लागि जब धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गर्छ त्यसको सम्बन्धित निष्कासन तथा बिक्री प्रबन्धकले हामी चाहिँ यो कम्पनीको सेयर जारी गर्न हामीले अनुमति पायौँ, अब हामीले पब्लिकको लागि अनाउन्स गर्छौँ भनेर चाहिँ जब उनीहरूले चाहिँ सिडिएससीमा चाहिँ एउटा निवेदन लिएर आउँछन् त्यसपछि सिडिएससीले त्यो आइपिओ सम्बन्धी विवरण चाहिँ हाम्रो मेरो सेयर प्रणालीमा देखिने गरी सिआसपा प्रणालीमा चाहिँ प्रविष्टि गरिदिने काम गर्छ। यसरी प्रविष्टि भइसकेपछि इस्यु म्यानेजरले चाहिँ कुन दिनबाट चाहिँ आइपिओ निष्कासन सुरु गर्ने हो त्यो उसको विवरणको आधारमा चाहिँ लगानीकर्ताले आफ्नो घरमै बसेर आफ्नै मोबाइलबाट बजारमा जारी भएका आइपिओहरूमा अप्लाई गर्न पाउने व्यवस्था भएको छ।
0: आइपिओ निष्कासनको प्रक्रिया प्रारम्भ भयो भनेर यहाँहरूलाई जानकारी गराउँछ, यहाँहरूको चाहिँ सिस्टममा त्यो इन्ट्री गरिसकेपछि कसरी त्यो सेवा लगानीकर्ताहरूले पाउनुहुन्छ?
2: मेरो सेयर आफैमा एउटा अटोमेटेड सिस्टम हो, त्यसको लागि जब इस्यु म्यानेजरले आफ्नो तरिकाबाट चाहिँ प्रक्रिया सुरु गर्छ त्यो सिडिएससीको सिस्टममा चाहिँ त्यसलाई प्रविष्टि गरिसकेपछि अटोमेटिक रूपमा चाहिँ कहिलेबाट खुल्ने हो त्यो अनुसारको चाहिँ लगानीकर्ता आफ्नो मेरो सेयर चलाउने बित्तिकै उहाँहरूले देख्न सक्नुहुन्छ। एउटा त पब्लिक अनाउन्समेन्टै हुने भयो होइन, के अरे सम्बन्धित कम्पनी र इस्यु म्यानेजरहरूले चाहिँ पब्लिकले अनाउन्स गर्छन्, प्रचार प्रसार गर्छन्। त्यो बाहेक मेरो सेयर चलाइराख्ने रेगुलर लगानीकर्ताहरूले चाहिँ मेरो सेयरमा नै माई आसपा भन्ने एउटा पोर्टल छ, त्यहाँनिर उहाँहरूले खोल्दाखेरि अहिले आइपिओ जारी भइरहेछ, यहाँ तपाईँले अप्लाई गर्न सक्नुहुन्छ भन्ने विवरण पाउनुहुन्छ, त्यसको आधारमा अप्लाई गर्न सकियो। रेगुलर चलाउने लगानीकर्ताले अटोमेटिकली त्यसको पाउनुहुन्छ।
0: यो सेयरको कारोबारको लागि एउटा ब्याकबोन हो भनेर भन्नुभयो, कसरी यसले कारोबार सञ्चालन गर्नलाई ब्याकबोनको भूमिका खेल्दै हुन्छ?
2: यसमा कारोबार सञ्चालन गर्नको लागि चाहिने जुन सेयरको लिक्विडिटी कुरा छ र सेयरको डेलिभरी मुख्य कुरा चाहिँ कसैले कारोबार गर्न चाहिराखेको छ भने त्यो सेयर चाहिँ उसँग छ कि छैन र भएको सेयर चाहिँ तत्काल सम्बन्धित बायरको खातामा पठाउनको लागि जुन पहिलाको पेपर सिस्टम थियो जहाँ चाहिँ एउटा मुभमेन्टको चाहिँ टाइम लाग्ने कुरा, त्यसका रिस्कहरूको कुराहरू छन् जुन हराउने च्यातिन सक्ने कुराहरू, इन्स्ट्यान्ट डेलिभरीको काम गर्छ यसले। पहिला कुरा त पूर्वाधारको रूपमा सेन्ट्रलाइज डिजिटली चाहिँ सेन्ट्रलाइज रूपमा चाहिँ त्यसलाई भण्डारण गर्ने काम गर्यो भने अर्को चाहिँ इजी ट्रान्समिसन, त्यसले इन्स्ट्यान्ट ट्रान्समिसनको काम गर्छ। त्यस कारणले प्राविधिक दुनियाँमा जुनसुकै कुरा पनि तपाईँको डिजिटल रूपमा नै हुने सेयरको कारोबार पनि डिजिटल रूपमा सम्पन्न गर्नको लागि चाहिँ सिरियस एन्ड क्लियरिङ लिमिटेडले नै ब्याकमा बसेर चाहिँ सबै पूर्वाधार बनाउने कामहरू गरेको हुन्छ। ट्रेडिङ प्रणाली त्यही नै हो, तर तपाईँले बेचेको सेयर सिडिएससीको कस्टडीमा हुन्छ, लगानीकर्ताको स्वामित्वमा भएको सेयर चाहिँ सिडिएससीको कस्टडीमा हुने हो, सिडिएससीको प्रणालीमा हुने हो र त्यही सिडिएससीको प्रणाली मार्फत नै एउटा लगानीकर्ताको सेयर बेचेपछि अर्को लगानीकर्ताको खातामा ट्रान्सफर हुने कामहरू गर्छ।
0: सिडिएससी ब्रोकर कम्पनी र मर्चेन्ट ब्याङ्कर तिनवटा बिच नै आन्तरिक समन्वय हुन्छ अथवा इन्टरनेट मार्फत यहाँहरू जोडिएर यो कामहरू सम्पन्न गर्नुहुन्छ कि कसरी?
2: यो प्राविधिक रूपमा चाहिँ हामी अन्तराबद्ध भएका हुन्छौँ सबै सर्भिस प्रोभाइडरहरूको रूपमा भनौँ, हामी स्टक एक्सचेन्ज, धितोपत्र बजार अनि त्यसपछि ब्रोकर, त्यसै गरी डिपोजिटरी अथवा त्यो डिपोजिटरीले हामी सिडिएससी डिपोजिटरीको रूपमा भइसकेपछि पनि यसको जस्तो लगानीकर्ताले सर्भिस लिने भनेको निक्षेप सदस्य भनेर हामी डिपी भनेर बनाउँछौँ, जहाँ लगानीकर्ताले आफ्नो डिमेट खाता खोल्नलाई जानुहुन्छ। त्यस्ता डिपीहरू ब्रोकर पनि हुन सक्छन्, मर्चेन्ट ब्याङ्कर पनि हुन सक्छन् र ब्याङ्क पनि हुन सक्छन्। त्यहाँ गएर चाहिँ लगानीकर्ताले आफ्नो खाता खोल्दै गर्दा त्यो खाता खोलेर आफ्नो सेयर जहाँ भण्डारण गरिराख्नु भएको छ कुनै डिपी मार्फत भने त्यो प्रणाली चाहिँ सिडिएससीको कस्टडीमा हुन्छ। सिडिएससीले सेन्ट्रल रूपमा एउटा केन्द्रीकृत रूपमा एक ठाउँमा बसेर आफ्नो सर्भिस प्रोभाइड गरिराखेको छ र त्यो सर्भिस चाहिँ विभिन्न चाहिँ स्टेक होल्डरको थ्रु चाहिँ लगानीकर्तासम्म पुर्याइराखेको छ। सिडिएससीले पहिला निक्षेप सदस्यलाई सदस्यता दियो अथवा डिपीलाई सदस्यता दियो, त्यहाँबाट चाहिँ लगानीकर्ताले त्यो डिपी मार्फत आफ्नो खाता खोल्न सक्ने भयो। सिडिएससीले के गर्यो भने सम्बन्धित निष्कासनकर्ता कम्पनीलाई आफ्नो सञ्जालमा आबद्ध गर्यो, उसले जारी गरेको सेयर चाहिँ लगानीकर्ताले डिम्याट गर्न पाए। त्यसै गरी सिडिएससीले ब्रोकरलाई आबद्ध गराइसकेपछि लगानीकर्ताले बेचेको सेयर चाहिँ त्यो ब्रोकर मार्फत ट्रान्सफर हुने काम भयो। स्टक एक्सचेन्जसँग चाहिँ सिडिएससीको आबद्धता, स्टक एक्सचेन्जमा भएको ट्रेडिङ जुन कारोबार छ त्यो कारोबार चाहिँ सिडिएस एन्ड क्लियरिङ लिमिटेडको राफसफ्त फर्चुट प्रणालीसँग चाहिँ अन्तर आबद्ध हुन्छ। कारोबार भएका विवरणहरू सिडिएससीको राफसफ्त फर्चुट प्रणालीमा आएर भण्डारण हुने भयो भने त्यही कारोबारको विवरणलाई चाहिँ सम्बन्धित ब्रोकरहरूले चाहिँ राफसफ्त हिसाबको लागि विक्रेताहरूले बेचेको सेयरहरू चाहिँ कलेक्सन गर्ने र किनेका लगानीकर्ताहरूलाई त्यो सेयर ट्रान्सफर गरिदिने कामहरू गर्छ।
0: कुनै कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन भयो, आवेदन गर्यो एकजना लगानीकर्ताले भने त्यो गरेको आवेदन सिधै सिडिएससीको प्रणालीमा आउँछ कि त्यहाँ आएर त्यसपछि तपाईँहरू मार्फत अरू ठाउँमा जाने हो?
2: त्यसमा सिआसपा प्रणाली भनेको चाहिँ एउटा सेन्ट्रलाइज सिस्टम हो। यहाँ चाहिँ के हुन्छ भने लगानीकर्ताले एउटा त अनलाइन अघि मैले भने मेरो सेयर भन्ने प्रणालीमा अप्लाई गर्न सक्ने हुनुभयो, अर्को ब्याङ्कमा गएर पनि आफ्नो आवेदन दिन सक्नुहुन्छ। अहिले हामीले पछिल्लो समय के गरेको छ भने हाम्रो सिस्टमलाई ब्याङ्कको प्रणालीसँग पनि अन्तराबद्ध गरेर सोझै जस्तो कतिपय ब्याङ्कहरूले अहिले आफ्नै मोबाइल ब्याङ्किङबाट पनि आइपिओ अप्लाई गर्न सक्ने फेसिलिटी पाउनु भएको छ। भनेपछि जहाँसुकैबाट अप्लाई गरे पनि सिडिएससीको सेन्ट्रल सिस्टममा त्यो आएर चाहिँ प्रविष्टि हुन्छ। त्यही सेन्ट्रलाइज भएको डेटा नै सम्बन्धित सरकारवाला लगानीकर्ताले अप्लाई गर्नुभयो त्यो चाहिँ भेरिफाई गर्ने र बाँडफाँड गर्ने काम चाहिँ निष्कासन तथा बिक्री प्रबन्धकको भयो भने त्यो विवरण सोझै उसले पनि प्राप्त गर्न सक्छ निष्कासन तथा बिक्री प्रबन्धकले। त्यसै गरी लगानीकर्ताले अप्लाई गरेको कुराको खातामा रकम हेरेर रोक्का राखिदिने, आइपिओ पर्यो भने उसको कट्टा गरिदिने काम पनि फेरि के हुन्? यही सिआसपाको सिस्टममा चाहिँ ब्याङ्कले विवरण हेरेर ब्याङ्कले पनि त्यो प्रोसेस गर्ने व्यवस्था गरिएको छ। एउटा सेन्ट्रलाइज सिस्टम हो जहाँ चाहिँ सबै स्टेक होल्डरले चाहिँ त्यसको पहुँच पाउँछ।
0: विगतमा प्रारम्भिक सार्वजनिक आइपिओ निष्कासन भएपछि लगानीकर्ताहरूले आवेदन गर्दै जाँदा अनि त्यो सिस्टम नै भरिभरा हुने, चल्न नसक्ने, सिस्टम नै स्थगित हुने स्थिति थियो नि विगतमा, अहिले त्यस्तो अवस्था छ कि छैन?
2: अहिले छैन, एकदम कुनै पनि समस्या छैन। अहिले अहिले हामीले आफ्नो सिस्टमलाई पनि एकदमै स्मुथ बनाएर एकदमै स्ट्रङ बनाएर चाहिँ सञ्चालन गरिराखेका छौँ। अहिले पछिल्लो समयमा 27-28 लाखको आधारमा एउटा आइपिओमा आवेदन प्राप्त हुन्छ। कुनै लगानीकर्ताले अप्लाई गर्नको लागि लगइन गरेको विदिन 1-2 मिनट भित्रमा नै सबै काम सम्पन्न हुन सक्ने व्यवस्था छ। त्यसमा कुनै पनि ग्लिच अनि सिस्टमले पर्फर्म नगरेको भन्ने चाहिँ पछिल्लो समयमा हामीले त्यो समस्या भोग्नु परेको छैन।
0: लगानीकर्ताहरू सिडिएससीको प्रणालीमा आबद्ध भए र आवेदन दिन खोजे पनि लिमिटेसन छ, यतिजनाले एक दिनसम्म भर्न सक्ने यसको क्षमता छ भने त्यस्तो केही छ कि त्यसमा कुनै अवरोध हुँदैन, जति भर्न पनि सकिन्छ कि के छ अवस्था?
2: प्रणाली भनेको अनलिमिटेड भन्ने चाहिँ त हुँदैन, होइन, त्यसको पनि सर्टेन एउटा लिमिटेसन त हुन्छ। तर सिस्टम कस्तो हुन्छ भने आवश्यकता अनुसार हामीले अझ क्यापेसिटी वृद्धि गर्दै जाने खालको सिस्टम चाहिँ हामीले बनाएको छौँ। अहिलेको अवस्थामा जति डिमान्ड छ त्यो अनुसारको चाहिँ हामीले क्याटर गर्न सक्ने गरी सिस्टम छ र यो सिस्टम चाहिँ स्केलेबल हुन्छ भन्ने गर्छ। क्षमता बढाउँदै लान सक्ने गरी हाम्रो सिस्टम बनेको छ। डिमान्ड अनुसारको कति रिसोर्स चाहिँ कन्ज्युम हुन्छ त्यो अनुसारको हामीले रिसोर्स चाहिँ थप्दै गएर चाहिँ त्यो सिस्टमलाई स्मुथ बनाउँदै लान सक्छौँ। आजको दिनमा चाहिँ कुनै पनि समस्या बिना नै सिस्टम चाहिँ चलिरहेको अवस्था हुन्छ।
0: उहाँ हुनुहुन्थ्यो सिडिएसएन क्लियरिङ लिमिटेडका उपप्रबन्धक तथा सूचना अधिकारी सुरेश नेउपाने। आइपिओ निष्कासनको प्रक्रियामा सिडिएसएन क्लियरिङ लिमिटेडको भूमिकाको सन्दर्भमा हामीसँग कुराकानी गर्नुहुँदै नेपाल सरकार अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न गठित समिति पुनर्गठन गरेको छ। सरकारले राष्ट्रिय योजना आयोगका सदस्य प्राध्यापक डाक्टर सञ्जय आचार्यको संयोजकत्वमा सिफारिस समिति पुनर्गठन गरेको हो। यस सम्बन्धी एक सामग्री अबको प्रस्तुतिमा।
1: सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षको नियुक्तिका लागि सिफारिस गर्न राष्ट्रिय योजना आयोगका सदस्य प्राध्यापक डाक्टर सञ्जय आचार्यको अध्यक्षतामा सिफारिस समिति पुनर्गठन गरेको छ। नेपाल सरकार अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्षको नियुक्तिका लागि सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टको अध्यक्षतामा सिफारिस समिति गठन गरेको थियो। उपाध्यक्ष डाक्टर गुणाकर भट्टले नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि आफ्ना दाजु गोपाल प्रसाद भट्टले पनि आवेदन गरेपछि स्वार्थको द्वन्द हुने भनी राजीनामा गर्नुभएको थियो। त्यसपछि राष्ट्रिय योजना आयोगको सिफारिसमा सरकारले नयाँ संयोजक तोकेको हो। सिफारिस समितिमा अर्थ सचिव डाक्टर घनश्याम उपाध्याय र पूर्व बैंकर भुवन दाहाल सदस्य रहनु भएको छ। समितिले आवेदन गर्न निर्धारित समयभित्र अर्थ मन्त्रालयमा 47 जनाले आवेदन बुझाएका छन्। पछिल्लो सरकारको पालामा 2081 मङ्सिर 10 गते अध्यक्षमा नियुक्त हुनुभएका सन्तोष नारायण श्रेष्ठले वैशाख 4 गते अर्थमन्त्री समक्ष राजीनामा दिनुभएपछि बाँकी अवधिका लागि नेपाल धितोपत्र बोर्डको कार्यकारी अध्यक्षको पदपूर्तिका लागि सिफारिस समिति गठन भएको हो। खाली रहेको अध्यक्ष पद अर्थ मन्त्रालयको प्रतिनिधिको रूपमा रहनुभएका सहसचिव उत्तर कुमार खत्री सम्हाल्नु भएको छ। धितोपत्र सम्बन्धी ऐन अनुसार धितोपत्र बोर्डको अध्यक्ष पद खाली रहेमा अर्थ मन्त्रालयका प्रतिनिधिले नयाँ अध्यक्ष नआउँदा सम्मको लागि अध्यक्षको रूपमा कार्य गर्ने व्यवस्था रहेको छ।
0: पछिल्लो साता नेपाली शेयर बजारको कारोबार उल्लेख्य रूपमा घटेको छ। शेयर बजारको पछिल्लो साताको कारोबारको समीक्षा सम्बन्धी एक प्रसङ्ग अबको प्रस्तुतिमा। पछिल्लो साता नेपाली शेयर बजारको कारोबार सूचक नेप्से तथा कारोबार रकम उल्लेख्य रूपमा घटेको छ। यो साताको पहिलो कारोबार दिन बढेको बजारको परिसूचक तथा कारोबार रकम क्रमशः कम हुँदै साताको अन्तिम दिन शुक्रबारसम्ममा आइपुग्दा परिसूचक सामान्य अङ्कले बढे पनि कारोबार रकम घटेको छ। यस साताको एक दिन सोमबार बढेको बजार साताको पछिल्लो तीन दिन भने घटेर कारोबार भएको छ। यो साताको सोमबार नेप्से परिसूचक बढेर 2783.85 अङ्कमा पुगेको थियो। बजारको परिसूचक नेप्से त्यसपछि तीन दिन भने क्रमशः घटेर कारोबार भयो। साताको अन्तिम कारोबार दिन शुक्रबार भने परिसूचक सामान्य अङ्कले बढेर कारोबार भएको छ। साताको कारोबारको दोस्रो दिन मंगलबार नेप्से परिसूचक 2744.40 अङ्कमा झरेको थियो। बुधबार नेप्से परिसूचक 2740.25 अङ्कले घट्यो भने बिहिबार पनि परिसूचक पुनः घटेर 2730.17 अङ्कमा झर्यो। यो साता बजारको कारोबार रकम पनि केही घटेको छ। साताको सोमबार 4.61 अर्ब कारोबार भएको बजारमा मंगलबार कारोबार रकम केही बढेर 4.66 अर्ब बराबर भएको थियो। बुधबार भने बजारको कारोबार उच्च रकमले घटेर 2.80 अर्ब सीमामा झरेको थियो। साताको बिहिबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने केही बढेर 3.29 अर्ब रुपियाँ बराबरको भयो। शुक्रबार बजारको कारोबार रकम पनि बिहिबारको तुलनामा केही घटेर 3.09 करोड 80 लाख रुपियाँमा सीमित भएको छ। हवस्त, यिनै सामग्रीहरूका साथ आजलाई कार्यक्रम धितोपत्र तथा वस्तु विनिमयका लागि निर्धारित समय सकिएको छ। यही जेठ महिनाको तेस्रो शनिबार 16 गते यसै समयमा तपाईँ हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। तपाईँको दिन शुभ रहोस्। नमस्कार।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटीभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: सडक सीमाभित्र कुनै पनि निर्माण कार्य गर्दा अनिवार्य रूपमा सडक विभागको पूर्व स्वीकृति लिऊ, अन्यथा 1 वर्ष कैद वा 5,000 रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
5: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
6: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
7: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
6: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
8: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: तपाईँको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 8 बज्यो।
3: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
4: राम्रो सँगसँगै बलियो, बस्नु योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
3: बस्नु योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
4: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
3: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
4: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
5: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिङ्री स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति: चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28990।

0: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98511883987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ शुरुआत हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।

0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
1: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
0: ओली नास्ता पसल, सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
1: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
2: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
0: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
2: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2, पिपल चौतारा, लिबाङ, रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
0: वाह, नास्ता होस् त यस्तो, ओली नास्ता पसल जस्तो।

0: काकु कहाँ जान लाग्नु भयो? बिहानै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
1: ओ त्यहाँ रासु कहाँ जाने अब? तैँलाई खोज्दै आइरहेको छु।
0: ओहो, केही काम थियो कि काकु?
1: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरान त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्नु हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला? त अलिक तातो भातो मान्छे केही मेसो लगाइदिन्थेस् कि भनेर।
0: ओहो काकु, तपाईँलाई थाहै नै रहेनछ म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोलपाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
2: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रुफ राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849206664 र 9849477300। न्यू रोलपाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम रोल्पा।

यसै पछि यता 2081 मा हामी सबैको साझा क्लबले प्रथम स्थान हात पारेको छ। पुरस्कार प्रदान गरिदिनु हुन म आजका प्रमुख अतिथि यस वडाका वडा अध्यक्ष बुद्धि परियारज्यूलाई स्टेजमा बोलाउन चाहन्छु। साथै पुरस्कार ग्रहण गरिदिनु हुन क्लबका पवन योगी र समीक्षा विकलाई स्टेजमा आइदिनु हुन अनुरोध गर्दछु।

राम राम राम राम राम पार्टी को चुनाव चिन्ह गिद्ध रे जुन पार्टीले आफ्नो चुनाव चिन्ह त राम्रो छान्न सक्दैन भनी त्यसले देश र जनताको हितमा के गर्न सक्छ हँ त्यही नेताहरूले गर्दा युवाहरू निराश भएर विदेश पलायन भएका हुन्।

भाइ, हाम्रो देश कृषि प्रधान देश हो। हामीले कृषिमै क्रान्ति गर्नुपर्छ भाइ, कृषिमै क्रान्ति गर्नुपर्छ। नहिले अहिले गर्छौँ। हामीलाई आशीर्वाद दिनु।

0: के गराउँदै म नेपाल बसेर
1: यही बस्ने यही केही गर्ने हो बाबु। महावीर पुन्जुलाई हेर त, उहाँबाट केही सिक। विदेशीले महावीर पुन्जुलाई हाम्रो देशलाई चाहिने मान्छे हो भनेर मेडल दिएका थिए। म आफ्नै देशलाई समृद्धशाली बनाउँछु भनेर यहाँ आउनु, बन्द भएको कृषि औजारलाई सञ्चालन गर्छु सुचारू गर्छु भनेर लागि पर्नु भएको छ। त्यसैले तैँले पनि स्वदेशमै केही गर्नुपर्छ बाबु। त जस्तो युवाको देशलाई खाँचो छ, बुझिस्? ल हिँड जाऊ।

0: इस गीत का प्रायोजक न्यू पालपाली सुन चाँदी पसल राप्ती गाउँ पालिका एक भालुबाङ दाउ फोन नम्बर 98570031703 सह प्रायोजक अवतार ज्वेलर्स प्राली न्यू रोड काठमाडौँ फोन नम्बर 98085161112
1: अनि बाबै कति दुखेको रात दिन दुखेको दुखै छ
2: हैन बाजे के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई
1: के हुनु र बाबु रात दिन दात दुखेर पुरानै जला जस्तो भइसक्यो न खाना खान दिन्छ न तातो चिसो खान दिन्छ
2: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो त्यही माथि किराले दाँत सका पारिदिएको थियो अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ कति खुसी छु हिरो पो भएको छु त म त
1: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन जस्तै बाबु
2: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ सत्य कुरा त कहाँ पच्छ र बाजे तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ सेभेन हेभन डेन्टलमा जानु न त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि
1: अनि अरू सेवा सुविधा के छ बा मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो उसको दाँत बाङ्गो छ उसको दाँत पनि सिधा बनाउनु पर्नेछ
2: यता सुन्नुहोस् है बाजे दाँत राख्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँत बाँध्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँत नभएको ठाउँमा दाँत रोप्ने दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ
3: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सोलिचौर रोल्पा सम्पर्क मोबाइल 98677467 र 97093 98409

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका। आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, खुलेर जियौ।

0: तपाईको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 9 बज्यो।
3: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
4: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
3: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
4: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
3: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
4: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
5: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति: चित्रा घरतीमगर, सम्पर्क मोबाइल 97625 28990।

0: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने, गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511983987।

0: छ प्रभु।
1: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।

0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको

0: बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
1: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
0: ओली नास्ता पसल, सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
1: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
2: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
0: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
2: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2, पिपल चौतारा, लिबाङ, रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
0: वाह, नास्ता होस् त यस्तो, ओली नास्ता पसल जस्तो।

0: काकु कहाँ जान लाग्नु भयो? बिहानै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
1: ओ त्यहाँ रासु कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
0: ओहो, केही काम थियो कि काकु?
1: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिराना त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो। भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक तातो भातो मान्छे केही मेसो लगाइदिन्थिस् कि भनेर।
0: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोलपाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
2: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ प्रिन्टिङ गरिन्छ।
3: प्रुफ राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849520664 र 9849477530। न्यू रोलपाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनसहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम रोल्पा।

0: अय्या नि बाबे कति दुखे को रात दिन दुखे को दुखे छ
1: हैन बाजे के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई
0: के हुनु र बाबु रात दिन दात दुखेर पुरानै जला जस्तो भइसक्यो न खाना खान दिन्छ न तातो चिसो खान दिन्छ
1: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो त्यही माथि किराले दाँत सका पारिदिएको थियो अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ कति खुसी छु हिरो पो भएको छु त म त
0: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन् जस्तै बाबु
1: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ सत्य कुरा त कहाँ पच्छ र बाजे तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ सेभेन हेभन डेन्टलमा जानु न त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाइ दाँतको सफल उपचार गरिन्छ नि
0: अनि अरू सेवा सुविधा के छ बा मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो उसको दाँत बाङ्गो छ उसको दाँत पनि सिधा बनाउनु पर्नेछ
1: यता सुन्नुहोस् है बाजे दाँत राख्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँत बाँध्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँत नभएको ठाउँमा दाँत रोप्ने दाँत नदुखाइ निकाल्ने र किराले खाएको दाँत भर्ने साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ
2: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सोलिचौर रोल्पा सम्पर्क मोबाइल 9867764667 र 9703984099

0: बीमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका। आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, खुलेर जिउँ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय, सुलिचौर, रोल्पा।
2: तपाईँ यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
3: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
4: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
3: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
4: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
3: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
4: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
5: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हजुर रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलीचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28 990। महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511983987।

0: हुनुहुन्छ प्रभु।
1: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ शुरुआत हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
2: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
3: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
2: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
1: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
0: ओली नास्ता पसल, ओए सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
1: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
2: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
0: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
2: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2, पिपल चौतारा, लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
0: वाह, नास्ता होस् त यस्तो, ओली नास्ता पसल जस्तो।

0: काकु कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
1: ओ तेरासु कहाँ जाने अब, तैलाई खोज्दै आइरहेको छु।
0: ओहो, केही काम थियो कि काकु?
1: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फङ्सन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलि तातो भातो मान्छे, केही मेसो लगाइदिन्थिस् कि भनेर।
0: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोलपाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
2: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रुफ राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849206664 र 9849477300। न्यू रोलपाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम रोल्पा।

0: यो मरुभूमिको सर्को घर खै बाँच्ने मर्ने कुनै टुङ्गो छैन, बाँच्यो भने धन कमाएर फर्काउला, मर्यो भने पनि आफ्नो मन सम्हाल्नु है प्यारे, आफ्नो मन सम्हाल्नु है प्यारे।
1: तिम्रै बाटो कुरिरहेको छु, तिमी बिनाको जिन्दगी कल्पना पनि गर्न सक्दिन, धन सम्पत्ति चाहिँदैन, छिट्टै फर्के आऊ ल, छिट्टै फर्के आऊ ल।

0: अय्या नि बाबे कति दुखेको रात दिन दुखेको दुखै छ।
1: हैन बाजे के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई?
0: के हुनु र बाबु, रात दिन दात दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
1: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
0: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन्छ जस्तै बाबु?
1: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
0: अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
1: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
2: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका। आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता। सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स, खुलेर जिउँ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय, सुलिचौर, रोल्पा।
2: तपाईँ यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
3: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
4: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
3: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
4: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
3: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
4: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
5: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति: चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28990।

0: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगंज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98511883987।

0: हुनुहुन्छ प्रभु।
1: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।

0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
2: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
3: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
2: ओली नास्ता पसल, सन्ध्या उतार न, ओली नास्ता पसलमा जाउँ है त।
3: जाउ जाउ, जहाँ भए पनि नास्ता खाने त हो नि।
4: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
2: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
4: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
0: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
2: वाह, नास्ता होस् त यस्तो, ओली नास्ता पसल जस्तो,

0: काकु कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
1: ओ त्यहाँ राछु कहाँ जाने? अब तैँलाई खोज्दै आइरहेको छु।
0: ओहो, केही काम थियो कि काकु?
1: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्नेछ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फङ्सन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्नु हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला? त अलिक तातो भातो मान्छे, केही मेसो लगाइदिन्थिस् कि भनेर।
0: ओहो काकु, तपाईँलाई थाहै नै रहेनछ म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोलपाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
2: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रुफ राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849206664 र 9849477300। न्यू रोलपाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम रोल्पा।

0: के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
1: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
0: ए बाजी, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँतहरू त टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
1: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन जस्तै बाबु?
0: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पर्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
1: अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
0: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
2: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।

सुनाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ।

0: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय, सुलिचौर, रोल्पा।
1: तपाईँ यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
2: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
3: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
2: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
3: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
2: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
3: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा बिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
4: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा बिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति: चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
0: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
6: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: हुनुहुन्छ प्रभु।
1: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगल दीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
2: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
3: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप, मधुमेह, मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनुहुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
2: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: हैन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यौ। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
1: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
0: ओली नास्ता पसल, ओइ सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
1: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
2: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
0: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
2: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
0: वाह, नास्ता होस् त यस्तो, ओली नास्ता पसल जस्तो।

0: काकु कहाँ जान लाग्नु भयो? बिहानै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
1: तेरासु कहाँ जाने अब? तैँलाई खोज्दै आइरहेको छु।
0: ओहो, केही काम थियो कि काकु?
1: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भइ कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फङ्सन गर्न हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला? त अलिक तातो भातो मान्छे केही मेसो लगाइदिन्थेस् कि भनेर।
0: ओहो काकु, तपाईँलाई थाहै नै रहेनछ म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोलपाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
2: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849502664 र 9849477030। न्यू रोलपाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम रोल्पा।
4: Wow, you're terrifying. Oh my God, you're a twister.

0: यानी बाबे कति दुखे को रात दिन दुखे को दुखे छ
1: हैन बाजे के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई
0: के हुनु र बाबु रात दिन दात दुखेर पुरानै जला जस्तो भइसक्यो न खाना खाना दिन्छ न तातो चिसो खाना दिन्छ
1: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो त्यही माथि किराले दाँत सका पारिदिया थियो अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ कति खुसी छु हिरो पो भएको छु त म त
0: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन जस्तै बाबु
1: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ सत्य कुरा त कहाँ पच्छ र बाजे तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ सेभेन हेभन डेन्टलमा जानु न त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाइ दाँतको सफल उपचार गरिन्छ नि
0: अनि अरू सेवा सुविधा के छ बा मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो उसको दाँत बाङ्गो छ उसको दाँत पनि सिधा बनाउनु पर्नेछ
1: यता सुन्नुहोस् है बाजे दाँत राख्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँत बाँध्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँत नभएको ठाउँमा दाँत रोप्ने दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने साथै त्यहाँ त फिक्स

0: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय, सुलिचौर, रोल्पा।
1: तपाईँ यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
2: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
3: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
2: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
3: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
2: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
3: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
4: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति: चित्रा घरतीमगर, सम्पर्क मोबाइल 97625 28990।

0: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511983987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
1: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
0: ओली नास्ता पसल, सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
1: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
2: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
0: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
2: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2, पिपल चौतारा, लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
0: वाह, नास्ता होस् त यस्तो, ओली नास्ता पसल जस्तो।

0: काकु कहाँ जान लाग्नु भयो? बिहानै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
1: ओ तेरासु कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
0: ओहो, केही काम थियो कि काकु?
1: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिराना त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो। भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक तातो भातो मान्छे केही मेसो लगाइदिन्थिस् कि भनेर।
0: ओहो काकु, तपाईँलाई थाहै नै रहेनछ म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोलपाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
2: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रुफ राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849520664 र 9849477530। न्यू रोलपाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम, रोल्पा।
4: अयनि बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: हैन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
4: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटखा पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ। कति खुसी छु, हिरो पो भएको छु त म त।
4: दाँत दुखेर हैरानी भएको बेला किन जिस्किन जस्तै बाबु?
5: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
4: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
3: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 9867767467 र 9703989409।
6: ओहो अर्जुन, के हो, किन तनावमा छस् आजकल? फोन पनि उठाउँदैनस् गर्दा, कहाँ छ तेरो ध्यान आजकल भन् त?
7: यो माया भन्ने चिजबाट सन्यास लिउँ कि जस्तो लाग्छ।
6: किन हो सन्यास लिने, बरु जाउन हिँड, फकाउन जाउन हिँड। हजुर,
7: आफैले लागेको माया त तरक तरक छ।
6: किन तनाव लिइरहेछ, हिँड्न फकाउन जाउन हिँड।

फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय, सुलिचौर, रोल्पा।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।

0: रेडियो टाइम
1: अहिले दिउँसोको 3 बज्यो लिको हो
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोलुसन्स

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नारायणघाट बुटौल सडकको भौतिक प्रगति 91%, अब दाउन्नेमा शास्ति खेप्नु नपर्ने। यो वर्ष भारतमा 6 दिन अघि नै मनसुन भित्रने अनुमान, नेपालमा पनि केही चाँडो आउन सक्ने। स्वास्थ्य क्षेत्रमा स्पष्ट कानुनी व्यवस्थाको अभाव, सामाजिक न्याय दिने गरी कानुन बनाउनु पर्नेमा जोड। रुसी राष्ट्रपति पुटिनको चीन भ्रमणको कार्यक्रम सार्वजनिक, अमेरिकी राष्ट्रपति ट्रम्प लगत्तै हुने सीको चीन भ्रमणमा विश्वव्यापी चासो। र विश्वकप क्रिकेट लिग 2 नेपाल अमेरिकाले दिएको 196 रनको लक्ष्य पछ्याउँदै। नेपाल खबरमा अब पूरा खबर। लामो समय निर्माण अलपत्र परेको पूर्व पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट बुटौल सडक खण्ड विस्तारको काम अन्तिम चरण पुगेको छ। आयोजनाको भौतिक प्रगति 91% पुगेको सडक विभागका महानिर्देशक डाक्टर विजय जयसीले जानकारी दिनुभयो। नागढुङ्गा नौबिसे तथा नारायणघाट बुटौल सडक खण्डको स्थलगत अनुगमन गर्दै उहाँले सडक निर्माणको काम अन्तिम चरण पुगेको जानकारी दिनुभएको हो। महानिर्देशक डाक्टर जयसीले आयोजनाका धेरैसो मुख्य काम सम्पन्न भइसकेको बताउनुभयो। उहाँका अनुसार अहिले फिनिसिङ, ट्राफिक सेफ्टी, सर्भिस लेन तथा केही सहायक संरचनाका निर्माणको काम मात्र बाँकी रहेको छ। महानिर्देशक जयसीले अब दाउने क्षेत्रमा विगत वर्षामा जस्तै बाटो अवरुद्ध हुने समस्या झेल्नु नपर्ने दावी गर्नुभयो। दाउनेमा अहिले एकतर्फी 2 लेनको रिपेभमेन्ट सम्पन्न भइसकेको छ र तेस्रो लेन निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको उहाँले बताउनुभयो। जेठ 15 गतिसम्म मुख्य काम सक्ने लक्ष्य राखेको उहाँको भनाइ छ। नारायणघाट बुटौल सडक खण्डको निर्माणमा ढिलाइ हुँदा यात्रुहरूले शास्ति खेप्दै आएका थिए। भारतको मौसम विभागले यो वर्ष औसत मितिभन्दा 6 दिन अघि मनसुन प्रवेश गर्ने अनुमान गरेको छ। विभागले विज्ञप्ति निकालेर यस वर्षको दक्षिण पश्चिम मनसुन मे 26 तारिकमा केरलामा प्रवेश गर्ने अनुमान सार्वजनिक गरेको हो। केरलामा मनसुन प्रवेश गर्ने औसत मिति जुन 1 तारिक रहेकाले 6 दिन अघि नै मनसुन प्रवेश हुने सम्भावना देखिएको छ। विभागले मे 26 4 दिन अघि वा 4 दिन पछिका कुनै पनि दिन मनसुन भित्रने बताएको छ। केरलामा जुन 1 तारिकमा मनसुन भित्रदा नेपालमा आइपुग्ने मिति जुन 13 तारिक हो। केरलाबाट पूर्वी नेपाल हुँदै नेपालमा मनसुन फैलन्छ। यदि भारतमै छिटो आइपुग्यो भने नेपाल आइपुग्ने समय पनि चाँडो हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर केरलापछि पनि मनसुनलाई प्रभाव पार्ने थुप्रै गतिविधि हुने भएकाले अहिले प्रष्ट भन्न सक्ने अवस्था भने छैन। गएको वर्ष नेपालमा मनसुन औसत मितिभन्दा 15 दिन अगाडि अर्थात् मे 29 तारिकमै प्रवेश गरेको थियो। विज्ञहरूले स्वास्थ्य क्षेत्रका लागि सामाजिक न्याय सुनिश्चित हुने गरी कानुन निर्माण गरिनुपर्नेमा जोड दिएका छन्। काठमाडौँमा हिजोदेखि सुरु भएको चिकित्सा एवं स्वास्थ्य सेवा कानुन सम्बन्धी 3 दिने सम्मेलनमा स्पष्ट कानुनी व्यवस्थाको अभावले विभिन्न समस्या निम्ताइरहेको भन्दै विज्ञहरूले यस्तो सुझाव दिएका हुन्। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले बिरामी र चिकित्सक दुवैको सुरक्षा हुने गरी कानुन तर्जुमा गरिनुपर्नेमा जोड दिनुभयो। संविधानमा स्वास्थ्यको अधिकार सुनिश्चित भए पनि पर्याप्त कानुनी व्यवस्थाको अभावमा सर्वोच्च अदालतले व्याख्याबाट काम चलाउनु परेको उहाँको भनाइ छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराशोर ढुङ्गानाले भाषाको पक्षमा ध्यान नदिँदा नेपालका कानुन जटिल भनेर सामान्य नागरिकले बुझ्न नसक्ने अवस्था आएको बताउँदै सरल भाषामा कानुन मसौदा गर्न मन्त्रालयले प्राथमिकता दिइरहेको जानकारी दिनुभयो। नीति अनुसन्धान प्रतिष्ठानको आयोजनामा भइरहेको सम्मेलन भोलिसम्म चल्नेछ। सुकुम्बासी बस्तीमा डोजर चलेपछि विस्थापित भएका 14 बालबालिकालाई काठमाडौँ महानगरपालिकाले होस्टेल पठाएको छ। कार्यवाहक मेयर सुनिता डङ्गलको अध्यक्षतामा बसेको बैठकले महानगर विद्यालय र सुकुम्बासीका अभिभावक बीच सम्झौता गरी किर्तिपुरमा रहेको राधा स्वामी सत्सङ्ग होल्डिङ सेन्टरमा रहेका मध्ये 10 वर्षभन्दा माथिका 14 बालबालिकालाई होस्टेल पठाएको हो। उनीहरूलाई कक्षा 10 आवासीय सुविधासहित निशुल्क पढ्ने व्यवस्था मिलाएको महानगरले जनाएको छ। किर्तिपुर होल्डिङ सेन्टरमा 61 बालबालिका छन्। शिक्षा विभागका अनुसार नाम दर्ता गरेका केही बालबालिका अभिभावकसँग बाहिर भाडाको घरमा बस्न थालेका छन्। महानगरले प्याप्सन अन्तर्गत 10 र एनप्याप्सन अन्तर्गत 3 विद्यालयसँग सम्झौता गरेको छ। अभिभावक मनोज महतोले आफ्ना बालबालिकाले राम्रो विद्यालयमा पढ्न पाउने भएपछि खुसी लागेको बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। उज्यालो सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
1: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556-94-333-493-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले आफ्नो नाम दुरुपयोग गरी धम्की दिएको घटनाप्रति गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। कार्यालयले विज्ञप्ति निकालेर दैलेख जिल्लाको दुल्लु नगरपालिका नम्बर 12 का वडा सचिव कमल भण्डारीलाई प्रकाश खड्काले फोन मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको नाम प्रयोग गरी अभद्र भाषा र धम्की दिएको अडियो सार्वजनिक भएको उल्लेख गरेको छ। कार्यालयका अनुसार कानून र स्थापित प्रशासनिक प्रक्रिया अनुसार जिम्मेवारी पूरा गरिरहेका राष्ट्र सेवा कर्मचारीलाई भय र त्रास सूचना गर्ने, अपमानजनक शब्द प्रयोग गर्ने तथा धम्काउने गतिविधि निन्दनीय र असह्य रहेका छन्। घटना सार्वजनिक भएपछि प्रकाश खड्कालाई तत्काल कानुनी दायरामा ल्याई आवश्यक कारवाही अघि बढाउन सम्बन्धित सुरक्षा तथा अनुसन्धान निकायलाई कडा निर्देशन दिएको विज्ञप्तिमा भनिएको छ। धादिङमा प्रहरीले 51 किलो अफिम सहित एकजनालाई पक्राउ गरेको छ। बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर 2 होवाङमा वीरबहादुर तामाङको घरमा ठूलो मात्रामा लागु औषध लुकाइरहेको सूचनाका आधारमा छापा मार्दा 51 किलो 18 ग्राम अफिम बरामद गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। प्रहरीले तामाङको घरबाट एउटा भरुवा बन्दुक पनि बरामद गरेको छ। पक्राउ परेका तामाङ लागु औषध मुद्दाका फरार व्यक्ति समेत रहेका प्रहरीले जनाएको छ। अब विदेशको खबर। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मे 19 र 20 तारिकमा चीनको भ्रमण गर्नुहुने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकी लगत्तै रुसी राष्ट्रपति कार्यालयले मे 19 र 20 तारिक अर्थात् आउँदो मङ्गलबार र बुधबारको भ्रमण तालिका सार्वजनिक गरेको हो। भ्रमणको क्रममा रुसी राष्ट्रपति पुटिनले आफ्ना चिनियाँ समकक्षी सी जिनपिङसँग भेटवार्ता गरेर चीन र रुस बीचको साझेदारी र रणनीतिक सहयोगलाई कसरी अझै सुदृढ पार्ने भन्नेबारे छलफल गर्ने रुसी विज्ञप्तिमा भनिएको छ। पुटिन र सीले प्रमुख अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूमा पनि विचार आदान प्रदान गर्ने र वार्तापछि संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको उल्लेख छ। भ्रमणले युक्रेन रुस द्वन्द्व लगायत व्यापार र भू राजनीतिक तनाव कम गर्न भूमिका खेल्ने अपेक्षा छ। चीनले युद्ध अन्त्य गर्न नियमित रूपमा वार्ताको आह्वान गर्दै आफूलाई तटस्थ पक्षको रूपमा प्रस्तुत गर्ने जनाएको छ। अब खेल खबर। आइसिसी विश्वकप क्रिकेट लिग टू श्रृङ्खला अन्तर्गत अमेरिकाले नेपाललाई 196 रनको लक्ष्य दिएको छ। त्रिवी क्रिकेट रङ्गशाला किर्तिपुरमा भइरहेको खेलमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले 43 ओभर 3 बलमा 195 रन बनाएर अलआउट भयो। अमेरिकाका समित पटेलले 83 र सेहान जयसूर्यले 50 रन बनाए। नेपालका दिपेन्द्र सिंह एरीले 4 विकेट लिए। अमेरिकाले दिएको 196 रनको लक्ष्य पछ्याइरहेको नेपालले ताजा अवस्थामा 33 ओभर 3 बलको खेल सकिँदा 1 विकेट गुमाएर 174 रन बनाएको छ। नेपाल जित नजिक पुगेको छ। नेपालसँग 79 बल बाँकी छ भने 22 रनको खाँचो छ। त्यस्तै 1 विकेट मात्र क्षति भएकोले नेपाल जितको नजिक पुग्दै गएको छ। नेपालमा भइरहेको लिग टू एक दिवसीय त्रिदेशीय श्रृङ्खलामा नेपाल, अमेरिका र स्कटल्यान्ड सहभागी छन्। अङ्क तालिकामा नेपाल 25 खेलमा 18 अङ्कसहित 7 स्थानमा छ। अमेरिका 25 खेलमा 36 अङ्क जोडेर 2 स्थानमा छ। नेपालले आफ्नो तेस्रो खेलमा पर्सि 4 गते फेरि स्कटल्यान्डसँग र 4 खेलमा जेठ 8 गते अमेरिकासँग खेल्नेछ। 4 बन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नारायणघाट बुटौल सडकको भौतिक प्रगति 91%, अब दाउन्नेमा शास्ती खेप्नु नपर्ने। यो वर्ष भारतमा 6 दिन अघि नै मनसुन भित्रने अनुमान, नेपालमा पनि केही चाँडो आउन सक्ने। स्वास्थ्य क्षेत्रमा स्पष्ट कानुनी व्यवस्थाको अभाव, सामाजिक न्याय दिने गरी कानुन बनाउनु पर्नेमा जोड। रुसी राष्ट्रपति पुटिनको चीन भ्रमणको कार्यक्रम सार्वजनिक, अमेरिकी राष्ट्रपति ट्रम्प लगत्तै हुने सीको चीन भ्रमणमा विश्वव्यापी चासो। र विश्वकप क्रिकेट लिग टूमा नेपाल अमेरिकाले दिएको 196 रनको लक्ष्य पछ्याउँदै।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा
7: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय, सुलिचौर, रोल्पा।
8: तपाईँ यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
9: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
10: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
9: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
10: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
9: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
10: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
11: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
12: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति: चित्रा घरतीमगर, सम्पर्क मोबाइल 97625288990।

महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनुमोल मेडिकल हल, सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98511883987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: हैन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यौ। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
1: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
0: ओली नास्ता पसल, ओइ सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
1: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
2: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
0: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
2: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
0: वाह, नास्ता होस् त यस्तो, ओली नास्ता पसल जस्तो।

0: काकु कहाँ जान लाग्नु भयो? बिहानै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
1: ओ तेरासु कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेको छु।
0: ओहो, केही काम थियो कि काकु?
1: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फङ्सन गर्न हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक तातो भातो मान्छे केही मेसो लगाइदिन्थेस् कि भनेर।
0: ओहो काकु, तपाईँलाई थाहै नै रहेनछ म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोलपाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
2: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849502664 र 9849477053। न्यू रोलपाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम रोल्पा।
4: कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
4: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटखा पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ। कति खुसी छु, हिरो पो भएको छु त म त।
4: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन्छस्तै बाबु?
5: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पर्छ र बाजे? तपाईँ त्यति जाबु कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
4: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
3: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 9867767467 र 9703998409।
6: ओहो अर्जुन, के हो, किन तनावमा छस् आजकल? फोन पनि उठाउँदैनस् गर्दा, कहाँ छ तेरो ध्यान आजकल भन् त?
7: यो माया भन्ने चिजबाट सन्यास लिउँ कि जस्तो लाग्छ यार।
6: किन हो सन्यास लिने, बढी जाउ न, फकाउन जाउ न, हिँड।
7: आफूले लागेको माया त तरक तरक छ,
6: किन तनाव लिइरहेको छ, हिँड्न फकाउन जाउ न, हिँड।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका। आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, खुलेर जियौँ।

0: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: के तपाईँको छरछिमेकमा कोही हिंसामा पर्नु भएको छ? कतै तपाईँ आफै हिंसामा पर्नु भएको त छैन?
2: कतै न्याय कसरी पाउने भनेर भौतारी रहनु भएको त छैन? कि आर्थिक अभावका कारण अन्याय सहेर बसिरहनु भएको छ?
1: यदि त्यसो हो भने रोल्पा अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसीमा तुरन्त सम्पर्क गर्नुहोस्।
2: एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसीबाट कुनै पनि पीडित व्यक्तिलाई दिइने निशुल्क सेवाहरू:
1: स्वास्थ्य उपचार,
2: चिकित्सकीय कानुनी सेवा,
1: मनोसामाजिक परामर्श,
2: सुरक्षा, आवास गृह,
1: कानुनी उपचार,
2: जीविकोपार्जन र पुनर्स्थापना।
1: थप जानकारीका लागि एकद्वार संकट व्यवस्थापन केन्द्र रोल्पा अस्पताल रेउगा रोल्पा
2: सम्पर्क मोबाइल नम्बर 9841174409 र नजिकको प्रहरी चौकी वा जिल्ला कार्यालयको पैसा नलाग्ने नम्बर 100 सम्पर्क गर्न सक्नुहुनेछ।
1: पुनश्च तपाईँलाई तपाईँको परिवार वा छर छिमेकमा कुनै पनि महिला तथा बालबालिका माथि हिंसा भएमा सहयोगको लागि सदरमुकामको अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रमा सम्पर्क गर्नुहोला।
2: अनुरोधक एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसी रोल्पा अस्पताल रेउगा रोल्पा।

0: बाल बालिकालाई जन्मने बित्तिकै 6 हप्ता, 10 हप्ता, 14 हप्ता, 9 महिना, 12 महिना र 15 महिना गरी 7 पटक खोप लगाउनु पर्दछ। खोप लगाउन जाँदा खोप कार्ड सँगै लैजानु होला। सबै खोप सकिएपछि पूर्ण खोपको कार्ड अवश्य लिनु होला।
1: खोप निशुल्क छ, खोपले जीवन रक्षा गर्छ र खोप सुरक्षित छ।
2: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
3: तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो।
4: लागे लागे तर गातु
5: फुटेर जलवायु परिवर्तन ला सन्तुलित कायम दाया वातावरणीय दृष्टिकोण तुम व्याम महत्वपूर्ण भूमिका लिया हाब्रा तुम गे जम्मै मिले द रक्षा दाया है अन्त पर्यटन ल सहयोग दाया पानो जीविकोपार्जन ल टेवा सुक्ने पानो आका अरक मुया दान्त अवस्था लले आकातुङ नेपाल सरकार ए संरक्षित सूची ल सूचीकृत दाउसीले क्या जम्मै मिल्या द जंगल तुङ झुङ दान्दौ माय द जुगात्ने पानो
4: ओहो अन्द नङ चाहिँ हाब्रे तुङ जुगान्ने हेन त लाग्यो नलिन्छन् लाग्यो नलिन्ने बाजु
5: कदा म लिङे आकालो लागि गे हाब्रे तुङ वासस्थान ल संरक्षण ला समस्या अन्द वन जंगल तुङ मिहिका जुगाङ्या वन संरक्षण अखिन्त मालिङ्गो निंगालो अन्द चोरी सिकारी जनावर तुङ जथा भाबिल माराइया आकालो चोरी सिकारी अदु कारण ए नङ न काका ए भ्या समय ज्याल ल हाल अचुङसी वलिउ अरके उल्ज सचेतले समुदाय रापी हाब्रेलो महत्व बारे ल सल्लाह आयु
4: ए हो र अनुगमन वनगस्ती वृक्षारोपण पोखरी निर्माण समुदाय ल अखिन्द विद्यालय सचेतना कार्यक्रम आका जम
5: सहभागी
4: आज
5: नातिनी।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ। उफ,
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानुपर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आजकलको तले के भाषा कुनै पहिला साथीहरू भन्न बित्तिकै ज्यान फालेर दौडिन्थ्यो। बिहे गरेपछि त बुद्धिलाई छोड्नै सक्दैन, यो पनि जैटिङ नै हुन्छ क्या।
1: ए कस्तो चातेको हो कि, हेर्नु न ठुलो डाई, उहाँले त लास्टै नै भन्नुभयो कि मलाई।
2: त्यही त, उसले यस्तो कुराहरू जीवनमा भोगेकै छैन।
0: के भोग्नु र ठुलो, बिहे गर्न बित्तिकै आकाशै खस्ने त होइन होला केरा पक्कै।
2: हेर भाइहरू, मलाई टेन्सन छ यार। आजभोलि तिमीहरूको भाउजूले टिकटक बनाउँछे, मान्छेहरू टिकटकमा लाइभ बस्ने बेला टिकटक बनाउने बेला राम्रा राम्रा गरगहनाहरू लगाएर बनाउने रहेछन्, बस्ने रहेछन्। अनि तिमीहरूको भाउजूले पनि त्यो देखेर मलाई चाहियो चाहियो चाहियो भनेर हैरान पारिरहेछ भने अब के गर्ने, कहाँ गएर गहना बन्दिने, भरपर्दो गहना पसल कहाँ छ, अत्तो पत्तो छैन।
0: यति कुरामा त के अट्किनु दाइ, छ त ऊ नयाँ दुला, भर्खर भर्खर बिहे गरेको, थाहा उसलाई उसले बिहे गर्दा कहाँ बनायो कसरी बनायो सोध्नु नि त्यसलाई। ओ भन्दैन भन्ने दाइलाई।
1: ए मेरो दाजु, यति कुरामा किन चिन्ता लिनु भएको? मैले बिहे गर्ने समयमा लिबाङमा रहेको न्यू रोल्पा सुन चाडी पसलबाट सबै आवश्यक गहनाहरू किनेको थिएँ। तपाईँ पनि त्यही जानुहोस् न, राम्रो राम्रो गहनाहरू पाउने गर्दछ दाजु।
0: हाम्रा सेवाहरू,
2: हामी कहाँ शुद्ध सुन चाँदीबाट अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टीका साथ तयार गरिनुका साथै पुरानो सुनसँग नयाँ साटफेर पनि गरिन्छ।
1: प्रोप्राइटर हरि गौतम।
2: सम्पर्क मोबाइल नम्बर 9869828883 र 9828026042।
1: शुद्धता र विश्वासको अटुट सम्बन्ध।
2: न्यू रोल्पा सुन चाँदी पसल, रोल्पा नगरपालिका 4, लिबाङ, बिच बजार, रोल्पा।

0: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
1: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
0: ओली नास्ता पसल, ओइ सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
1: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
2: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
0: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
2: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2, पिपल चौतारा, लिबाङ, रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
0: वाह, नास्ता होस् त यस्तो, ओली नास्ता पसल जस्तो।
4: नमस्कार स्वयंसेविका दिदी।
5: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
5: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त,
6: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
5: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: वडा अध्यक्षज्यू नमस्कार।
9: नमस्कार सन्तोषजी, के छ टोलतिर, सब ठिकठाक?
8: खै के भन्नु वडा अध्यक्षज्यू, पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
9: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्ती करणी जस्तो आरोपमा छलफल गर्न, मिलापत्र गर्न हामीले मिल्दैन, त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मेचेर काम गरियो भने त भोलि हामी नै पर्छौँ है फेरि।
8: टोल छिमेकीको कुरा किन लम्ब्याउनु, हामीले मिलाउनु हुँदैन?
9: अह, हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाले भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ, तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्तीकरणी जस्ता अपराधमा मेलमिलाप होइन, उजुरी गरौँ, सुरक्षित समाजको निर्माण गरौँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
10: थुल्लाई, गाउँमा सबैले खेतीपातीको काम सुरु गरिसके, तपाईँको त केही सुसारै देख्दिनँ, किन हो? यो साल खेतीपाती नगर्ने विचार गर्नुभयो कि के हो?
11: होइन नि कान्छा बाबु, मेरो त गोरु अस्ति नै के भएर मरो मरो हैरान भएको छ। अरू गोरु खोज्न गएको, गोरु पनि पाइँदैन, के गर्ने हो? म त बक्कै परेको छु तै बाबु।
10: ओहो थुल्लाई, तपाईँ हाम्रो समस्या भनेको यही हो कि अब जमुना कहाँदेखि कहाँ पुगिसक्यो। हामी भने अझै पनि त्यही हलो जोत्ने, त्यही गोरु नारेर जोत्ने कुरा गर्दैछौँ। अब त गोरु छादेर हामीहरू अब ट्याक्टरतिर लाग्नु पर्यो। गोरुले दिनभरि लगाएर जोत्ने बारे ट्याक्टरले एक घन्टामै जति सकिन्छ, त्यसै गरी अब घाँस काट्न पनि परेन। अब त बजार जाने अनि ट्याक्टर लिएर जोत्नुहोस् त।
11: होइन बाबु, यो ट्याक्टरले पनि जोत्छ र फेरि यो ट्याक्टर भन्ने कहाँ पाइन्छ नि?
10: अब त्यो त चिन्तै नगर्नुहोस् न दाई। तपाईँ रोल्पा नगरपालिका 2 लिबाङमा रहेको रोल्पा मेसिनरी अदर एन्ड सप्लायर्समा गएपछि त यस्ता खेतबारी जोत्ने ट्याक्टर त हामी कति लिन सक्छौँ नि?
11: कस्तो काइन्दाको कुरा गरिस् नि बाबु, मलाई त आजै गएर लिउ लिउ जस्तो लागिसक्यो। म भोलि बिहान नै गएर लिनु पर्ला। साँच्चै मेरो बाख्रोको खोर बनाउने छ, खोर बनाउनको लागि काठ चिर्ने आरा किन्नु पर्ने थियो, पुरानो आरा भाँचिसक्यो। अब कहाँ किन्ने होला, के गर्ने होला, यसको बारेमा पनि थाहा छ कि बाबुलाई? बाबु त अलि धेरै लेखपट गरिया छौ।
10: अब तपाईँ यसको बारेमा पनि चिन्तै नगर्नुहोस् न, सिधै रोल्पा मिसिनरी अदर एन्ड सप्लाईमा जानुहोस्, तपाईँको सबै समस्याको हल त्यतै हुन्छ। यहाँ त सम्पूर्ण सिङ्गल फेस थ्री फेसका विद्युतीय सामान, विभिन्न थरीका मोटर लिफ्ट, खाने पानी लगायत सम्पूर्ण सामान, कृषि जन्ने सम्पूर्ण मेसिनरी सामान, मिनी टिलर, राइस मिल, अन्य सबै दक्ष मिस्त्रीद्वारा होम डेलिभरीको व्यवस्था, साथै सम्पूर्ण मेसिनरी सामान ग्यारेन्टीका साथ उपलब्ध पनि गराइन्छ नि।
11: ओहो लौ बाबु, उसो भए म भोलि बिहान नै गएर यो सबै मलाई चाहिने सामानहरू किनेर ल्याउनु पर्यो।
10: अनि एउटा कुरा के दाई, रोल्पा मेसिनरी अर्डर एन्ड सप्लाईसित लिबाङमा मात्र नभएर सुलेचरको शाखाबाट पनि यी सम्पूर्ण सेवा सुविधाहरू दिँदै आइरहेको छ नि।
3: प्रुफ राइटर गीताराम सिर्पाइली, सम्पर्क मोबाइल नम्बर 9858-51-744, 9815-74-596, 9841-91-744 र 9748-061-43। एकपटक सेवा गर्ने मौका दिनुहोस्। रोल्पा मेसिनरी अर्डर एन्ड सप्लायर्स, सुनिल स्मृति, गाउँपालिका 4, सुलीचौर, रोल्पा, शाखा कार्यालय रोल्पा नगरपालिका 2, बीच बजार, लिबाङ, रोल्पा।
12: अयनी बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
13: हैन बाजे, के भयो र यसरी छटपटाइरहनु भएको छ तपाईँ?
12: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
13: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिया थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ। कति खुसी छु, हिरो पो भएको छु त म त।
12: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन जस्तै बाबु?
13: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पर्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
12: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
13: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
3: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 9867-67-467 र 9703-98-409।
10: यो मान्छे कहाँ गएछ? बिहानैदेखि बोलाएको बोलाइछु, आउँदैछ आउँदैछु त भन्छ, कामहरू छ, एक पटक फोन गरी हेर्नु पर्यो। ओइ कहाँ, यति बेलासम्म आउँदै नआउने, आउँदै नआउने, बिहान त्यति बेलादेखि आउँछु आउँछु भनेको मान्छे के भयो, किन दिला गरिरहेको?
3: हेर्न, म त चाँडै आउनुपर्छ भनेर बिहान 6 बजी हिँडेको नि, तर बाटोमा मेरो मोटरसाइकल बिग्रेर हैरान भएको छ। अब मसँग न कसै मिस्त्रीको नम्बर छ, न त कतै ग्यारेज छ, कहाँ जाने, के गर्ने, कसरी आउने, कस्तो चिन्तामा परे नि भने।
10: ल, यो जमानामा आएर पनि किन यति कुरामा अटकिरहेको? रुनिबाङमा रहेको हाम्रो सुनसरी मोटरसाइकल वर्कसपमा सबै समस्याको समाधान भइहाल्छ, त्यहीँ गएर बनाएर छिट्टो आउनु है, म नम्बर मेसेज गरिदिन्छु।
14: हाम्रा सेवाहरू
3: हामी कहाँ विभिन्न प्रकार का मोटरसाइकल रिपेयरिंग गरिनुका साथै मोटरसाइकल का अर्डर अनुसार सुपथ मूल्य में पार्ट्स पाइन्छ।
14: प्रोप्राइटर टीकाराम योगी, संपर्क मोबाइल नंबर 97 42 59 23।
3: सुनसहरी मोटरसाइकल वर्कशप, सुनील स्मृति, गाउँपालिका 3, रुइनीबाङ, बडाचौर जाने बाटो, रोल्पा। लौ झर्नुस् झर्नुस्, रुनीबाङ आइपुग्यौ है हामी, भाडा दिनुस् त सबैजनाले।
10: या खलासी भाइ, पनि कस्तो भाडा भाडा गरेर बोलाउन लाइसक्यो मान्छेले, भोकले हैरान बनाइसक्यो। तिम्रो भाडा कसले खाइदिन्छ र? बरु सिकाइदिन या नास्ता खाने होटेल कहाँ छ?
3: ओहो मेरो दाई, यसरी आवेगमा नआउनु न। तपाईँको माथितिर हेर्नु न, न्यु सुरुखेत एनएस सुरबाङ होटेल लेखिएको ब्यानर देखिन्छ। त्यहाँ जानुभयो भने तपाईँले सोचे जस्तै खोजे जस्तै सबै परिकारका नास्ताहरू पाइन्छ, मजाले खानुहोला। तर मलाई भाडा भने दिनुहोस् है।
15: हाम्रा सेवाहरू,
14: हामी कहाँ सम्पूर्ण प्रकारका खाजा, नास्ता र अदर अनुसार खानाको समेत व्यवस्था रहेको छ।
3: प्रोप्राइटर श्री कुमार रोका मगर, सम्पर्क मोबाइल नम्बर 97 16 59 159 र 98 2 67 64 980।
15: न्यू सुर्खेत एन्ड सुरबाङ होटेल, सुनिल स्मृति, गाउँपालिका 3, जी पार्क, रुइनीबाङ, रोल्पा।

0: लौ त साथीहरू, अब हाम्रो क्लबको वार्षिक उत्सवको सम्पूर्ण तयारी त लगभग लगभग सकियो। अब के चाहिँ बाँकी रह्यो भनेपछि वार्षिक उत्सवको लागि चाहिने हाम्रो जर्सीमा प्रिन्ट गर्नुपर्नेछ, प्रमाण पत्रका कुराहरू छन्, मेडल ट्रफीका कुराहरू छन् आदि इत्यादि कुराहरूको लागि हामीहरू कि त लिबाङ कि त घोराई नै जानुपर्नेछ। के छ हाम्रो अध्यक्षज्यूको राय?
1: हत्तेरी सचिवज्यू, तपाईँ कुन दुनियाँमा हुनुहुन्छ भन्या? यति सानो कामको लागि पनि लिबाङ घोराही जानु पर्छ र भन्या?
0: अनि के त
1: यी सबै कामहरू त रोल्पाको सुलीचौरमा रहेको त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्टमा हुन्छ कि? यसको त सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङमा पनि शाखा पसल छ नि।
2: हाम्रा सेवाहरू प्रमाण पत्र, भिजुरिङ कार्ड, ब्याज कार्ड, मेडल ट्रफी, मायाको चिनो, आइडी कार्ड, बिल, भ्याट बिल तथा रसिद छपाई, टी सर्ट, गिलास, टोपी र प्लेटमा छपाई,
1: विवाह कार्ड, नाइलन तथा अटो छाप, होर्डिङ बोर्ड, साइन बोर्ड, वाल पेन्ट, सूचना पाटी, नेम प्लेट, डोर नेम प्लेट, शिलालेख र ताम्रा पत्र, जिमेल त्रिवेणी आर्ट्स@gmail.com, अफिसियल फेसबुक पेज त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, सुलिचौर लागि सम्पर्क त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, सुनिल स्मृति गाउँपालिका 4 जिपरका नजिकै बस पार्क जाने बाटो रोल्पा, सम्पर्क मोबाइल नम्बर 9858722310, रुइनीबाङका लागि सम्पर्क त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ फगाम जाने बाटो उपल्लो गल्ली रोल्पा, सम्पर्क मोबाइल नम्बर 9869576955।
3: हा, कति सुन्दर मौसम! यो समयमा कतै घुम्न जान पाए त कति आनन्द हुन्थ्यो होला।
4: त्यही त मैले पनि अस्तिदेखि नै योजना बनाएको थिएँ, साँच्ची कतै घुम्न जाम न।
0: हावातालमा कुरा गर्न मात्र हुँदैन नि साथीहरू, हामीहरू छजना बाइक छ, तिनवटा, त्यही माथि मेरो बाइकको कन्डिसन ठिक छैन, अस्तिदेखि बिग्रेर बसिरहेको छ, बर्सातको समय छ, बाइक भन्दा राम्रो त गाडी नै हुन्थ्यो होला, तर गाडी पनि छैन हामीसँग त।
1: तेरी साथीहरू किन चिन्ता गर्नुहुन्छ कि तपाईँहरूले? बाइक नै बनाउनु परे पनि, गाडी नै लोक्नु परे पनि, रोल्पाको लिबाङमा रहेको वेलकम वर्कसप छँदैछ नि, त्यहाँ त मोटरसाइकलहरू मर्मत गरिनुका साथै स्कर्पियो जस्ता राम्रा राम्रा गाडीको समेत सुविधा रहेको छ।
5: हाम्रा सेवाहरू,
1: हामी कहाँ सबै ब्रान्डका मोटरसाइकलहरू रिपेयरिङ गरिनुका साथै मोटरसाइकलमा लाग्ने कुनै पनि पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ र विवाह, व्रतबन्ध, बर्थडे पार्टी लगायत विभिन्न परियोजनामा घुमफिरका लागि गाडी रिजर्भको सुविधा रहेको छ। नोट, बाटैमा बाइक बिक्रे पनि हामीलाई सम्झनु होला, हामी सम्बन्धित ठाउँमा पुगेर तपाईँको समस्याको समाधान गर्नेछौ। प्रोप्राइटर रामु सलाद, सम्पर्क मोबाइल नम्बर 9849417149। वेलकम वर्कसप, रोल्पा नगरपालिका 4, खाद्य टोल, रोल्पा।

0: चाडा पखाला जस्ता सरुवा रोगहरूबाट बचाउन खाना खुवाउनु र स्तनपान गराउनु अघि साबुन पानीले मिची मिची हात धोएर मात्र खुवाऊ।
1: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितमा जारी सन्देश।
2: कता हो भाइ, कतै नहेरी हिँडा छौ नि?
3: ओहो, स्वास्थ्य स्वयं सेविका दिदी नमस्ते है। तपाईँलाई थाहा छँदैछ श्रीमती सुत्केरी छन्, ज्वानो लिन बजारतिर हिँड्या।
2: सुत्केरीको स्याहार राम्रोसँग गर्नुपर्छ है भाइ। अनि बच्चालाई कस्तो छ नि, बिसिजी खोप लगाएको छ त?
3: छ दिदी, जन्मना साथ बिसिजी खोप लगाइदिएका छन् स्वास्थ्य संस्थामा। साँच्ची दिदी, यो बिसिजी खोप लगाएपछि के फाइदा हुन्छ?
2: बच्चालाई क्षयरोग लाग्न पाउँदैन।
3: ए, गजबै रहेछ नि बिसिजी खोप त। क्षयरोग लाग्नबाट बच्ने उपायहरू अरू पनि छन् कि स्वयंसेविका दिदी?
2: छन् नि, समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाई स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रामा पूरा अवधिसम्म औषधि खुवाएमा क्षयरोग फैलन पाउँदैन।
3: अनि
2: क्षयरोगका बिरामीहरूले खोक्दा हाच्यु गर्दा नाक मुख रुमालले छोप्नु पर्छ, यसो गरेमा क्षयरोग अरूलाई सर्न पाउँदैन। बुझ्यौ त?
3: बुझे दिदी।
4: क्षयरोग लाग्नबाट बस्ने उपायहरू गरौ, निरोगी भई बाँचौ।
5: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
6: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
7: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
6: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
7: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
6: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
7: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
8: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: ढोक गरे काका।
3: भाग्यमानी भएस। अनि त किन आएस त बाबु, घरतिरको खबर के छ नि?
9: सबै राम्रै छ काका, म त काकालाई घरमा लैजान आएको।
3: होइन, त के भन्दैछस् बाबु? म कुष्ठ प्रभावित मान्छे, तेरा आमा बाबाको विचार के छ अनि अरू मानिसहरूले के भन्ने हुन्?
9: परिवारका सबैको सल्लाह अनुसार म तपाईँलाई लिन आएको, अनि समुदायका मानिसहरूले पनि तपाईँलाई समुदायमा अरू सरनै बसेको हेर्न चाहेका छन् अहिले।
3: हो र बाबु?
9: हो काका, कुष्ठ प्रभावित व्यक्तिहरू पनि घर परिवार समुदायमा बसेर अरू सर हरेक क्रियाकलाप समान रूपले सहभागी भइराखेका छन्। तपाईँ हामी अब सँगै बस्नुपर्छ। जो हिनुस काका, घरका सबै परिवार तपाईँको बाटो हेरेर बसेका छन्।
3: घर परिवारमा आफू जन्मिएको समुदायमा बस्ने मेरो इच्छा पूरा हुने भयो बाबु, लजाउ।
4: कुष्ठरोगका बिरामीहरूले घर परिवारमै बसेर उपचार गर्न सक्दछन्। कुष्ठरोगको कारणले असमर्थ तथा अङ्ग भङ्ग भएकाहरूले स्वास्थ्य संस्थामा सम्पर्क गरौँ।
10: कुष्ठ प्रभावितले पनि अन्य नागरिक सरह दैनिक क्रियाकलाप गर्न सक्दछन्। सामाजिक जीवन यापन गर्न पाउनु उनीहरूको नैसर्गिक अधिकार हो। उनीहरूलाई भेदभाव गर्नु कानुनी अपराध हो।
5: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
11: प्रिय सज्जनहरू, के तपाईँले विचार गर्नु भएको छ?
12: एउटा रुख जो स्वयं आधी, हुरी, खडेरी, शीत, वर्षा सबै थोक सहेर पनि प्राणी जातिलाई सहारा दिन्छ र हाम्रो रक्षा गर्दछ। रुखको पात, फूल, फल, छाया, जरा, बोक्रा, सुगन्ध, चोप, मुना, कोइला सबै थोकले हाम्रो मनोकामना पूरा गरिरहेको छ।
11: आफ्नो धन, विवेक, बानी तथा कर्मद्वारा अरूको कल्याण गर्नु नै जीवनको सफलता हो। जुन कर्म एउटा रुखले गरिरहेको छ, तर हामी कति कृतज्ञ छौँ आफ्नो जीवनको कल्याण गरिरहेको रुख काटिरहेका छौँ। निहित स्वार्थका लागि वन विनाश गरिरहेका छौँ। मानिसको लागि वन जङ्गल भन्दा ठुलो तीर्थ धाम अर्को कुनै छैन। त्यसैले आफ्नो घर वरिपरि रुख बिरुवा रोपौ, रोपिएका बिरुवाको संरक्षण गरौ।
13: वन जोगाऊ, पुण्य कमाऊ। डिभिजन वन कार्यालय, लिबाङ, रोल्पा।

0: बाल बालिकालाई जन्मने बित्तिकै 6 हप्ता, 10 हप्ता, 14 हप्ता, 9 महिना, 12 महिना र 15 महिना गरी 7 पटक खोप लगाउनु पर्दछ। खोप लगाउन जाँदा खोप कार्ड सँगै लैजानु होला। सबै खोप सकिएपछि पूर्ण खोपको कार्ड अवश्य लिनु होला।
1: खोप निशुल्क छ, खोपले जीवन रक्षा गर्छ र खोप सुरक्षित छ।
2: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
3: तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो।
4: ओहो बाजु कानन नाजानु र लागे तर नातु
5: फुट जलवायु परिवर्तन ला सन्तुलित कायम दाया वातावरणीय दृष्टिकोण तुम व्याम महत्वपूर्ण भूमिका लिया हाब्रे तुम गे जम्मै मिले द रक्षा दाया है अन्त पर्यटन ल सहयोग दाया पानो जीविकोपार्जन ल टेवा सुक्निया पानो आका अरक मुया दान्तव अवस्था लले आका तुम नेपाल सरकार ए संरक्षित सूची ल सूचीकृत दाउसीले क्या जम्मै मिले द जंगल तुम झुङ दान्दौ माय द जुगात्न्या पानो
4: ओहो अन्द नङ चाहि हाब्रे तुम जुगान्या हेन त लाग्यो नलिन्छन् लाग्यो नलिने बाजु
5: कदा मलिङे आकालो लागि कि हाब्रे तुम बासस्थान ल संरक्षण ला समस्या अन्द वन जंगल तुम मिका जुगान्या वन संरक्षण अखिन्त मालिङ्गो निंगालो अन्द चोरी सिकारी जनावर तुम जथा भाबिल माराइया आकालो चोरी सिकारी अदु कारण ए नङ्न काका ए भ्या समय ज्याल ल हाल अचुङसि वालिउ अरकी उल्ज सचेत ले समुदाय रापी हाब्रेलो महत्व बारे ल सल्लाह आयु
4: ए हो र अनुगमन वन गस्ती वृक्षारोपण पोखरी निर्माण समुदाय ल अखिन्द विद्यालय सचेतना कार्यक्रम आका जम
5: सहभागी
4: आज
5: नातिनी
6: नानी खाना खाना आऊ
7: लाउदिनुस
6: हात धोयौ
7: धोइसके बाबा
6: त्यसरी पानीले मात्रै होइन नि नानी साबुन पानीले मिचिमिची हात धुनु पर्छ जाऊ फेरि साबुन पानीले मिचिमिची हात धोएर आऊ अनि मात्रै खाऊ
7: ढिला भइसक्यो
8: जति ढिलो भए पनि खाना खानु अघि खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिचिमिची हात धुनु पर्छ
6: हो त मैले भनेको मानेन आखिर आमाले नै भन्नु पर्यो होइन
8: त्यति मात्र होइन पानीको मुहान ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ त्यसले हाम्रो खानेपानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौँ
9: वर्षेनी झाडा पखला लगायतका सरसफाइको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ
10: नेपाल सरकार विज्ञापन बोर्ड

0: यो मरुभूमिको सरको घर खै बाँच्ने मर्ने कुनै टुङ्गो छैन, बाँच्यो भने धन कमाएर फर्काउला, मर्यो भने पनि आफ्नो मन सम्हाल्नु है प्यारे, आफ्नो मन सम्हाल्नु है प्यारे।
1: फेरा तिम्रै बाटो कुरिरहेको छ, तिमी बिनाको जिन्दगी कल्पना पनि गर्न सक्दिन, धन सम्पत्ति चाहिँदैन, छिट्टै फर्के आऊ ल, छिट्टै फर्के आऊ ल।

0: आजकलको केटाले के भाषा कुनै पहिला साथीहरू भन्न बित्तिकै ज्यान फालेर दौडिन्थ्यो, बिहे गरेपछि त बुद्धिलाई छोड्नै सक्दैन, यो पनि जैटिङ र नै हुन्छ क्या।
1: ए कस्तो चातेको हो कि, हेर्नु न ठुलो डाई, उहाँले त लास्टै नै भन्नुभयो कि मलाई।
2: त्यही त, उसले यस्तो कुराहरू जीवनमा भोगेकै छैन।
0: के भोग्नु र ठुलो, बिहे गर्न बित्तिकै आकाशै खस्ने त होइन लागेर पक्कै।
2: हेर भाइहरू, मलाई टेन्सन छ यार, आजभोलि तिमीहरूको भाउजूले टिकटक बनाउँछ, मान्छेहरू टिकटकमा लाइभ बस्ने बेला टिकटक बनाउने बेला राम्रा राम्रा गरगहनाहरू लगाएर बनाउने रहेछन्, बस्ने रहेछन्। अनि तिमीहरूको भाउजूले पनि त्यो देखेर मलाई चाहियो चाहियो चाहियो भनेर हैरान पारिरहेछ भने, अब के गर्ने, कहाँ गएर गहना बनिदिने, भरपर्दो गहना पसल कहाँ छ, अत्तो पत्तो छैन।
0: यति कुरामा त के अट्किनु दाइ, छ त ऊ नयाँ दुला, भर्खर भर्खर बिहे गरेको, थाहा नि उसलाई, उसले बिहे गर्दा कहाँ बनायो कसरी बनायो सोध्नु नि त्यसलाई। ओ भन्दैन भन्ने दाइलाई।
1: ए मेरो दाजु, यति कुरामा किन चिन्ता लिनु भएको? मैले बिहे गर्ने समयमा लिबाङमा रहेको न्यू रोल्पा सुनचाडी पसलबाट सबै आवश्यक गहनाहरू किनेको थिएँ। तपाईँ पनि त्यही जानुहोस् न, राम्रो राम्रो गहनाहरू पाउने गर्दछ दाजु।
0: हाम्रा सेवाहरू,
2: हामी कहाँ शुद्ध सुनचाँदीबाट अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टीका साथ तयार गरिनुका साथै पुरानो सुनसँग नयाँ साटफेर पनि गरिन्छ।
1: प्रोप्राइटर हरि गौतम,
2: सम्पर्क मोबाइल नम्बर 9869828883 र 9828026042।
1: शुद्धता र विश्वासको अटुट सम्बन्ध,
2: न्यू रोल्पा सुनचाँदी पसल, रोल्पा नगरपालिका 4, लिबाङ बिच बजार, रोल्पा।
3: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
4: भोक त मलाई पनि लागेको छ नि, बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
3: ओली नास्ता पसल, ओए सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
4: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
5: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
3: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 9768836758।
5: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2, पिपल चौतारा, लिबाङ, रोल्पा।
2: नोट, विगत लामो समयदेखि होटेल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
3: वाह, नास्ता होस् त यस्तो, ओली नास्ता पसल जस्तो।
6: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ। हुन त
7: हुन्छ हुन्छ ल हुन्छ।
6: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
8: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
9: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है?
8: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
6: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
8: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
9: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
8: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
6: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
0: थुल्लाई, गाउँमा सबैले खेतीपातीको काम सुरु गरिसके, तपाईँको त केही सुसारै देख्दिन। किन हो यो साल खेतीपाती नै नगर्ने विचार गर्नुभयो कि के हो?
13: होइन नि कान्छा बाबु, मेरो त गोरु अस्ति नै के भएर मरो मरो हैरान भएको छ। अरू गोरु खोज्न गएको, गोरु पनि पाइँदैन, के गर्ने हो? म त बक्कै परेको छु तै बाबु।
0: ओहो थुल्लाई, तपाईँ हाम्रो समस्या भनेको यही हो कि अब जमुना कहाँदेखि कहाँ पुगिसक्यो। हामी भने अझै पनि त्यही हलो जोत्ने, त्यही गोरु नारेर जोत्ने कुरा गर्दैछौँ। अब त गोरु छादेर हामीहरू अब ट्याक्टरतिर लाग्नु पर्यो। गोरुले दिनभर लगाएर जोत्ने बारे ट्याक्टरले एक घन्टामै जति सकिन्छ, त्यसै गरी अब घाँस काट्नु पनि परेन। अब त बजार जाने अनि ट्याक्टर लिएर जोत्नुहोस् त।
13: होइन बाबु, यो ट्याक्टरले पनि जोत्छ र

0: यसको बारेमा पनि थाहा छ कि बाबुलाई बाबु त अलि धेरै लेखपट गरेका छौ।
1: अब तपाईँ यसको बारेमा पनि चिन्तै नगर्नुहोस् न, सिधै रोल्पा मिसनरी अदर एन्ड सप्लाईमा जानुहोस्, तपाईँको सबै समस्याको हल त्यतै हुन्छ। यहाँ त सम्पूर्ण सिङ्गल फेस थ्री फेसका विद्युतीय सामान, विभिन्न थरीका मोटर लिफ्ट, खाने पानी लगायत सम्पूर्ण सामान, कृषि जन्ने सम्पूर्ण मेसिनरी सामान, मिनी टिलर, राइस मिल, अन्य सबै दक्ष मिस्त्रीद्वारा होम डेलिभरीको व्यवस्था, साथै सम्पूर्ण मेसिनरी सामान ग्यारेन्टीका साथ उपलब्ध पनि गराइन्छ नि।
0: ओहो लौ बाबु, उसो भए म भोलि बिहानै गएर यो सबै मलाई चाहिने सामानहरू किनेर ल्याउनु पर्यो।
1: अनि एउटा कुरा के दाइ, रोल्पा मेसिनरी अर्डर एन्ड सप्लाईसित लिबाङमा मात्र नभएर सुलेजहरूको शाखाबाट पनि यी सम्पूर्ण सेवा सुविधाहरू दिँदै आइरहेको छ नि।
2: प्रुफ राइटर गीताराम सिर्पाइली, सम्पर्क मोबाइल नम्बर 9858-51-744, 9115-74-596, 9841-91-744 र 9748-061-43। एकपटक सेवा गर्ने मौका दिनुहोस्। रोल्पा मेसिनरी अर्डर एन्ड सप्लायर्स, सुनिल स्मृति, गाउँपालिका 4, सुलीचौर, रोल्पा, शाखा कार्यालय रोल्पा नगरपालिका 2, बीच बजार, लिबाङ, रोल्पा।
3: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध, आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिनेर नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्। रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्। जन्म, मृत्यु, विवाह, बसाइ सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्। जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न जान्छ, तसर्थ नगरपालिकाले तोकेको कानुनी दायरामा रहेर काम गर्नुहोस्। तपाईँका सन्ततिहरू कतै मदिरा जन्ने लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउँदै सम्झाउने बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानुनी कारवाहीको लागि प्रक्रिया अगाडि बढाउनुहोस्। स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
4: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्र गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिमाना समेत हुन सक्दछ। वडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्। तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्। नगरपालिकाभित्र रहेका महत्त्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर र गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे मगर संग्रहालय, जङ्कोट, जलजला पद यात्रा, स्याकाई र ओखरेनी डाँडा होमस्टे, गुरुङला मार्ग तथा बङ्करहरू, दारबोध शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुरीखेल, मारिचौर रङ्गशाला, विभिन्न मन्दिरहरू संरक्षण प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोलामाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्र जथाभावी फोहोर गर्ने काम नगरौँ। तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर परिवारमा कुनै अवांछित घटनाहरू भइरहेको छ, समाजमा कुनै पनि अपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैङ्गिक वा घरेलु हिंसा भइरहेको छ भने ओडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्तै खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्। रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट, रोल्पा नगरपालिकाको सूचना केन्द्र नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडापत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै पनि सुझाव वा गुनासो परेमा सम्बन्धित निकायको गुनासो पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
3: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ। रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय लिबाङ, रोल्पा।
5: अय्यनी बाबै, कति दुखेको

0: रात दिन दुखेको दुखेछ।
1: हैन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई?
0: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
1: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
0: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन जस्तै बाबु?
1: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाइ दाँतको सफल उपचार गरिन्छ नि।
0: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
1: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
2: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोली चौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093-98409।
3: यो मान्छे कहाँ गएछ? बिहानैदेखि बोलाएको बोलाइछु, आउँदैछ आउँदैछु त भन्छ, कामहरू छ, एक पटक फोन गरी हेर्नु पर्यो। ओइ कहाँ यति बेलासम्म आउँदै नआउने आउँदै नआउने, बिहान त्यति बेलादेखि आउँछु आउँछु भनेको मान्छे के भयो, किन दिला गरिरहेको?
4: हेर्न, म त चाँडै आउनुपर्छ भनेर बिहान 6 बजी हिँडेको नि, तर बाटोमा मेरो मोटरसाइकल बिग्रेर हैरान भएको छ। अब मसँग न कसै मिस्त्रीको नम्बर छ, न त कतै ग्यारेज छ, कहाँ जाने, के गर्ने, कसरी आउने, कस्तो चिन्तामा परे नि भन्या।
3: ल, यो जमानामा आएर पनि किन यति कुरामा अट्किरहेको? रुनिबाङमा रहेको हाम्रो सुनसरी मोटरसाइकल वर्कसपमा सबै समस्याको समाधान भइहाल्छ, त्यहीँ गएर बनाएर छिट्टो आउनु है।
5: हाम्रा सेवाहरू,
4: हामी कहाँ विभिन्न प्रकारका मोटरसाइकलहरू रिपेयरिङ गरिनुका साथै मोटरसाइकलका अर्डर अनुसार सुपथ मूल्यमा पार्ट्सहरू पाइन्छ।
3: प्रोप्राइटर टिकाराम योगी, सम्पर्क मोबाइल नम्बर 97 42 59 52 23।
4: सुनसहरी मोटरसाइकल वर्कसप, सुनिल स्मृति, गाउँपालिका 3, रुइनीबाङ, बोडाचौर जाने

0: सुनिल स्मृति गाउँ पालिका सुलीचौर रोल्पा र इलाका प्रहरी कार्यालय सुलीचौर रोल्पाको सूचना।
1: हानिकारक परम्परागत कुरीति कुसंस्कार र अन्धविश्वासजन्य विषय पुस्तान्तरण भई समाजमा लैङ्गिक हिंसा बढाउँदै गएको र यस्ता विषय सबै किसिमको विकासमा बाधक भएकाले समाजमा प्रचलित कुप्रथा र कुसंस्कारलाई अन्त्य गरी लैङ्गिक मैत्री समाजको निर्माण गर्न सबैले योगदान गरौँ।
0: लिङ्गकै आधारमा गरिने कुनै पनि किसिमको हिंसा लैङ्गिक हिंसा हो। परिवार र समाजमा महिला र पुरुषको हैसियत, अस्तित्व र महत्त्व सम्मान छ। लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्नु गैर कानुनी कार्य हो।
1: महिनावारी महिलामा हुने नियमित र प्राकृतिक प्रक्रिया हो। यस्तो अवस्थामा कसैले पनि छुवाछुत र भेदभाव नगरौ।
0: महिनावारीको समयमा महिला तथा किशोरीहरूमा मानसिक र शारीरिक रूपमा केही परिवर्तन आउने र कमजोर महसुस हुने भएकोले पर्याप्त पोषणयुक्त खाना, आराम, सरसफाइको व्यवस्थापन र भावनात्मक सहयोग गरौँ।
1: 20 वर्ष भन्दा कम उमेरको विवाह कानुनी र सामाजिक रूपले अपराध हो। बाल विवाह अन्त्य गरी छोरीको सशक्तिकरणमा सबैले मिलेर लागौ।
0: विवाहमा दाइजो दिनु र लिनु अपराध हो। छोरीलाई दाइजो होइन आत्मनिर्भर बन्न उचित शिक्षा दिऊ।
1: दाइजोमा लगानी होइन छोरीको उच्च शिक्षा र शिव विकासमा लगानी गरौ।
0: दाइजो प्रथा अनावश्यक आर्थिक बोझ हो। यस्तो प्रथालाई समाजबाट अझै बहिष्कार गरौ।
1: असत्य अपमानित विषय समाजमा कमजोर र असहाय व्यक्तिमाथि थुपारिने अमानवीय बोक्सी प्रथाको विरोध र अन्त्य गरौ।
0: समुदायमा अमानवीय कार्य भएमा निशुल्क फोन नम्बर नेपाल प्रहरी 100, बालबालिका खोज तलास केन्द्र 104, बालबालिका हेल्पलाइन नम्बर 198, राष्ट्रिय महिला आयोग महिला हिंसा सम्बन्धी उजुरी गर्न 11:45 फोन गरौ या नजिकैको प्रहरी कार्यालय, उडा कार्यालय र गाउँपालिकामा खबर गरौ।
1: सुनिल स्मृति गाउँपालिका सुलीचौर रोल्पा र इलाका प्रहरी कार्यालय सुलीचौर रोल्पा द्वारा जनहितमा जारी सन्देश।

0: समय। जय देश जय किसान सुपर पाउलिन नेपालीको शान।
1: लौ झर्नु झर्नुस् रुनीबाङ आइपुग्यौ है हामी, भाडा दिनुस् त सबैजनाले।
2: यहाँ खलासी भाइ पनि कस्तो भाडा भाडा गरेर बोलाइन लगाइसक्यो, मान्छेले यहाँ भोकले हैरान बनाइसक्यो। तिम्रो भाडा कसले खाइदिन्छ र बरु सिकाइदिनु यहाँ नास्ता खाने होटेल कहाँ छ?
1: ओहो मेरो दाई, यसरी आवेगमा नआउनु न। तपाईँको माथितिर हेर्नु न, न्यू सुरुखेत एन्ड सुरबाङ होटेल लेखिएको ब्यानर देखिन्छ। त्यहाँ जानुभयो भने तपाईँले सोचे जस्तै खोजे जस्तै सबै परिकारका नास्ताहरू पाइन्छ, मजाले खानुहोला। तर मलाई भाडा भने दिनुहोस् है।
3: हाम्रा सेवाहरू,
2: हामी कहाँ सम्पूर्ण प्रकारका खाजा नास्ता र अदर अनुसार खानाको समेत व्यवस्था रहेको छ।
1: प्रोप्राइटर श्री कुमार रोका मगर, सम्पर्क मोबाइल नम्बर 97616 59 159 र 98264 64 980।
3: न्यू सुर्खेत एन्ड सुरबाङ होटेल, सुनिल स्मृति गाउँपालिका 3, जी पार्क, रुनीबाङ, रोल्पा।

0: लौ त साथीहरू, अब हाम्रो क्लबको वार्षिक उत्सवको सम्पूर्ण तयारी हो त लगभग लगभग सकियो। अब के चाहिँ बाँकी रह्यो भनेपछि वार्षिक उत्सवको लागि चाहिने हाम्रो जर्सीमा प्रिन्ट गर्नुपर्नेछ, प्रमाण पत्रका कुराहरू छन्, मेडल ट्रफीका कुराहरू छन् आदि इत्यादि कुराहरूको लागि हामीहरू कि त लिबाङ कि त घोराई नै जानुपर्नेछ। के छ हाम्रो अध्यक्षज्यूको राय?
1: हत्तेरी सचिवज्यू, तपाईँ कुन दुनियाँमा हुनुहुन्छ भन्या? यति सानो कामको लागि पनि लिबाङ घोराही जानु पर्छ र भन्या?
0: अनि के त
1: यी सबै कामहरू त रोल्पाको सुलिचौरमा रहेको त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्टमा हुन्छ कि? यसको त सुनिल स्मृति गाउँपालिका तिन रुइनीबाङमा पनि शाखा पसल छ नि।
2: हाम्रा सेवाहरू प्रमाण पत्र, भिजिटिङ कार्ड, ब्याज कार्ड, मेडल ट्रफी, मायाको चिनो, आइडी कार्ड, बिल, भ्याट बिल तथा रसिद छपाई, टी सर्ट, गिलास, टोपी र प्लेटमा छपाई,
1: विभाग कार्ड, नाइलन तथा अटो छाप, होर्डिङ बोर्ड, साइन बोर्ड, वाल पेन्ट, सूचना पाटी, नेम प्लेट, डोर नेम प्लेट, शिलालेख र ताम्रा पत्र, जिमेल त्रिवेणी आर्ट्स @gmail.com, अफिसियल फेसबुक पेज त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, सुलिचौर को लागि सम्पर्क त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, सुनिल स्मृति गाउँपालिका 4 जिपरका नजिकै बस पार्क जाने बाटो रोल्पा, सम्पर्क मोबाइल नम्बर 98578-22310, रुइनीबाङका लागि सम्पर्क त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ फगाम जाने बाटो उपल्लो गल्ली रोल्पा, सम्पर्क मोबाइल नम्बर 98649-76955।
3: हा, कति सुन्दर मौसम! यो समयमा कतै घुम्न जान पाए त कति आनन्द हुन्थ्यो होला।
4: त्यही त मैले पनि अस्तिदेखि नै योजना बनाएको थिएँ, साँच्ची कतै घुम्न जाऊँ न।
0: हावातलमा कुरा गरेर मात्र हुँदैन नि साथीहरू, हामीहरू छजना बाइक छ, तिनवटा, त्यही माथि मेरो बाइकको कन्डिसन ठिक छैन, अस्तिदेखि बिग्रेर बसिरहेको छ, बर्सातको समय छ, बाइक भन्दा राम्रो त गाडी नै हुन्थ्यो होला, तर गाडी पनि छैन हामीसँग त।
1: तेरी साथीहरू किन चिन्ता गर्नुहुन्छ कि तपाईँहरूले? बाइक नै बनाउनु परे पनि, गाडी नै लोक्नु परे पनि, रोल्पाको लिबाङमा रहेको वेलकम वर्कसप छँदैछ नि, त्यहाँ त मोटरसाइकलहरू मर्मत गरिनुका साथै स्कर्पियो जस्ता राम्रा राम्रा गाडीको समेत सुविधा रहेको छ।
4: हाम्रा सेवाहरू,
1: हामी कहाँ सबै ब्रान्डका मोटरसाइकलहरू रिपेयरिङ गरिनुका साथै मोटरसाइकलमा लाग्ने कुनै पनि पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ र विवाह, व्रतबन्ध, बर्थडे पार्टी लगायत विभिन्न परियोजनामा घुमफिरका लागि गाडी रिजर्भको सुविधा रहेको छ। नोट, बाटैमा बाइक बिक्रे पनि हामीलाई सम्झनु होला, हामी सम्बन्धित ठाउँमा पुगेर तपाईँको समस्याको समाधान गर्नेछौ। प्रोप्राइटर रामु सलाद, सम्पर्क मोबाइल नम्बर 98449-77149। वेलकम वर्कसप, रोल्पा नगरपालिका 4, खाद्यटोल, रोल्पा।

0: झाडा पखाला जस्ता सरुवा रोगहरूबाट बचाउन खाना खुवाउनु र स्तनपान गराउनु अघि साबुन पानीले मिची मिची हात धोएर मात्र खुवाऊ।
1: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितमा जारी सन्देश।
2: कता हो भाइ, कतै नहेरी हिँडा छौ नि?
3: ओहो, स्वास्थ्य स्वयं सेविका दिदी नमस्ते है। तपाईँलाई थाहा छँदैछ श्रीमती सुत्केरी छन्, ज्वानो लिन बजारतिर हिँड्या।
2: सुत्केरीको स्याहार राम्रोसँग गर्नुपर्छ है भाइ। अनि बच्चालाई कस्तो छ नि, बिसिजी खोप लगाएको छ त?
3: छ दिदी, जन्मना साथ बिसिजी खोप लगाइदिएका छन् स्वास्थ्य संस्थामा। साँच्ची दिदी, यो बिसिजी खोप लगाएपछि के फाइदा हुन्छ?
2: बच्चालाई क्षयरोग लाग्न पाउँदैन।
3: ए, गजबै रहेछ नि बिसिजी खोप त। क्षयरोग लाग्नबाट बच्ने उपायहरू अरू पनि छन् कि स्वयंसेविका दिदी?
2: छन् नि, समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाई स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रामा पूरा अवधिसम्म औषधि खुवाएमा क्षयरोग फैलन पाउँदैन।
3: अनि
2: क्षयरोगका बिरामीहरूले खोक्दा हाच्यौँ गर्दा नाकमुख रुमालले छोप्नुपर्छ, यसो गरेमा क्षयरोग अरूलाई सर्न पाउँदैन। बुझ्यौ त?
3: बुझे दिदी।
4: क्षयरोग लाग्नबाट बस्ने उपायहरू गरौँ, निरोगी भई बाँचौँ।
1: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
2: कता हो भाइ, कतै नहेरी हिँडा छौ नि?
3: ओहो, स्वास्थ्य स्वयं सेविका दिदी नमस्ते है। तपाईँलाई थाहा छँदैछ श्रीमती सुत्केरी छन्, ज्वानो लिन बजारतिर हिँड्या।
2: सुत्केरीको स्याहार राम्रोसँग गर्नुपर्छ है भाइ। अनि बच्चालाई कस्तो छ नि, बिसिजी खोप लगाएको छ त?
3: छ दिदी, जन्मना साथ बिसिजी खोप लगाइदिएका छन् स्वास्थ्य संस्थामा। साँच्ची दिदी, यो बिसिजी खोप लगाएपछि के फाइदा हुन्छ?
2: बच्चालाई क्षयरोग लाग्न पाउँदैन।
3: ए, गजबै रहेछ नि बिसिजी खोप त। क्षयरोग लाग्नबाट बस्ने उपायहरू अरू पनि छन् कि स्वयंसेविका दिदी?
2: छन् नि, समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाई स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रामा पूरा अवधिसम्म औषधि खुवाएमा क्षयरोग फैलन पाउँदैन।
3: अनि
2: क्षयरोगका बिरामीहरूले खोक्दा हाच्यौँ गर्दा नाकमुख रुमालले छोप्नुपर्छ, यसो गरेमा क्षयरोग अरूलाई सर्न पाउँदैन। बुझ्यौ त?
3: बुझे दिदी।
4: क्षयरोग लाग्नबाट बस्ने उपायहरू गरौँ, निरोगी भई बाँचौँ।
1: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
5: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
6: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
5: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
6: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
5: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
6: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
7: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: ढोक गरे काका।
3: भाग्यमानी भएस। अनि त किन आएस त बाबु, घरतिरको खबर के छ नि?
8: सबै राम्रै छ काका, म त काकालाई घरमा लैजान आएको।
3: होइन, त के भन्दैछस् बाबु, म कुष्ठ प्रभावित मान्छे, तेरा आमा बाबाको विचार के छ अनि अरू मानिसहरूले के भन्ने हुन्?
8: परिवारका सबैको सल्लाह अनुसार म तपाईँलाई लिन आएको, अनि समुदायका मानिसहरूले पनि तपाईँलाई समुदायमा अरू सर नै बसेको हेर्न चाहेका छन् अहिले।
3: हो र बाबु?
8: हो काका, कुष्ठ प्रभावित व्यक्तिहरू पनि घर परिवार समुदायमा बसेर अरू सर हरेक क्रियाकलाप समान रूपले सहभागी भइराखेका छन्। तपाईँ हामी अब सँगै बस्नुपर्छ। जो हिनुस काका, घरका सबै परिवार तपाईँको बाटो हेरेर बसेका छन्।
3: घर परिवारमा आफू जन्मिएको समुदायमा बस्ने मेरो इच्छा पूरा हुने भयो बाबु, लजाऊ।
4: कुष्ठरोगका बिरामीहरूले घर परिवारमै बसेर उपचार गर्न सक्दछन्। कुष्ठरोगको कारणले असमर्थ तथा अङ्ग भङ्ग भएकाहरूले स्वास्थ्य संस्थामा सम्पर्क गरौँ।
9: कुष्ठ प्रभावितले पनि अन्य नागरिक सरह दैनिक क्रियाकलाप गर्न सक्दछन्। सामाजिक जीवन यापन गर्न पाउनु उनीहरूको नैसर्गिक अधिकार हो। उनीहरूलाई भेदभाव गर्नु कानुनी अपराध हो।
1: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
10: प्रिय सज्जनहरू, के तपाईले विचार गर्नुभएको छ?
11: एउटा रुख जो स्वयं आधी हुरी खडेरी शीत वर्षा सबै थोक सहेर पनि प्राणी जातिलाई सहारा दिन्छ र हाम्रो रक्षा गर्दछ। रुखको पात, फूल, फल, छाया, जरा, बोक्रा, सुगन्ध, चोप, मुना, कोइला सबै थोकले हाम्रो मनोकामना पूरा गरिरहेको छ।
10: आफ्नो धन, विवेक, बानी तथा कर्मद्वारा अरूको कल्याण गर्नु नै जीवनको सफलता हो। जुन कर्म एउटा रुखले गरिरहेको छ, तर हामी कति कृतज्ञ छौँ। आफ्नो जीवनको कल्याण गरिरहेको रुख काटिरहेका छौँ। निहित स्वार्थका लागि वन विनाश गरिरहेका छौँ। मानिसको लागि वन जङ्गल भन्दा ठुलो तीर्थ धाम अर्को कुनै छैन। त्यसैले आफ्नो घर वरिपरि रुख बिरुवा रोपौ, रोपिएका बिरुवाको संरक्षण गरौ।
12: वन जोगाऊ, पुण्य कमाऊ। डिभिजन वन कार्यालय, लिबाङ, रोल्पा।

0: बाल बालिकालाई जन्मने बित्तिकै 6 हप्ता, 10 हप्ता, 14 हप्ता, 9 महिना, 12 महिना र 15 महिना गरी 7 पटक खोप लगाउनु पर्दछ। खोप लगाउन जाँदा खोप कार्ड सँगै लैजानु होला। सबै खोप सकिएपछि पूर्ण खोपको कार्ड अवश्य लिनु होला।
1: खोप निशुल्क छ, खोपले जीवन रक्षा गर्छ र खोप सुरक्षित छ।
2: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।

0: तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो।
1: नाटुङके बेसै माया लागे कोक्डो जुङ हन्या मन्या लागे तर नातु रहन्द
2: फुट्टै जलवायु परिवर्तन ला सन्तुलित कायम दाया वातावरणीय दृष्टिकोण तुम व्याम महत्वपूर्ण भूमिका लिया हाब्रे तुम गे जम्मै मिले द रक्षे दाया है अन्त पर्यटन ल सहयोग दाया पानो जीविको उपार्जन ल टेवा सुक्ने पानो आका अरक मुया दान्त अवस्था ल नेपाल सरकार ए संरक्षित सूची ल सूचीकृत दाउसीले क्या जम्मै मिल्या द जंगल तुङ झुङ दान्दौ माय द जुगात्ने पानो
1: ओहो अन्द नङ चाहिँ हाब्रे तुङ जुगान्या हेन त लाग्यो नलिन्छन् लाग्यो नलिन्ने बाजु
2: कदा मलिङे आकालो लागि गे हाब्रे तुङ वासस्थान ल संरक्षण ल समस्या अन्द वन जंगल तुङ मिहिका जुगाङ्या वन संरक्षण अकिन्त मालिङ्गो निङ्गालो अन्द चोरी सिकारी जनावर तुङ जथाभावी ल माराइया आकालो चोरी सिकारी अतु कारण ए नङ न काका ए भ्या समय ज्याल ल हाल अचुङसी अलिउ अरकि उल्झ सचेत ले समुदाय रापी हाब्रेलो महत्व बारे ल सल्लाह अयु
1: ए हो र अनुगमन वन गस्ती वृक्षारोपण पोखरी निर्माण समुदाय ल अखिण्ड विद्यालय सचेतना कार्यक्रम आका जम
2: हाब्रे
1: तुङ जोगाड्ने त सहभागी आज
2: नातिनी
3: नानी खाना खाना आऊ हात धोयौ
4: धोइसके बाबा
3: त्यसरी पानीले मात्रै होइन नि नानी साबुन पानीले मिची मिची हात धुनु पर्छ जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ अनि मात्रै खाऊ
4: ढिला भइसक्यो
5: जति ढिलो भए पनि खाना खानु अघि खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ
3: हो त मैले भनेको मानेन आखिर आमाले नै भन्नु पर्यो होइन
5: त्यति मात्र होइन पानीको मुहान ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ त्यसले हाम्रो खानेपानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौँ
6: वर्षेनी झाडा पखला लगायतका सरसफाइको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: आजकल युगीतले के भाषा कुनै पहिला साथीहरू भन्न बित्तिकै ज्यान फालेर दौडिदिन्थ्यो बिहे गरेपछि त बुद्धिलाई छोड्नै सक्दैन यो पनि जैटिङ नै हुन्छ क्या
9: ए कस्तो चातेको हो कि हेर्नु न ठुलो डाई उहाँले त लास्टै नै भन्नुभयो कि मलाई
10: त्यही त उसले यस्तो कुराहरू जीवनमा भोगेकै छैन
8: के भोग्नु र ठुलो बिहे गर्न बित्तिकै आकाशै खस्ने त होइन लागेर पक्कै
10: हेर भाइहरू मलाई टेन्सन छ यार आजभोलि तिमीहरूको भाउजूले टिकटक बनाउँछे मान्छेहरू टिकटकमा लाइभ बस्ने बेला टिकटक बनाउने बेला राम्रा राम्रा गरगहनाहरू लगाएर बनाउने रहेछन् बस्ने रहेछन् अनि तिमीहरूको भाउजूले पनि त्यो देखेर मलाई चाहियो चाहियो चाहियो भनेर हैरान पारिरहेछ भने अब के गर्ने कहाँ गएर गहना बन्दिने भरपर्दो गहना पसल कहाँ छ अत्तो पत्तो छैन
8: यति कुरा म त के अट्किनु दाई छ त ऊ नयाँ दुला भर्खर भर्खर बिहे गरेको थाहा उसलाई उसले बिहे गर्दा कहाँ बनायो कसरी बनायो सोध्नु नि त्यसलाई ओ भन्दैन भन्ने दाईलाई
9: ए मेरो दाजु यति कुरामा किन चिन्ता लिनु भएको हो मैले बिहे गर्ने समयमा लिबाङमा रहेको न्यु रोल्पा सुनचाडी पसलबाट सबै आवश्यक गहनाहरू किनेको थिएँ तपाईँ पनि त्यहीँ जानुहोस् न राम्रो राम्रो गहनाहरू पाउने गर्दछ दाजु
8: हाम्रा सेवाहरू।
10: हामी कहाँ शुद्ध सुन चाँदीबाट अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टीका साथ तयार गरिनुका साथै पुरानो सुनसँग नयाँ साथ फेर पनि गरिन्छ।
2: प्रोप्राइटर हरि गौतम।
10: सम्पर्क मोबाइल नम्बर 9869828883 र 9828026042।
2: शुद्धता र विश्वासको अटुट सम्बन्ध।
10: न्यू रोल्पा सुन चाँदी पसल रोल्पा नगरपालिका 4 लिबाङ बीच बजार रोल्पा।
11: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
1: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
11: ओली नास्ता पसल। ओइ सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
1: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
12: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
11: मिन बहादुर ओली। सम्पर्क मोबाइल नम्बर 9768836758।
12: ओली नास्ता पसल रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
10: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
11: वाह, नास्ता होस् त यस्तो
1: कस्तो,
11: ओली नास्ता पसल जस्तो।
13: लगभग सबैजना आइसक्नुभयो, आजको वडास्तरको छलफल सुरु गरौँ हुन त।
14: हुन्छ हुन्छ।
13: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
14: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
15: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
14: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
13: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
14: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
15: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
14: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
13: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
8: थुल्लाई, गाउँमा सबैले खेतीपातीको काम सुरु गरिसके, तपाईँको त केही सुसारै देख्दिन। किन हो, यो साल खेतीपाती नै नगर्ने विचार गर्नुभयो कि के हो?
19: होइन नि कान्छा बाबु, मेरो त गोरु अस्ति नै के भएर मरो मरो हैरान भएको छ। अरू गोरु खोज्न गएको, गोरु पनि पाइँदैन, के गर्ने हो? म त बक्कै परेको छु तै बाबु।
8: ओहो थुल्लाई, तपाईँ हाम्रो समस्या भनेको यही हो कि अब जमुना कहाँदेखि कहाँ पुगिसक्यो। हामी भने अझै पनि त्यही हलो जोत्ने, त्यही गोरु नारेर जोत्ने कुरा गर्दैछौँ। अब त गोरु छाडेर हामीहरू अब ट्याक्टरतिर लाग्नु पर्यो। गोरुले दिनभरि लगाएर जोत्ने बारे ट्याक्टरले एक घन्टामै जति सकिन्छ त्यसै गरेर अब घाँस काट्नु पनि परेन अब त बजार जाने अनि ट्र्याक्टर लिएर जोत्नुहोस् त है
19: होइन बाबु यो ट्र्याक्टरले पनि जोत्छ र फेरि यो ट्र्याक्टर भन्ने कहाँ पाइन्छ नि
8: अब त्यो त चिन्तै नगर्नुहोस् न दाइ तपाईँ रोल्पा नगरपालिका दुई लिबाङमा रहेको रोल्पा मेसिनरी अदर एन्ड सप्लायर्समा गएपछि त यस्ता खेतबारी जोत्ने ट्र्याक्टर त हामी कति लिन सक्छौँ सक्छौँ नि
19: कस्तो काइन्दाको कुरा गरिस् नि बाबु मलाई त आजै गएर लिउ जस्तो लागिसक्यो म भोलि बिहान नै गएर लिनु पर्ला साँच्चै मेरो बाख्रोको खोर बनाउने छ खोर बनाउनको लागि काठ चिर्ने आरा किन्नु पर्ने थो पुरानो आरा भाँचिसक्यो अब कहाँ किन्ने होला के गर्ने होला यसको बारेमा पनि थाहा छ कि बाबुलाई बाबु त अलि धेरै लेखपट गरेका छौ
8: अब तपाईँ यसको बारेमा पनि चिन्तै नगर्नुहोस् न सिधै रोल्पा मेसिनरी अदर एन्ड सप्लायरमा जानुहोस् तपाईँको सबै समस्याको हल त्यतै हुन्छ यहाँ त सम्पूर्ण सिङ्गल फेस थ्री फेसका विद्युतीय सामान विभिन्न थरीका मोटर लिफ्ट खानेपानी लगायत सम्पूर्ण सामान कृषिजन्य सम्पूर्ण मेसिनरी सामान मिनी टिलर राइस मिल अन्य सबै दक्ष मिस्त्रीद्वारा होम डेलिभरीको व्यवस्था साथै सम्पूर्ण मेसिनरी सामान ग्यारेन्टीका साथ उपलब्ध पनि गराइन्छ नि
19: ओहो लौ बाबु उसो भए म भोलि बिहान नै गएर यो सबै मलाई चाहिने सामानहरू किनेर ल्याउनु पर्यो
8: अनि एउटा कुरा के दाइ रोल्पा मेसिनरी अदर एन्ड सप्लायरसित लिबाङमा मात्र नभएर सुलेजहरूको शाखाबाट पनि यी सम्पूर्ण सेवा सुविधाहरू दिँदै आइराखेको छ नि
20: प्रुफ राइटर गीताराम सिर्पाइली सम्पर्क मोबाइल नम्बर 9858751744 9135745096 9841971744 र 9748061043 एकपटक सेवा गर्ने मौका दिनुहोस् रोल्पा मेसिनरी अर्डर एन्ड सप्लायर्स सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा शाखा कार्यालय रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा
21: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध आफ्नो घर वरपर सधैँ सफा राखौ तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिनेर नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस् रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस् जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस् जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न जान्छ तसर्थ नगरपालिकाले तोकेको कानुनी दायरामा रहेर काम गर्नुहोस् तपाईँका सन्ततिहरू कतै मदिरा जन्ने लागु औषध दुर्व्यसनीमा फसेका त छैनन् उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउँदै सम्झाउने बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस् यदि अटेरी गरेमा कानुनी कारवाहीको लागि प्रक्रिया अगाडि बढाउनुहोस् स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर व्यापारी कर जग्गा तथा घरको कर फोहोरको शुल्क पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्
22: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्र गर्नुहोस् यदि व्यवस्था गरेमा जरिमाना समेत हुन सक्दछ वडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस् यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस् तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस् नगरपालिकाभित्र रहेका महत्त्वपूर्ण स्थान पर्यटकीय तथा धार्मिक क्षेत्रहरू जनयुद्ध स्मृति भ्यू टावर र गार्डन काली पोखरी गुरुङ गाउँ संग्रहालय तथा होमस्टे नगर संग्रहालय जमकोट जलजला पद यात्रा स्याकाई र ओखरेनी डाँडा होमस्टे गुरुङला मार्ग तथा बङ्करहरू दारबोध शहीद गेट खुमेल शहीद गेट लिबाङ टुडीखेल मारिचौर रङ्गशाला विभिन्न मन्दिरहरू संरक्षण प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस् खोलानाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्र जथाभावी फोहोर गर्ने काम नगरौ तपाईँ आफू पनि हिंसा नगर्नुहोस् यदि तपाईँको घर परिवारमा कुनै अपाञ्छित घटनाहरू भइरहेको छ समाजमा कुनै पनि अपराधिक गतिविधि भइरहेको छ कुनै पनि लैङ्गिक वा घरेलु हिंसा भइरहेको छ भने ओडा नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्तै खबर गर्नुहोस् सभ्य समाजको निर्माण गर्नुहोस् रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडापत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै पनि सुझाव वा गुनासो परेमा सम्बन्धित निकायको गुनासो पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
21: सुन्दर सभ्य र समृद्ध रूपा

0: न तातो चिसो खान दिन्छ।
1: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
0: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन जस्तै बाबु।
1: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे, तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
0: उसो भए म त्यतै जानु पर्ला, अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
1: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
2: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोली चौर, रोल्पा। सम्पर्क मोबाइल 98677467469 र 97093984099।

झरना संगीत प्राली सगौर प्रस्तुत गर्दछ आफ्नै कला संस्कृति अनि मौलिकता भित्र अडिक अमृत आचार्य माइला गुरुको लोक सांगीतिक कोशेली मेरो कोछारा।

0: सुफिक्स मदन को मौलिक लय तथा शब्द सृजना भित्र अमृत आचार्य माइला गुरु र शर्मिला गुरुङ को सुमधुर आवाज अडियो तथा भिडियो अब डिजिटल बजार मा।
1: यो मान्छे कहाँ गएछ? बिहानैदेखि बोलाएको बोलाइछु, आउँदैछ आउँदैछु त भन्छ, काम हरेछ, एक पटक फोन गरी हेर्नु पर्यो। ओइ कहाँ यति बेलासम्म आउँदै नआउने आउँदै नआउने, बिहान त्यति बेलादेखि आउँछु आउँछु भनेको मान्छे के भयो, किन दिला गरिरहेको?
2: हेर्न, म त चाँडै आउनुपर्छ भनेर बिहान 6 बजी हिँडेको नि, तर बाटोमा मेरो मोटरसाइकल बिग्रेर हैरान भएको छ। अब मसँग न कसै मिस्त्रीको नम्बर छ, न त कतै ग्यारेज छ, कहाँ जाने, के गर्ने, कसरी आउने, कस्तो चिन्तामा परे नि भन्या।
1: ल, यो जमानामा आएर पनि किन यति कुरामा अट्किरहेको? रुनिबाङमा रहेको हाम्रो सुनसरी मोटरसाइकल वर्कसपमा सबै समस्याको समाधान भइहाल्छ, त्यहीँ गएर बनाएर छिट्टो आउनु है।
3: हामी कहाँ विभिन्न प्रकारका मोटरसाइकलहरू रिपेयरिङ गरिनुका साथै मोटरसाइकलका अर्डर अनुसार सुपथ मूल्यमा पार्ट्सहरू पाइन्छ।
1: प्रोप्राइटर टिकाराम योगी, सम्पर्क मोबाइल नम्बर 97 42 59 23।
3: सुनसहरी मोटरसाइकल वर्कसप, सुनिल स्मृति, गाउँपालिका 3, रुइनीबाङ, बोडाचौर जाने बाटो, रोल्पा।
4: हानिकारक परम्परागत अभ्यास विरुद्ध सुनिल स्मृति गाउँपालिका सुलीचौर रोल्पा र इलाका प्रहरी कार्यालय सुलीचौर रोल्पाको सूचना।
3: हानिकारक परम्परागत कुरीति, कुसंस्कार र अन्धविश्वासजन्य विषय पुस्तान्तरण भई समाजमा लैङ्गिक हिंसा बढाउँदै गएको र यस्ता विषय सबै किसिमको विकासमा बाधक भएकाले समाजमा प्रचलित कुप्रथा र कुसंस्कारलाई अन्त्य गरी लैङ्गिक मैत्री समाजको निर्माण गर्न सबैले योगदान गरौ।
4: लिङ्गकै आधारमा गरिने कुनै पनि किसिमको हिंसा लैङ्गिक हिंसा हो। परिवार र समाजमा महिला र पुरुषको हैसियत, अस्तित्व र महत्त्व सम्मान छ। लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्नु गैर कानुनी कार्य हो।
3: महिनावारी महिलामा हुने नियमित र प्राकृतिक प्रक्रिया हो। यस्तो अवस्थामा कसैले पनि छुवाछुत र भेदभाव नगरौ।
4: महिनावारीको समयमा महिला तथा किशोरीहरूमा मानसिक र शारीरिक रूपमा केही परिवर्तन आउने र कमजोर महसुस हुने भएकोले पर्याप्त पोषणयुक्त खाना, आराम, सरसफाइको व्यवस्थापन र भावनात्मक सहयोग गरौ।
3: 20 वर्ष भन्दा कम उमेरको विवाह कानुनी र सामाजिक रूपले अपराध हो। बाल विवाह अन्त्य गरी छोरीको सशक्तिकरणमा सबैले मिलेर लागौ।
4: विवाहमा दाइजो दिनु र लिनु अपराध हो। छोरीलाई दाइजो होइन, आत्मनिर्भर बन्न उचित शिक्षा दिऊ।
3: दाइजोमा लगानी होइन, छोरीको उच्च शिक्षा र शिव विकासमा लगानी गरौ।
4: दाइजो प्रथा अनावश्यक आर्थिक बोझ हो, यस्तो प्रथालाई समाजबाट आजै बहिष्कार गरौ।
3: असत्य अपमानित विषय समाजमा कमजोर र असहाय व्यक्तिमाथि थुपारिने अमानवीय बोक्सी प्रथाको विरोध र अन्त्य गरौ।
4: समुदायमा अमानवीय कार्य भएमा निशुल्क फोन नम्बर नेपाल प्रहरी 100, बालबालिका खोज तलास केन्द्र 104, बालबालिका हेल्प लाइन नम्बर 198, राष्ट्रिय महिला आयोग महिला हिंसा सम्बन्धी उजुरी गर्न 11:45 फोन गरौ या नजिकैको प्रहरी कार्यालय, उडा कार्यालय र गाउँपालिकामा खबर गरौ।
3: सुनिल स्मृति गाउँपालिका सुलीचौर रोल्पा र इलाका प्रहरी कार्यालय सुलीचौर रोल्पा द्वारा जनहितमा जारी सन्देश।

0: समय। जय देश जय किसान सुपर पाउलिन नेपाली को शान।
1: लौ झर्नुस् झर्नुस् रुनीबाङ आइपुग्यो है हामी भाडा दिनुहोस् त सबैजनाले।
2: या खलासी भाइ पनि कस्तो भाडा भाडा गरेर बोलाउन लाइसक्यो मान्छेले, यहाँ भोकले हैरान बनाइसक्यो। तिम्रो भाडा कसले खाइदिन्छ र बरु सिकाइदिन यहाँ नास्ता खाने होटेल कहाँ छ?
1: ओहो मेरो दाई यसरी आवेगमा नआउनु न, तपाईँको माथितिर हेर्नु न, न्यू सुरुखेत एन्ड सुरबाङ होटेल लेखिएको ब्यानर देखिन्छ। त्यहाँ जानुभयो भने तपाईँले सोचे जस्तै खोजे जस्तै सबै परिकारका नास्ताहरू पाइन्छ, मजाले खानुहोला। तर मलाई भाडा भने दिनुहोस् है।
3: हाम्रा सेवाहरू,
2: हामी कहाँ सम्पूर्ण प्रकारका खाजा नास्ता र अदर अनुसार खानाको समेत व्यवस्था रहेको छ।
1: प्रोप्राइटर श्री कुमार रोका मगर, सम्पर्क मोबाइल नम्बर 97616159 र 98264649980।
3: न्यू सुर्खेत एन्ड सुरबाङ होटेल सुनिल स्मृति गाउँपालिका 3 जी पार्क रुनीबाङ रोल्पा।
2: लौ त साथीहरू, अब हाम्रो क्लबको वार्षिक उत्सवको सम्पूर्ण तयारी त लगभग लगभग सकियो। अब के चाहिँ बाँकी रह्यो भनेपछि वार्षिक उत्सवको लागि चाहिने हाम्रो जर्सीमा प्रिन्ट गर्नुपर्ने छ, प्रमाण पत्रका कुराहरू छन्, मेडल ट्रफीका कुराहरू छन् आदि इत्यादि कुराहरूको लागि हामीहरू कि त लिबाङ कि त घोराई नै जानुपर्ने छ। के छ हाम्रो अध्यक्षज्यूको राय?
1: हत्तेरी सचिवज्यू, तपाईँ कुन दुनियाँमा हुनुहुन्छ भने यति सानो कामको लागि पनि लिबाङ घोराही जानु पर्छ र भने?
2: अनि के त
1: यी सबै कामहरू त रोल्पाको सुलिचौरमा रहेको त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्टमा हुन्छ कि? यसको त सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङमा पनि शाखा पसल छ नि।
4: हाम्रा सेवाहरू, प्रमाण पत्र, भिजिटिङ कार्ड, ब्याज कार्ड, मेडल ट्रफी, मायाको चिनो, आइडी कार्ड, बिल, भ्याट बिल तथा रसिद छपाई, टी सर्ट, गिलास, टोपी र प्लेटमा छपाई,
1: विवाह कार्ड, नाइलन तथा अटो छाप, होर्डिङ बोर्ड, साइन बोर्ड, वाल पेन्ट, सूचना पाटी, नेम प्लेट, डोर नेम प्लेट, शिलालेख र ताम्रा पत्र, जिमेल trivenyarts@gmail.com, अफिसियल फेसबुक पेज त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, सुलिचौर लागि सम्पर्क त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, सुनिल स्मृति गाउँपालिका 4 जिपरका नजिकै बस पार्क जाने बाटो रोल्पा। सम्पर्क मोबाइल नम्बर 98578222310। रुइनीबाङका लागि सम्पर्क त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ फगाम जाने बाटो उपल्लो गल्ली रोल्पा। सम्पर्क मोबाइल नम्बर 98649576955।
5: हा, कति सुन्दर मौसम! यो समयमा कतै घुम्न जान पाए त कति आनन्द हुन्थ्यो होला।
6: त्यही त मैले पनि अस्तिदेखि नै योजना बनाएको थिएँ, साँच्ची कतै घुम्न जाम न।
2: हावातालमा कुरा गरेर मात्र हुँदैन नि साथीहरू, हामीहरू छ 6 बाइक छ, 3 त्यही माथि मेरो बाइकको कन्डिसन ठिक छैन, अस्तिदेखि बिग्रेर बसिरहेको छ, वर्षातको समय छ, बाइक भन्दा राम्रो त गाडी नै हुन्थ्यो होला, तर गाडी पनि छैन हामीसँग त।
1: तेरी साथीहरू किन चिन्ता गर्नुहुन्छ कि तपाईँहरूले? बाइक नै बनाउनु परे पनि, गाडी नै लोक्नु परे पनि, रोल्पाको लिबाङमा रहेको वेलकम वर्कसप छँदैछ नि, त्यहाँ त मोटरसाइकलहरू मर्मत गरिनुका साथै स्कर्पियो जस्ता राम्रा राम्रा गाडीको समेत सुविधा रहेको छ।
3: हाम्रा सेवाहरू,
1: हामी कहाँ सबै ब्रान्डका मोटरसाइकलहरू रिपेयरिङ गरिनुका साथै मोटरसाइकलमा लाग्ने कुनै पनि पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ र विवाह, व्रतबन्ध, बर्थडे पार्टी लगायत विभिन्न परियोजनमा घुमफिरका लागि गाडी रिजर्भको सुविधा रहेको छ। नोट, बाटैमा बाइक बिक्रे पनि हामीलाई सम्झनु होला, हामी सम्बन्धित ठाउँमा पुगेर तपाईँको समस्याको समाधान गर्नेछौ। प्रोप्राइटर रामु सलाद, सम्पर्क मोबाइल नम्बर 98449177149। वेलकम वर्कसप, रोल्पा नगरपालिका 4, खाद्य टोल, रोल्पा।

0: चाडा पखाला जस्ता सरुवा रोगहरूबाट बचाउन खाना खुवाउनु र स्तनपान गराउनु अघि साबुन पानीले मिची मिची हात धोएर मात्र खुवाऊ।
1: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितमा जारी सन्देश।
2: ढोक गरे काका,
3: भाग्यमानी भएस। अनि त किन आएस त बाबु, घरतिरको खबर के छ नि?
2: सबै राम्रै छ काका, म त काकालाई घरमा लैजान आएको।
3: होइन, त के भन्दैछस् बाबु? म कुष्ठ प्रभावित मान्छे, तेरा आमा बाबाको विचार के छ अनि अरू मानिसहरूले के भन्ने हुन्?
2: परिवारका सबैको सल्लाह अनुसार म तपाईँलाई लिन आएको, अनि समुदायका मानिसहरूले पनि तपाईँलाई समुदायमा अरू सर नै बसेको हेर्न चाहेका छन् अहिले।
3: हो र बाबु?
2: हो काका, कुष्ठ प्रभावित व्यक्तिहरू पनि घर परिवार समुदायमा बसेर अरू सर हरेक क्रियाकलाप समान रूपले सहभागी भइराखेका छन्। तपाईँ हामी अब सँगै बस्नुपर्छ। जो हिनुस काका, घरका सबै परिवार तपाईँको बाटो हेरेर बसेका छन्।
3: घर परिवारमा आफू जन्मिएको समुदायमा बस्ने मेरो इच्छा पूरा हुने भयो बाबु, लजाऊ।
4: कुष्ठरोगका बिरामीहरूले घर परिवारमै बसेर उपचार गर्न सक्दछन्। कुष्ठरोगको कारणले असमर्थ तथा अङ्ग भङ्ग भएकाहरूले स्वास्थ्य संस्थामा सम्पर्क गरौँ।
5: कुष्ठ प्रभावितले पनि अन्य नागरिक सरह दैनिक क्रियाकलाप गर्न सक्दछन्। सामाजिक जीवन यापन गर्न पाउनु उनीहरूको नैसर्गिक अधिकार हो। उनीहरूलाई भेदभाव गर्नु कानुनी अपराध हो।
0: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।

0: प्रिय सज्जनहरू, के तपाईले विचार गर्नु भएको छ?
1: एउटा रुख जो स्वयं आदि हुरी खडेरी शीत वर्षा सबै थोक सहेर पनि प्राणी जातिलाई सहारा दिन्छ र हाम्रो रक्षा गर्दछ। रुखको पात, फूल, फल, छाया, जरा, बोक्रा, सुगन्ध, चोप, मुना, कोइला सबै थोकले हाम्रो मनोकामना पूरा गरिरहेको छ।
0: आफ्नो धन, विवेक, बानी तथा कर्म द्वारा अरूको कल्याण गर्नु नै जीवनको सफलता हो। जुन कर्म एउटा रुखले गरिरहेको छ, तर हामी कति कृतज्ञ छौँ। आफ्नो जीवनको कल्याण गरिरहेको रुख काटिरहेका छौँ। निहित स्वार्थका लागि वन विनाश गरिरहेका छौँ। मानिसको लागि वन जंगल भन्दा ठुलो तीर्थ धाम अर्को कुनै छैन। त्यसैले आफ्नो घर वरिपरि रुख बिरुवा रोपौ, रोपिएका बिरुवाको संरक्षण गरौ।
2: वन जोगाऊ, पुण्य कमाऊ। डिभिजन वन कार्यालय, लिबाङ, रोल्पा।

0: बाल बालिकालाई जन्मने बित्तिकै 6 हप्ता 10 हप्ता 14 हप्ता 9 महिना 12 महिना र 15 महिना गरी 7 पटक खोप लगाउनु पर्दछ। खोप लगाउन जाँदा खोप कार्ड सँगै लैजानु होला। सबै खोप सकिएपछि पूर्ण खोपको कार्ड अवश्य लिनु होला।
1: खोप निशुल्क छ, खोपले जीवन रक्षा गर्छ र खोप सुरक्षित छ।
2: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
3: तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो।
4: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ।

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाउँ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नाटुङ्के बेसै माया लागे, कोक्डो जुङ हन्या मन्या लागे, तर नातु रहँदा
3: फुट्टै जलवायु परिवर्तन ला सन्तुलित कायम दाया वातावरणीय दृष्टिकोण तुङ व्याम महत्वपूर्ण भूमिका लिया हाब्रा तुङ गे जम्मै मिले द रक्षा दाया है अन्त पर्यटन ल सहयोग दाया पानो जीविको पार्जन ल टेवा सुक्निया पानो आका अरक मुहिया दान्त अवस्था लले आका तुङ नेपाल सरकार ए संरक्षित सूची ल सूचीकृत दाउसीले क्या जम्मै मिल्या द जंगल तुङ झुङ दान्दौ माय द जुगात्न्या पानो
2: ओहो अन्द नङ चाहिँ हाम्रो तुङ जुगान्या हेन त लाग्यो नलिन्छन् लाग्यो नलिने बाजु
3: कदा मलिङे आकालो लागि कि हाम्रो तुङ बासस्थान ल संरक्षण ला समस्या अन्त वन जंगल तुङ मिहिका जुगाङ्या वन संरक्षण अखिन्त मालिङ्गो निङ्गालो अन्त चोरी सिकारी जनावर तुङ जथाभावी ल माराइया आकालो चोरी सिकारी अदु कारण ए नङ काका ए भ्या समय ज्याल ल हाल अचुङसिउ लिउ अरकि उल्ज सचेतले समुदाय राफी हाब्रेलो महत्व बारे ल सल्लाह अयु
2: ए हो र अनुगमन वन गस्ती वृक्षारोपण पोखरी निर्माण समुदाय ल अखिन्द विद्यालय सचेतना कार्यक्रम आका जम्मै हाप्रे संरक्षण लोज हो बाजु
3: नातिनी हाप्रे लो बासस्थान जोगात्न्या वाक माङ्ची नका पोला अरू जम्मै जनावर रातुङपी जोगात्न्या पानो
2: बाजु अब खिन गापी धारिया तरिका ए हाप्रे तुङ जोगात्न्या त सहभागी आजयङ
3: स्याबास न्यामी नातिनी
4: नानी खाना खाना आऊ
5: लाउ दिनुस
4: हात धोयौ
5: धोइसके बाबा
4: त्यसरी पानीले मात्रै होइन नि नानी साबुन पानीले मिची मिची हात धुनु पर्छ जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ अनि मात्रै खाऊ
5: ढिला भइसक्यो
6: जति ढिलो भए पनि खाना खानु अघि खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ
4: हो त मैले भनेको मानेन आखिर आमाले नै भन्नु पर्यो होइन
6: त्यति मात्र होइन पानीको मुहान ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ त्यसले हाम्रो खानेपानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौँ
7: वर्षेनी झाडा पखला लगायतका सरसफाइको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: साहस नेपाल र सुनिल स्मृति गाउँपालिकाको मानसिक स्वास्थ्य सम्बन्धी सूचना मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या जो कोहीलाई जति बेला पनि हुन सक्छ यो रोग उपचार तथा परामर्श गरे अरू रोग जस्तै निको हुन्छ त्यसैले आत्तिने चिन्तित हुने बिना कारण डराउने एक्लै बस्ने हरेक विषयमा रुचि नहुने निन्द्रा तथा खानपानमा गडबडी हुने तनाव महसुस भइरहने पटक पटक बेहोस हुने सामाजिक कार्यमा सहभागी हुन मन नलाग्ने आत्महत्या सम्बन्धी सोचाइ तथा प्रयास आदि लक्षण देखिएमा आफ्नो नजिकको स्वास्थ्य संस्थामा गई उपचार तथा परामर्श सेवा लिने गरौ कहीँ कतै यस्तो समस्या देखिएमा परिवार र छरछिमेक मिलेर परामर्श र उपचार गर्नमा सहयोग गरौ अत स्टोम फाउन्डेसनको आर्थिक सहयोगमा सुनिल स्मृति गाउँपालिकाको समन्वय र सहकार्यमा सञ्चालित उत्थानशील समुदाय विकासका लागि समावेशी जीविकोपार्जन तथा शिक्षा सबलीकरण बिलिप कार्यक्रम सञ्चालन भइरहेका 1, 3, 5 र 6 नम्बर ओडाका बिरामीहरूले सम्बन्धित ओडा मनोसामाजिक परामर्श सेवा लिन सक्नुहुनेछ परामर्श सेवाका लागि सम्पर्क मोबाइल नम्बर 97446 84400 सुहास नेपाल र सुनिल स्मृति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
11: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
10: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
11: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
10: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
11: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
10: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।

0: आजकलको तले के भाषा कुनै पहिला साथीहरू भन्न बित्तिकै ज्यान फालेर दौडिन्थ्यो। बिहे गरेपछि त बुद्धिलाई छोड्नै सक्दैन। यो पनि जैटिङ नै हुन्छ क्या?
1: ए कस्तो चातेको हो कि, हेर्नु न ठुलो दाइ, उहाँले त लास्टै नै भन्नुभयो कि मलाई।
2: त्यही त, उसले यस्तो कुराहरू जीवनमा भोगेकै छैन।
0: के भोग्नु र ठुलो, बिहे गर्न बित्तिकै आकाशै खस्ने त होइन लागेर पक्कै।
2: हेर भाइहरू, मलाई टेन्सन छ यार। आजभोलि तिमीहरूको भाउजूले टिकटक बनाउँछ, मान्छेहरू टिकटकमा लाइभ बस्ने बेला टिकटक बनाउने बेला राम्रा राम्रा गरगहनाहरू लगाएर बनाउने रहेछन्, बस्ने रहेछन्। अनि तिमीहरूको भाउजूले पनि त्यो देखेर मलाई चाहियो चाहियो चाहियो भनेर हैरान पारिरहेछ भने अब के गर्ने, कहाँ गएर गहना बनिदिने, भरपर्दो गहना पसल कहाँ छ, अत्तो पत्तो छैन।
0: यति कुरामा त के अट्किनु दाइ, छ त ऊ नयाँ दुला, भर्खर भर्खर बिहे गरेको, थाहा नि उसलाई, उसले बिहे गर्दा कहाँ बनायो कसरी बनायो सोध्नु नि त्यसलाई। ओ भन्दैन भन्ने दाइलाई।
1: ए मेरो दाजु, यति कुरामा किन चिन्ता लिनु भएको? मैले बिहे गर्ने समयमा लिबाङमा रहेको न्यु रोल्पा सुनचाडी पसलबाट सबै आवश्यक गहनाहरू किनेको थिए। तपाईँ पनि त्यहीँ जानुहोस् न, राम्रो राम्रो गहनाहरू पाउने गर्दछ दाजु।
0: हाम्रा सेवाहरू,
2: हामी कहाँ शुद्ध सुनचान्दीबाट अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टीका साथ तयार गरिनुका साथै पुरानो सुनसँग नयाँ साटफेर पनि गरिन्छ।
1: प्रोप्राइटर हरि गौतम।
2: सम्पर्क मोबाइल नम्बर 9899828883 र 9928026042।
1: शुद्धता र विश्वासको अटुट सम्बन्ध,
2: न्यू रोल्पा सुनचान्दी पसल, रोल्पा नगरपालिका 4, लिबाङ, बिच बजार, रोल्पा। Rolpa.

0: एनआइसी एसियामा बैंक गरौं।
1: बैंक पनि साथी पनि राम्रो पनि हाम्रो पनि
2: हैन सन्ध्या, बल्ल बल्ल लिबान बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
3: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
2: ओली नास्ता पसल, ओए सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
3: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
4: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
2: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
4: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2, पिपल चौतारा, लिबाङ रोल्पा।
5: नोट, विगत लामो समयदेखि होटेल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
2: वाह, नास्ता होस् त यस्तो ओली नास्ता पसल जस्तो।
6: थुल्लाई, गाउँमा सबैले खेतीपातीको काम सुरु गरिसके, तपाईँको त केही सुसारै देख्दिनँ। किन हो, यो साल खेतीपाती नै नगर्ने विचार गर्नुभयो कि के हो?
7: होइन नि कान्छा बाबु, मेरो त गोरु अस्ति नै के भएर मरो मरो हैरान भएको छ। अरू गोरु खोज्न गएको, गोरु पनि पाइँदैन, के गर्ने हो? म त बक्कै परेको छु तै बाबु।
6: ओहो थुल्लाई, तपाईँ हाम्रो समस्या भनेको यही हो कि अब जमुना कहाँदेखि कहाँ पुगिसक्यो। हामी भने अझै पनि त्यही हलो जोत्ने, त्यही गोरु नारेर जोत्ने कुरा गर्दैछौँ। अब त गोरु छाडेर हामीहरू अब ट्याक्टरतिर लाग्नु पर्यो। गोरुले दिनभरि लगाएर जोत्ने बारे ट्याक्टरले एक घन्टामै जति सकिन्छ, त्यसै गरेर अब घाँस काट्नु पनि परेन। अब त बजार जाने अनि ट्याक्टर लिएर जोत्नुहोस् है।
7: होइन बाबु, यो ट्याक्टरले पनि जोत्छ र फेरि यो ट्याक्टर भन्ने कहाँ पाइन्छ नि?
6: अब त्यो त चिन्तै नगर्नुहोस् न दाई तपाईँ। रोल्पा नगरपालिका 2 लिबाङमा रहेको रोल्पा मेसिनरी अदर एन्ड सप्लायर्समा गएपछि त यस्ता खेतबारी जोत्ने ट्याक्टर त हामी कति लिन सक्छौँ सक्छौँ नि।
7: कस्तो काइन्दाको कुरा गरिस् नि बाबु, मलाई त आजै गएर लिउ लिउ जस्तो लागिसक्यो। म भोलि बिहान नै गएर लिनु पर्ला। साँच्चै मेरो बाख्रोको खोर बनाउने छ, खोर बनाउनको लागि काठ चिर्ने आरा किन्नु पर्ने थो, पुरानो आरा भाँचिसक्यो। अब कहाँ किन्ने होला, के गर्ने होला, यसको बारेमा पनि थाहा छ कि बाबुलाई? बाबु त अलि धेरै लेखपट गरेका छौ।
6: अब तपाईँ यसको बारेमा पनि चिन्तै नगर्नुहोस् न, मेसिनरी अदर एन्ड सप्लायरमा जानुहोस्, तपाईँको सबै समस्याको हल त्यतै हुन्छ। यहाँ त सम्पूर्ण सिङ्गल फेस, थ्री फेसका विद्युतीय सामान, विभिन्न थरीका मोटर लिफ्ट, खानेपानी लगायत सम्पूर्ण सामान, कृषिजन्य सम्पूर्ण मेसिनरी सामान, मिनी टिलर, राइस मिल, अन्य सबै दक्ष मिस्त्रीद्वारा होम डेलिभरीको व्यवस्था, साथै सम्पूर्ण मेसिनरी सामान ग्यारेन्टीका साथ उपलब्ध पनि गराइन्छ नि।
7: ओहो लौ बाबु, उसो भए म भोलि बिहान नै गएर यो सबै मलाई चाहिने सामानहरू किनेर ल्याउनु पर्यो।
6: अनि एउटा कुरा के दाइ, रोल्पा मेसिनरी अर्डर एन्ड सप्लायरसित लिबाङमा मात्र नभएर सुलेजहरूको शाखाबाट पनि यी सम्पूर्ण सेवा सुविधाहरू दिँदै आइराखेको छ नि।
5: प्रुफ राइटर गीताराम सिर्पाइली, सम्पर्क मोबाइल नम्बर 9857851744, 9115745496, 9841197744 र 9748001643। एकपटक सेवा गर्ने मौका दिनुहोस्। रोल्पा मेसिनरी अर्डर एन्ड सप्लायर्स, सुनिल स्मृति, गाउँपालिका 4, सुलिचौर रोल्पा, शाखा कार्यालय रोल्पा नगरपालिका 2, बीच बजार, लिबाङ रोल्पा।
8: अनि बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
2: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
8: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खाना दिन्छ न तातो चिसो खाना दिन्छ।
2: ए बाजी पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो बाथ्यो, त्यही माथि किराले दाँत सका पारिदिया थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
8: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन्छ जस्तै बाबु?
2: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाइ दाँतको सफल उपचार गरिन्छ नि।
8: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
2: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
5: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोली चौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093998409।
9: ए बाबु, अँध्यारो छ।

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: यो मान्छे कहाँ गएछ, बिहानैदेखि बोलाएको बोलाइछु, आउँदैछु त भन्छ, कामहरू छ, एक पटक फोन गरी हेर्नु पर्यो। ओइ कहाँ यति बेलासम्म आउँदैन आउने आउँदैन आउने, बिहान त्यति बेलादेखि आउँछु आउँछु भनेको मान्छे के भयो, किन दिला गरिरहेको?
1: हेर्न, म त चाँडै आउनुपर्छ भनेर बिहान 6 बजी हिँडेको नि, तर बाटोमा मेरो मोटरसाइकल बिग्रेर हैरान भएको छ। अब मसँग न कसै मिस्त्रीको नम्बर छ, न त कतै ग्यारेज छ, कहाँ जाने, के गर्ने, कसरी आउने, कस्तो चिन्तामा परे नि भन्या।
0: ल, यो जमानामा आएर पनि किन यति कुरामा अटकिरहेको? रुनिबाङमा रहेको हाम्रो सुनसरी मोटरसाइकल वर्कसपमा सबै समस्याको समाधान भइहाल्छ, त्यहीँ गएर बनाएर छिट्टो आउनु है।
2: हामी
1: कहाँ विभिन्न प्रकारका मोटरसाइकलहरू रिपेयरिङ गरिनुका साथै मोटरसाइकलका अर्डर अनुसार सुपथ मूल्यमा पार्ट्सहरू पाइन्छ।
0: प्रोप्राइटर टिकाराम योगी, सम्पर्क मोबाइल

0: मोबाइल नम्बर 97 42 59 23।
1: सुनसहरी मोटरसाइकल वर्कसप सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ बडाचौर जाने बाटो रोल्पा।
2: हानिकारक परम्परागत अभ्यास विरुद्ध सुनिल स्मृति गाउँपालिका सुलीचौर रोल्पा र इलाका प्रहरी कार्यालय सुलीचौर रोल्पाको सूचना।
1: हानिकारक परम्परागत कुरीति कुसंस्कार र अन्धविश्वासजन्य विषय पुस्तान्तरण भई समाजमा लैङ्गिक हिंसा बढाउँदै गएको र यस्ता विषय सबै किसिमको विकासमा बाधक भएकाले समाजमा प्रचलित कुप्रथा र कुसंस्कारलाई अन्त्य गरी लैङ्गिक मैत्री समाजको निर्माण गर्न सबैले योगदान गरौ।
2: लिङ्गकै आधारमा गरिने कुनै पनि किसिमको हिंसा लैङ्गिक हिंसा हो। परिवार र समाजमा महिला र पुरुषको हैसियत, अस्तित्व र महत्त्व सम्मान छ। लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्नु गैर कानुनी कार्य हो।
1: महिनावारी महिलामा हुने नियमित र प्राकृतिक प्रक्रिया हो। यस्तो अवस्थामा कसैले पनि छुवाछुत र भेदभाव नगरौ।
2: महिनावारीको समयमा महिला तथा किशोरीहरूमा मानसिक र शारीरिक रूपमा केही परिवर्तन आउने र कमजोर महसुस हुने भएकोले पर्याप्त पोषणयुक्त खाना, आराम, सरसफाइको व्यवस्थापन र भावनात्मक सहयोग गरौ।
1: 20 वर्षभन्दा कम उमेरको विवाह कानुनी र सामाजिक रूपले अपराध हो। बालविवाह अन्त्य गरी छोरीको सशक्तिकरणमा सबैले मिलेर लागौ।
2: विवाहमा दाइजो दिनु र लिनु अपराध हो। छोरीलाई दाइजो होइन आत्मनिर्भर बन्न उचित शिक्षा दिऊ।
1: दाइजोमा लगानी होइन छोरीको उच्च शिक्षा र शिव विकासमा लगानी गरौ।
2: दाइजो प्रथा अनावश्यक आर्थिक बोझ हो। यस्तो प्रथालाई समाजबाट आजै बहिष्कार गरौ।
1: असत्य अपमानित विषय समाजमा कमजोर र असहाय व्यक्तिमाथि थुपारिने अमानवीय बोक्सी प्रथाको विरोध र अन्त्य गरौ।
2: समुदायमा अमानवीय कार्य भएमा निशुल्क फोन नम्बर नेपाल प्रहरी 100, बालबालिका खोज तलास केन्द्र 104, बालबालिका हेल्पलाइन नम्बर 198, राष्ट्रिय महिला आयोग महिला हिंसा सम्बन्धी उजुरी गर्न 11:45 फोन गरौ या नजिकैको प्रहरी कार्यालय, उडा कार्यालय र गाउँपालिकामा खबर गरौ।
1: सुनिल स्मृति गाउँपालिका सुलीचौर रोल्पा र इलाका प्रहरी कार्यालय सुलीचौर रोल्पाद्वारा जनहितमा जारी सन्देश।
3: लौ झर्नु झर्नुस् रुनीबाङ आइपुग्यौँ है हामी, भाडा दिनुहोस् त सबैजनाले।
0: यहाँ खलासी भाइ पनि कस्तो भाडा भाडा गरेर बोलान लगाइसक्यो, मान्छेले यहाँ भोकले हैरान बनाइसक्यो। तिम्रो भाडा कसले खाइदिन्छ र बरु सिकाइदिन, यहाँ नास्ता खाने होटल कहाँ छ?
3: ओहो मेरो दाई, यसरी आवेगमा नआउनु न। तपाईँको माथितिर हेर्नु न, न्यू सुरुखेत एन्ड सुरबाङ होटेल लेखिएको ब्यानर देखिन्छ। त्यहाँ जानुभयो भने तपाईँले सोचे जस्तै खोजे जस्तै सबै परिकारका नास्ताहरू पाइन्छ, मजाले खानुहोला। तर मलाई भाडा भने दिनुहोस् है।
4: हाम्रा सेवाहरू,
0: हामी कहाँ सम्पूर्ण प्रकारका खाजा नास्ता र अदर अनुसार खानाको समेत व्यवस्था रहेको छ।
3: प्रोप्राइटर श्री कुमार रोका मगर, सम्पर्क मोबाइल नम्बर 97616 59 159 र 98264 64 980।
4: न्यू सुर्केट एन्ड सुरबाङ होटेल सुनिल स्मृति गाउँपालिका 3 जी पार्क रुनीबाङ रोल्पा।
0: लौ त साथीहरू, अब हाम्रो क्लबको वार्षिक उत्सवको सम्पूर्ण तयारी त लगभग लगभग सकियो। अब के चाहिँ बाँकी रह्यो भनेपछि वार्षिक उत्सवको लागि चाहिने हाम्रो जर्सीमा प्रिन्ट गर्नुपर्ने छ, प्रमाण पत्रका कुराहरू छन्, मेडल ट्रफीका कुराहरू छन् आदि इत्यादि कुराहरूको लागि हामीहरू कि त लिबाङ कि त घोराई नै जानुपर्ने छ। के छ हाम्रो अध्यक्षज्यूको राय?
3: हत्तेरी सचिवज्यू, तपाईँ कुन दुनियाँमा हुनुहुन्छ भन्या? यति सानो कामको लागि पनि लिबाङ घोराही जानुपर्छ र भन्या?
0: अनि के त
3: यी सबै कामहरू त रोल्पाको सुलीचौरमा रहेको त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्टमा हुन्छ कि? यसको त सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङमा पनि शाखा पसल छ नि।
5: हाम्रा सेवाहरू प्रमाण पत्र, भिजिटिङ कार्ड, ब्याज कार्ड, मेडल ट्रफी, मायाको चिनो, आइडी कार्ड, बिल, भ्याट बिल तथा रसिद छपाई, टी सर्ट, गिलास, टोपी र प्लेटमा छपाई,
3: विवाह कार्ड, नाइलन तथा अटो छाप, होर्डिङ बोर्ड, साइन बोर्ड, वाल पेन्ट, सूचना पाटी, नेम प्लेट, डोर नेम प्लेट, शिलालेख र ताम्रा पत्र, जिमेल त्रिवेणी आर्ट्स @gmail.com, अफिसियल फेसबुक पेज त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट सुलीचौरको लागि लागि सम्पर्क त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट सुनिल स्मृति गाउँपालिका 4 जिबरका नजिकै बस पार्क जाने बाटो रोल्पा। सम्पर्क मोबाइल नम्बर 98578222310। रुइनी बाङका लागि सम्पर्क त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट सुनिल स्मृति गाउँपालिका 3 रुइनी बाङ फगाम जाने बाटो उपल्लो गल्ली रोल्पा। सम्पर्क मोबाइल नम्बर 98649576955। आहा, कति सुन्दर मौसम। यो समयमा कतै घुम्न जान पाए त कति आनन्द हुन्थ्यो होला।
4: त्यही त मैले पनि अस्तिदेखि नै योजना बनाएको थिएँ। साँच्ची कतै घुम्न जाऊँ न।
0: हावातलमा कुरा गर्न मात्र हुँदैन नि साथीहरू। हामीहरू छजना बाइक छ, तिनवटा। त्यही माथि मेरो बाइकको कन्डिसन ठिक छैन, अस्तिदेखि बिग्रेर बसिरहेको छ। बर्सातको समय छ, बाइकभन्दा राम्रो त गाडी नै हुन्थ्यो होला, तर गाडी पनि छैन हामीसँग त।
3: तेरी साथीहरू किन चिन्ता गर्नुहुन्छ कि तपाईँहरूले? बाइक नै बनाउनु परे पनि, गाडी नै लोक्नु परे पनि, रोल्पाको लिबाङमा रहेको वेलकम वर्कसप छँदै छ नि। त्यहाँ त मोटरसाइकलहरू मर्मत गरिनुका साथै स्कर्पियो जस्ता राम्रा राम्रा गाडीको समेत सुविधा रहेको छ।
4: हाम्रा सेवाहरू,
3: हामी कहाँ सबै ब्रान्डका मोटरसाइकलहरू रिपेयरिङ गरिनुका साथै मोटरसाइकलमा लाग्ने कुनै पनि पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ र विवाह व्रतबन्ध बर्थडे पार्टी लगायत विभिन्न परियोजनमा घुमफिरका लागि गाडी रिजर्भको सुविधा रहेको छ। नोट, बाटैमा बाइक बिक्रे पनि हामीलाई सम्झनु होला, हामी सम्बन्धित ठाउँमा पुगेर तपाईँको समस्याको समाधान गर्नेछौ। प्रोप्राइटर रामु सलाद, सम्पर्क मोबाइल नम्बर 98449177149। वेलकम वर्कसप, रोल्पा नगरपालिका 4, खाद्य टोल, रोल्पा।

0: झाडा पखाला जस्ता सरुवा रोगहरूबाट बचाउन खाना खुवाउनु र स्तनपान गराउनु अघि साबुन पानीले मिची मिची हात धोएर मात्र खुवाऊ।
1: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितमा जारी सन्देश।
2: कता हो भाइ, कतै नहेरी हिँडा छौ नि।
3: ओहो, स्वास्थ्य स्वयं सेविका दिदी नमस्ते है। तपाईँलाई थाहा छँदैछ श्रीमती सुत्केरी छन्, ज्वानो लिन बजारतिर हिँड्या।
2: सुत्केरीको स्याहार राम्रोसँग गर्नुपर्छ है भाइ। अनि बच्चालाई कस्तो छ नि, बिसिजी खोप लगाएको छ त?
3: छ दिदी, जन्मना साथ बिसिजी खोप लगाइदिएका छन् स्वास्थ्य संस्थामा। साँच्ची दिदी, यो बिसिजी खोप लगाएपछि के फाइदा हुन्छ?
2: बच्चालाई क्षय रोग लाग्न पाउँदैन।
3: ए, गजबै रहेछ नि बिसिजी खोप त। क्षय रोग लाग्नबाट बच्ने उपायहरू अरू पनि छन् कि स्वयं सेविका दिदी?
2: छन् नि, समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाई स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रामा पूरा अवधिसम्म औषधि खुवाएमा क्षय रोग फैलन पाउँदैन।
3: अनि
2: क्षय रोगका बिरामीहरूले खोक्दा हाच्यौँ गर्दा नाक मुख रुमालले छोप्नु पर्छ, यसो गरेमा क्षय रोग अरूलाई सर्न पाउँदैन। बुझ्यौ त?
3: बुझे दिदी।
4: क्षय रोग लाग्नबाट बस्ने उपायहरू गरौँ, निरोगी भई बाँचौँ।
1: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।

0: ढोक गरे काका।
1: भाग्यमानी भएस। अनि त किन आइस् त बाबु, घरतिरको खबर के छ नि?
0: सबै राम्रै छ काका, म त काकालाई घरमा लैजान आएको।
1: होइन, त के भन्दैछस् बाबु? म कुष्ठ प्रभावित मान्छे, तेरा आमा बाबाको विचार के छ अनि अरू मानिसहरूले के भन्ने हुन्?
0: परिवारका सबैको सल्लाह अनुसार म तपाईँलाई लिन आएको, अनि समुदायका मानिसहरूले पनि तपाईँलाई समुदायमा अरू सर नै बसेको हेर्न चाहेका छन् अहिले।
1: हो र बाबु?
0: हो काका, कुष्ठ प्रभावित व्यक्तिहरू पनि घर परिवार समुदायमा बसेर अरू सर हरेक क्रियाकलापमा समान रूपले सहभागी भइराखेका छन्। तपाईँ हामी अब सँगै बस्नु पर्छ। जो हिनुस काका, घरका सबै परिवार तपाईँको बाटो हेरेर बसेका छन्।
1: घर परिवारमा आफू जन्मिएको समुदायमा बस्ने मेरो इच्छा पूरा हुने भयो बाबु, लजाऊ।
2: कुष्ठरोगका बिरामीहरूले घर परिवारमै बसेर उपचार गर्न सक्दछन्। कुष्ठरोगको कारणले असमर्थ तथा अङ्ग भङ्ग भएकाहरूले स्वास्थ्य संस्थामा सम्पर्क गरौँ।
3: कुष्ठ प्रभावितले पनि अन्य नागरिक सरह दैनिक क्रियाकलाप गर्न सक्दछन्। सामाजिक जीवन यापन गर्न पाउनु उनीहरूको नैसर्गिक अधिकार हो। उनीहरूलाई भेदभाव गर्नु कानुनी अपराध हो।
4: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
5: ओइ सुन्न भरत, आज भोलि तलाई के भाषा भनेको? सधैँ निराश देखिन्छस्।
6: के हुनु यार, तनाव छ मलाई। गर्लफ्रेन्डले बिहे गरौँ भनेर मरिहत्ते गरेको छ। भने जस्तो चाहे जस्तो गरगहना पनि चाहिने रहेछ। कहाँ किन्ने, कहाँ बनाउने, अलमलमा छु भन्या म।
5: हत्तेरी, यति सानसानो कुरामा पनि चिन्ता लिएर बस्नु पर्छ र भन्या? सुनचान्दी पसलहरू थुप्रै छन् त।
6: ए हो र, ल त्यसो भए तैँले देखेको पसल चाहिँ कुन हो? लौलो भन भन, म पनि त्यही बाटो बनाउनु पर्यो क्या? कस्तो समस्या परिराखेको छ?
5: अब गरगहनाका पसलहरू भएर मात्र पनि भएन, तेरो त झन् बिहा गर्ने कुरा छ, विवाहमा त झन् गरगहनाहरू राम्रा चाहिएलान्। अब कुन पसलमा राम्रो आकर्षक डिजाइनका गरगहनाहरू बनाइन्छन् भन्ने कुरा हो। यसको लागि त तैँले चिन्ता लिनै पर्दैन। रोल्पाको लिबाङमा रहेको बुद्ध सुनचान्दी पसलमा गइस भने तेरो सबै समस्याको समाधान पनि हुन्छ, तेरो बिहे पनि हुन्छ।
6: हाम्रा विशेषताहरू:
5: नयाँ तथा पुराना गरगहनाहरू, रानीहार, नेकलेस, तिलहरी, छड्के तिलहरी, माहिली तिलहरी, फुली, बुलाकी, मारबारी, बाला, चुरा, चन्द्रमा, चन्द्रहार, विभिन्न डिजाइनका झुम्काहरू, हम्मेलमाला, रैया बाला लगायत नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू 24 क्यारेट शुद्ध सुनमा दक्ष तथा अनुभवी कालीगढहरूबाट तयार गरिन्छ।
6: साथै हरितालिका तीजको अवसर पारी यस पसलबाट गरगहना बनाउनु हुने ग्राहकहरू भारी छुटको व्यवस्था समेत रहेको छ। प्रोप्राइटर तिलक रसायली, सम्पर्क मोबाइल नम्बर 9861295993
5: र 9819935335। विगत 25 वर्ष पहिलेदेखि हजुरहरूकै सेवामा समर्पित बुद्ध सुनचाँदी पसल, रोल्पा नगरपालिका 2 बीच बजार, रोल्पा।
7: के तपाईँको छरछिमेकमा कोही हिंसामा पर्नु भएको छ? कतै तपाईँ आफै हिंसामा पर्नु भएको त छैन?
8: कतै न्याय कसरी पाउने भनेर भौतारिरहनु भएको त छैन? कि आर्थिक अभावका कारण अन्याय सहेर बसिरहनु भएको छ?
7: यदि त्यसो हो भने रोल्पा अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसीमा तुरन्त सम्पर्क गर्नुहोस्।
8: एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसीबाट कुनै पनि पीडित व्यक्तिलाई दिइने निशुल्क सेवाहरू:
7: स्वास्थ्य उपचार,
8: चिकित्सकीय कानुनी सेवा,
7: मनोसामाजिक परामर्श,
8: सुरक्षा, आवास गृह,
7: कानुनी उपचार,
8: जीविकोपार्जन र पुनर्स्थापना।
7: थप जानकारीका लागि एकद्वार संकट व्यवस्थापन केन्द्र रोल्पा अस्पताल रेउका, रोल्पा।
8: सम्पर्क मोबाइल नम्बर 9841174409 र नजिकको प्रहरी चौकी वा जिल्ला कार्यालयको पैसा नलाग्ने नम्बर 100 सम्पर्क गर्न सक्नुहुनेछ।
7: पुनश्च तपाईँलाई तपाईँको परिवार वा छर छिमेकमा कुनै पनि महिला तथा बालबालिका माथि हिंसा भएमा सहयोगको लागि सदरमुकामको अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रमा सम्पर्क गर्नुहोला।
8: अनुरोधक एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसी, रोल्पा अस्पताल रेउगा, रोल्पा।
9: ए, के भयो? के को हल्ला खल्ला हो यो?
10: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
11: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
9: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
11: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो। पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
10: हो त है, हामीले त ध्यानै नदिएको।
11: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
12: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: बाल बालिकालाई जन्मने बित्तिकै 6 हप्ता, 10 हप्ता, 14 हप्ता, 9 महिना, 12 महिना र 15 महिना गरी 7 पटक खोप लगाउनु पर्दछ। खोप लगाउन जाँदा खोप कार्ड सँगै लैजानु होला। सबै खोप सकिएपछि पूर्ण खोपको कार्ड अवश्य लिनु होला।
1: खोप निशुल्क छ, खोपले जीवन रक्षा गर्छ र खोप सुरक्षित छ।
2: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
3: तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक, दिगो दरिलो र विश्वासिलो।

0: शाली नदीको शिर,
1: मणिचूडको काख,
0: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
0: भीडभाडबाट टाढा,
1: सहरबाट नजिकै,
0: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
2: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9141949181, वेबसाइट झुले.com.np।

0: नेपाललाई चाहिएको छ योद्ध, टाटा योद्ध पिकअप, न झुक्छ न रोकिन्छ।
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
2: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01

0: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
1: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556-94-33-493-555।
4: कृषि मन्त्र नार्क सँग।
3: युद्याममा रोपिएका लेकाली फलफुल र नर्सरीमा लगाइएका कटिङ, ग्राफ्टिङ र बिजु बिरुवालाई सुक्खाबाट जोगाउन बोटको वरिपरि छापो राखी आवश्यकता अनुसार सिँचाइ गर्नुहोस्।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले रातिको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: Classic Tech को 16th anniversary offer. जतिमा चाहियो त्यतिमा पाइयो। Budget र package तपाईकै रोजाइको। अब internet TV र Wi-Fi 6 router पनि त्यतिमै पाइन्छ। Classic Tech को कुनै पनि plan खरीदमा हरेक हप्ता 3 जनालाई 3 महिना internet bonus र मासिक 1 जनालाई रु 12,000 को internet bonus। सम्पर्क 9801004477। Classic Tech, जतिमा चाहियो त्यतिमा पाइयो।
2: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
3: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
4: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44282042 44282042।
5: Come on, you will certainly be benefited.

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: पुलिस, दमकल, एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कण्ठ पारौ वा सबैले देख्ने ठाउँमा राखौ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
3: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
2: हाम्रा सेवाहरू
3: ओपिडी सेवा,
2: विशेषज्ञ ओपिडी सेवा,
3: निशुल्क औषधि वितरण,
2: सशुल्क फार्मेसी सेवा,
3: फिजियोथेरापी सेवा,
2: अकुपंचर सेवा,
3: योग परामर्श सेवा,
2: क्रियाकल्प सेवा,
3: पूर्व कर्म पञ्चकर्म सेवा,
2: छार सूत्र सेवा,
3: जलौका सेवा,
2: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
3: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
2: विस्तृत जानकारीका लागि
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरी गाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-6690, 98514-2463।
4: Isn't it amazing when the internet just works? For binge watcher to binge shoppers, for the dancing shoes to midnight truce, speed the juice, for the weird poses.

0: Subisu, Gig Fiber, exceeding expectation.
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध.
2: खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोव या हिटर निभाउन नबिर्सौं.
1: ग्यास सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास चुहावट भएको छ कि छैन ख्याल गरौं.
2: सलाई, लाइटर जस्ता आगो सल्काउने वस्तु बालबालिकाले भेटाउन सक्ने ठाउँमा नराखौं.
1: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाऊ.
2: बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा छ छैन नियमित जाँच गरौं.
1: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोहो गरौं. सेउला, माटो, बालुवा थुपारेर राखौं.
2: आग लागि बारे चासो राखौं, चनाखो बनौं.

0: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
1: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौँ।
0: घर बाहिर भिडभाडका बेला हावाहुरी चल्दा भागदौड नगरौँ, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
1: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौँ।
0: मोटरसाइकल र गाडी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौँ।
1: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।

0: हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
0: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा बिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा बिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।